0: पियाजेन्टर खुवाईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
4: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै। सम्पर्क फोन नम्बर 0825902222।
0: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाद भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हार्जोनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607634 र 0825601038।
12: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका
12: कोलेस्ट्रोल बढी भएको
13: मुटुको गति एकनास नभएको
12: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
13: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
12: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9478893 र 9805912871।
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामी समय संपर्क करी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
16: अन्य सेवाहरू
17: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल बोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848303153 र 9869414944।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 विकिशोक दान। सम्पर्क फोन नम्बर 9866161694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9749964643 र 9858853825।
25: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए,
0: बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
8: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल भई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-62-25

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 14 गते बिहिबार, सन 2026 जुलाई 30 तारीख असार कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप कडक प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बागलुङको रेडियो गलकोट 102.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
0: आन्दोलनरत डाक्टर र सरकार बीच सहमति, आजदेखि अस्पतालका ओपीडी खोल्ने।
1: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
4: ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो, बाहिर फाल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा। पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। ती कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
0: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, ह्युमनोइड रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावना भन्दा संयम, विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड़ दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्रमा विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यसैबीच कप्तानगंजमा दुई धार्मिक समुदायबीच भएको विवादसँगै निम्तेको झडप र हिंसा मत्थर गर्न तत्काल सक्रिय हुनुपर्नेमा घटनाको 2 दिनपछि फेसबुक स्ट्याटस लेखेर चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना हुन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक संवाद सुन्ने जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जानु भएको छैन। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो। तर प्रधानमन्त्री बालेन्द्र शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुग्नु भएको छैन। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले हिजो राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा, त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो। तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको छ। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
4: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरूद्धमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बुँदे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध

0: पीड़ाको दफा 232 र 233मा उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ, तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: राजपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। राजसभाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राजसभाका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषयमा चर्चा नै नभएको जानकारी दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
0: काया कैरनमा डिजिटल उपकरणको प्रयोग र उपयोगबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार for a complete home.
6: MDL सर्वसुलभ आवास कर्जा।
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न 5 बुँदे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना, आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपण हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैंकले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले संघ सरकारले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खा पत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा संचालन गर्न भूमि बैंक स्थापना तथा संचालन कार्यविधि 2083 ल्याइएको छ। संघको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी संचालनमा ल्याउन लागि छ। भूमि बैंक संचालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गाधनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमीनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
0: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरणहरू जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, कृषि, संचार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैंकिङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न, सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेण्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
1: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गवर्नमेन्ट सेवाप्रति नागरिकको आकर्षण बढ़्दो छ। तर उपकरणको प्रयोग बढ़े पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्युटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य संचारका लागि मात्र प्रयोग गरिरहेका छन्। कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार:
9: पहिलेको जेनेरेशनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो। आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसको नहोला।
1: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
9: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फाल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, 6 महिना 1 वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ 5 वर्ष, 6 वर्ष, 7 वर्ष हुन्छ। त्यो कुरालाई रोक्ने कसरी कि डम्पिङ चाहिँ नबनाऊ भोलिको लागि। सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। ती कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
1: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ। तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ़दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। फेरि एकपटक क्यानका निवर्तमान अध्यक्ष रंजित पोदार।
9: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, यो लिङ्क खोलेर यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिले काहीँ ब्याङ्क अकाउन्ट माग्दिन्छ, कहिले काहीँ तपाईँको पर्सनल सबै कुराहरू माग्दिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पर्छ। आजको भोलि नगरेर एक महिना दुई महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ। त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यानपूर्ण, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन।
0: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्ममा देशभर झन्डै 86% धान रोपाई सकिएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ। यसमध्ये साउन 11 सम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको, यो धान रोपाई कुल क्षेत्रफलको 85.72% हो। केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन 11 सम्म धान रोपाई 85% पुगेको थिएन, गएको वर्ष साउन 11 सम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो, गएको वर्ष साउन 11 सम्म 10,21,438 हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो। अनुकूल मनसूनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाँत,
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू,
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255।
1: गरिएको थियो। यसअनुसार चार वर्षको अन्तरालमा 74 बाघ थपिएका छन्। विश्व बाघ दिवसको अवसर पारेर सरकारले गएको 8 वर्षको भएको बाघ गणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसंख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसैबीच कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले अब बढ़ेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसको अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो। बढ़दो बाघ संख्यासँगै मानव बाघ द्वन्दका घटना समेत बढ़ेका छन्। उहाँले भन्नुभयो, बढ़दै बाघ थपिँदै चुनौती, गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात मानव आकारका रोबर तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देश बीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसंचार उपकरण, सेमी कण्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोड़े। इशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेवे, चार्ज लायन साकेट र लोगन भान विकले 2 तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसै गरी टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह गिरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले नेपालका तर्फबाट 1-1 विकेट लिए। श्रृंखलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर यो लगातार 8 हार हो। यो सँगै अब लीग टूमा शीर्ष 4 पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अङ्क भएको छ, नेपालको 32 खेलमा 24 अङ्क छ। नेपालले बाँकी 4 मध्ये एक मात्र खेल हारे पनि शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला भने खेल्न बाँकी छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते, मनोहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेको थियो, तर अहिले बिहानसम्म ती नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी, बागमती प्रदेशका हिमाली र पहाड़ी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार 2 दिनसम्म सुनवाई गर्दै 3 सर्वसम्मत अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो।
0: सवारी चालक अनुमति पत्र, लाइसेन्स, छपाई र वितरण सम्बन्धी सबै काम अब पूर्ण रूपमा प्रदेश मार्फतका यातायात व्यवस्था कार्यालयबाट हुने भएको छ।
1: न्याय परिषदको बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: सरकारले विद्युत खपत वृद्धि गर्न मौसमी महसुल दर सिजनल ट्यारिफ कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। बर्खामा खेर गइरहेको विद्युत समेत खपत गर्ने उद्देश्यले साबिकको महसुल दर पुनरावलोकन गरी मौसमी दर लगाउने प्रक्रिया अघि बढ़ाएको खबर कारोबारले लेखेको छ।
1: गाड़ी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
0: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीड़ितहरूले फेरि माइती घरमा आएर आमरण अनशन शुरू गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरूद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन्।
1: पछिल्लो समय विद्युतीय गाड़ीहरूमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय गाड़ीको आयात पनि भइरहेको छ। तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र गाड़ी प्रयोगकर्ताहरूको गुनासो छ।
0: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाई छ। काया कैरनमा अब पालो उखानको
1: मान्छे राम्रो के राम्रो मन मिलेको राम्रो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना,
0: आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने,
1: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव,
0: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध,
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो चश्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
20: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
22: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कोराही दान, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
25: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082562023 98478617 98475643।
4: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चंगरी र सहकर्मी देवा भूषालसँगै अमर क्षतिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम ब्याङ्कको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेश सरकारमा 8 मन्त्रालय कायम। गत आर्थिक वर्षमा दाङमा उद्योग व्यवसायमा 1.5 अर्ब भन्दा बढ़ीको लगानी।
0: पछिल्लो समय नेपालमा बाघको संख्या बढ़दै डिभिजन वन कार्यालय देउखुरीद्वारा 1 वर्षमा 400 बढ़ी वन्यजन्तुको उद्धार।
1: र दाङमा 35 केजी चरे सहित 1 जना पक्राउ।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं गोरक्ष दैनिकबाट
2: दाङमा आर्थिक वर्ष 2082-83 घरेलु तथा उद्योग एवं व्यवसाय क्षेत्रमा करिब 1.5 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार गत आर्थिक वर्षमा उद्योग तथा व्यावसायिक फर्म मार्फत स्थिर तथा चालू पूँजी गरी 1,43,85,81,800 रूपियाँ बराबरको लगानी भएको हो। लगानी सँगै उद्योग व्यवसाय दर्ता रोजगारी सिर्जना तथा राजस्व संकलनमा उल्लेख्य प्रगति देखिएको कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा 1,080 नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका मध्ये उद्योगतर्फ 452 र वाणिज्यतर्फ 628 फर्म रहेका छन्। सोही अवधिमा 729 उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन्। बन्द हुने मध्ये उद्योगतर्फ 324 र वाणिज्यतर्फ 405 फर्म रहेका छन्। कार्यालयका अनुसार बन्द भएका फर्मको तथ्याङ्क कार्यालयमा औपचारिक रूपमा दर्ता खारेज गराएका उद्योग तथा वाणिज्यको मात्र हो। सञ्चालनमा नरहे पनि कार्यालयमा पुगेर दर्ता खारेज नगर्ने व्यवसायको संख्या उल्लेख्य रहेकाले वास्तविक रूपमा बन्द भएका उद्योग व्यवसायको संख्या अझ बढ़ी हुन सक्ने निजी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइरहेको छ। तथ्याङ्कले उद्योग व्यवसाय खुल्ने र बन्द हुने क्रम लगभग समान रहेको देखिएको छ, जसले व्यावसायिक वातावरणमा प्रतिस्पर्धा र चुनौती दुवै रहेको संकेत गर्दछ। गत आर्थिक वर्षमा 376 उद्योग 621 वाणिज्य फर्म र विभिन्न प्रकारका संशोधन गरिएको छ। यसै गरी 2,258 उद्योग तथा व्यवसाय नवीकरण भएका छन्। नवीकरण हुने मध्ये उद्योगतर्फ 959 र वाणिज्यतर्फ 1,299 फर्म रहेका छन्। यसले सञ्चालनमा रहेका उद्योग तथा व्यवसायले आफ्नो लगानी आफ्नो कानूनी प्रक्रिया नियमित रूपमा पूरा गरिरहेको देखाउँछ। लगानी विस्तारसँगै रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। उद्योग क्षेत्रमा 239 महिला र 246 पुरूष गरी 485 उद्यमी थपिएका छन्। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री सत्यनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। यसअघि 12 मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम हुने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताउनुभयो। मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली स्वीकृत गरेको छ। यसबाट मन्त्रालयको संख्या घटेको छ। उहाँले भन्नुभयो चालू खर्च घटाउने उद्देश्यले यस प्रकारको निर्णय गरिएको हो। अब लुम्बिनीमा मुख्यमन्त्री कार्यालय र 8 मन्त्रालय रहनेछन्। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। त्यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ। नयाँ नियमावली अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय कृषि भूमि व्यवस्था तथा सहकारी मंत्रालय, भौतिक पूर्वाधार विकास मंत्रालय, वन वातावरण तथा पर्यटन मंत्रालय, शहरी विकास ऊर्जा मन्त्रालय, सिंचाई तथा खानेपानी मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहनेछन्। यसैगरी मन्त्री परिषद बैठकले कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। आजको युगबोध दैनिकबाट यो खबर लिएका छौं।
2: दंगीचरण गाउँपालिकाले आर्थिक वर्ष 2081-82 को स्वास्थ्य क्षेत्रको कार्य सम्पादन तथा मूल्यांकनमा जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ। उक्त उपलब्धिको अवसरमा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य कर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सम्मान कार्यक्रममा सातवटै वडाका 51 जना महिला स्वास्थ्य स्वयंसेवीकालाई खादा, प्रशंसा पत्र तथा 51 दराज हस्तान्तरण गरिएको थियो। गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल रहेको बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने सशक्त आधार भएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, पोषण, सरसफाई, महिला तथा बालबालिकाको संरक्षण, वातावरण संरक्षणदेखि विपद व्यवस्थापनसम्मका क्षेत्रमा उनीहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। गाउँपालिका अध्यक्ष पीमा ओली खड्काले महामारी तथा विभिन्न संकटका समस्या अग्रपंक्तिमा रहेर समुदायको सेवामा निरन्तर खटिने महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण प्रशंसनीय रहेको बताउनु भएको थियो। आजको गोरक्षा राष्ट्रिय दैनिकमा प्रमोद आचार्यले खबर लेख्नु भएको छ।
1: गाउँपालिका उपाध्यक्ष पीमा खड्का हुनुपर्नेमा अन्यथा भएकोमा सोचेका छौं। नेपालमा बाघको संख्या बढ़ेर 429 पुगेको छ। पछिल्लो गणना अनुसार 74 बाघ थपिएपछि देशभर बाघको संख्या 429 पुगेको हो। विश्व बाघ दिवसका अवसरमा बुधबार कृषि तथा वन तथा वातावरण पर्यटन मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 50 बाघ रहेका छन्। पछिल्लो दिनमा बाघ संरक्षण क्षेत्र र वासस्थानमा भएको सुधार, शिकार प्रजातिको वृद्धि लगायतका आधारमा बाघको संख्या थपिएको मन्त्रालयले जनाएको छ। नेपालमा प्राय बाघ 4 गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार मुलुकमा बाघको संख्या 355 थियो। नेपालमा बढ्दो बाघको संख्या आजको युगबोध दैनिकमा खबर छ। त्यस्तै बाघको आक्रमणबाट 10 मृत्यु उपशीर्षक दिएर युगबोध दैनिकमै खबर छ। घाँसे मैदानको व्यवस्थापन र संरक्षणको प्रयासपछि नेपालमा बाघको संख्या बढ्दै गए पनि मानव बाघ द्वन्द पनि बढ्दै गएको छ। बाघको आक्रमणका कारण मानवीय क्षति बढ्दै गएको छ। पर्यटनको मुख्य आकर्षण रहेको निकुञ्ज क्षेत्रमा बाघको आक्रमणमा गत आर्थिक वर्षमा 10 मृत्यु भएको छ। गत वर्ष बाँकेको राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा 4 मृत्यु भएको छ भने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 2, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा 1 र पर्सा राष्ट्रिय निकुञ्जमा 3 ज्यान गुमाएका छन्। युगबोध दैनिकबाट खबर लिएका छौं।
2: दाङको राप्ती गाउँपालिकाले 70 माथिका नागरिकलाई निशुल्क उपचार सेवा उपलब्ध गराउन थालेको छ। स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले पालिकाले आर्थिक वर्ष 2083-84 बजेट विनियोजन गरी ज्येष्ठ नागरिकलाई चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको पालिकाले जनाएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घर आँगनसम्म सहज रूपमा पहुँच योग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढ़ाइरहेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले पालिकाभित्रका 80 माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपंगता भएका, क र ख वर्ग का नागरिक सड़क दुर्घटना का घाइते तथा बेसहारा नागरिक का लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्र को पूर्वाधार विस्तार आवश्यक जनशक्ति व्यवस्थापन र सेवा को गुणस्तर सुधार प्राथमिकता में राखेको जनाएको छ। यसै विषय में रहकर हामीले गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई ज्येष्ठ नागरिक को निशुल्क उपचार को व्यवस्थापन कसरी गरिरहनु भएको छ भनेर सोधेका छौं।
3: खास गरेर चाहिँ हामीले राप्ती गाउँपालिकाभित्र बसोबास गर्ने 70 वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरू उहाँहरू वास्तवमा जीवनभरि उहाँहरूले समाजलाई योगदान पुर्याइरहनु पनि भएको छ र उहाँहरूको ज्येष्ठ नागरिक अथवा वृद्ध अवस्थामा उहाँहरूको सेवा गर्ने दायित्व अथवा उहाँहरूलाई उपचार गर्ने जिम्मेवारी चाहिँ राज्यले दिनुपर्छ भन्ने हाम्रो चाहिँ त्यो सोच पनि हो र 2083-84 आर्थिक वर्षको नीति कार्यक्रममै बजेटमा चाहिँ यो विषयलाई उल्लेख पनि गरेका छौँ गाउँपालिकाको तर्फबाट र गाउँपालिकाले सञ्चालन गरेको हाम्रो राष्ट्रिय आधारभूत अस्पताल चालापानीमा आर्थिक अभावकै कारणले चाहिँ कोही पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने चाहिँ यसको उद्देश्य हो। त्यसकारण चाहिँ हामीले 70 वर्षदेखि माथिका सबै नागरिकहरूलाई राष्ट्रिय आधारभूत अस्पतालबाट उपलब्ध हुने आधारभूत स्वास्थ्य सेवामा चिकित्सकको चाहिँ परामर्श सेवा भयो, त्यसै गरी स्वास्थ्य जाँचको सेवा होइन, आवश्यक औषधि अनि एक्सरे तथा चाहिँ ल्याबको सबै सेवाहरू चाहिँ पालिकाले चाहिँ त्यसको लागि हामीले आवश्यक बजेटको चाहिँ व्यवस्था पनि गरेका छौँ र त्यो सबै सेवा चाहिँ हामी यो साउनको 1 गतेदेखि चाहिँ उहाँहरूलाई निशुल्क उपलब्ध गराइ पनि रहेका छौँ र अस्पतालको वेबसाइटमा पनि हामीले पर पेजिन कतिजना चाहिँ ज्येष्ठ नागरिक सेवा लिनुभयो भनेर त्यसलाई एकदम पारदर्शिताको रूपमा चाहिँ प्रकाशन पनि गरेका छौँ।
0: राप्ती गाउँपालिकाले गरेको यो निर्णय एकदमै स्वागत योग्य नै छ। यस्ता खालका निर्णयहरू शुरूमा त हुने गर्छन् तर यसको दिगोपनका लागि खासै चासो दिएको पाइँदैन। यहाँले भन्नुभयो आर्थिक वर्षको बजेटमा नै यो समावेश गरेको भनेर, कति बजेट विनियोजन गर्नुभएको छ र ज्येष्ठ नागरिकहरूको संख्या के छ त्यसको यकिन केही गर्नु भएको छ?
3: 70 वर्षदेखि माथिको अब यस्तो छ, सबै ज्येष्ठ नागरिकहरू बिरामी भएर अस्पताल आउनुहुन्छ भन्ने चाहिँ हुँदैन। ज्येष्ठ नागरिकहरूको संख्या त हाम्रोमा चाहिँ धेरै नै होला, त्यस्तो 70 वर्षदेखि माथिको 9 वटै वडामा हेर्दाखेरि त 1000 भन्दा बढी हुनुहुन्छ होइन। तर चाहिँ सबैजना चाहिँ बिरामी भएर अस्पताल नियमित रूपमा आउन त पर्दैन र हामीले अहिलेसम्म चाहिँ त्यो आधारभूत अस्पतालमा मासिक रूपमा चाहिँ सेवा लिन आउने ज्येष्ठ नागरिकहरूको चाहिँ डाटा हेर्दाखेरि दैनिक जसो चाहिँ 4 जना 5 जना 6 जनासम्म चाहिँ आएको पायौँ हामीले होइन। अनि त्यसको आधारमा चाहिँ हामीले दैनिक 6 जना अथवा 10 जनासम्म दैनिक अस्पतालमा सेवा लिन आउनुभयो भने उहाँहरूलाई चाहिँ अस्पतालमा यतिसम्म खर्च हुन सक्छ हामीले दिने आधारभूत सेवामा भनेर त्यो अनुसारको हामीले बजेटको व्यवस्था गरेका छौँ। गाउँपालिकाले अस्पताललाई सञ्चालन खर्च भनेर दिने गर्छ एकमुष्टमा। हामीले चाहिँ यो वर्ष पनि करिब चाहिँ पालिकाकै तर्फबाट पनि 40 लाखको हाराहारीमा चाहिँ तपाईँको सञ्चालन खर्च दिएका छौँ। त्यसमा त्यहाँ केही रहनुभएका चिकित्सकहरूको चाहिँ तलब भत्ताको कुरा पनि हुन्छ होइन, त्यसपछि औषधि खरिदमा पनि हुन्छ र चाहिँ आवश्यक परेको ज्येष्ठ नागरिकसँग अध्यक्ष भन्ने कार्यक्रम चाहिँ मैले आयोजना गरेको छु। त्यो पालिकामा चाहिँ नियमित रूपमा हामीले चाहिँ करिब 4 वर्ष लगातार त्यो कार्यक्रम चलिरह्यो र यो वर्ष चाहिँ ज्येष्ठ नागरिकसँग अध्यक्ष भन्ने चाहिँ कार्यक्रम छ, स्वास्थ्य कार्यक्रम भनेर उक्त कार्यक्रममा चाहिँ यो विषयलाई चाहिँ सम्बोधन गरिएको छ। आवश्यक पर्ने बजेट चाहिँ हामीले अस्पताल अहिले पनि अब त्यो अस्पताल निकै राम्रो सेवा दिइरहेको अस्पताल छ, त्यहाँ दैनिक 150 भन्दा बढी सेवा गराएर आउनुहुन्छ। उहाँहरूले चाहिँ तपाईँको आवश्यक पर्ने जस्तो त्यहाँ केही शुल्क ल्याबको शुल्कहरू होइन, अन्य बिरामीले ज्येष्ठ नागरिक बाहेक अरू बिरामीले चाहिँ त्यहाँ बुझाउने शुल्कबाट पनि ज्येष्ठ नागरिक हामीले सेवा दिन सक्छौँ, किनकि त्यो अस्पताल हाम्रो सरकारी अस्पताल हो, हामी चाहिँ त्यहाँ नाफा गर्नको लागि अस्पताल बनाएको पनि होइन। त्यहाँबाट प्राप्त हुने केही चाहिँ तपाईँको जम्मा भएको रकमबाट पनि त्यस्ता ज्येष्ठ नागरिकहरूलाई चाहिँ खर्च गर्न सकिन्छ भन्ने हिसाबले यहाँले भने जस्तो यो क्षणिक हुँदैन, यसलाई चाहिँ दीर्घकालीन हिसाबले अगाडि बढाउने गरी हामीले चाहिँ त्यो खालको योजना बनाएका छौँ। यो निरन्तर अगाडि बढिरहन्छ, यो सेवा चाहिँ अहिले पाइरहनुहुन्छ।
0: कतिपयको हकमा गरीब अलिकति असहाय विपन्नहरूलाई मात्रै गरिन्छ, यहाँहरूले गर्नुभएको यो सेवा चाहिँ 70 वर्ष उमेर पार गर्नुभएका जोसुकैले पनि यो सेवा लिन सक्नुभयो।
3: एकदमै राप्तीवासी भयो, उहाँहरू चाहिँ राप्तीको नागरिक हुनु पर्यो, हामीले चाहिँ यो गरिब विपन्न अथवा चाहिँ सम्पन्न भनेर चाहिँ छुट्याएका छैनौँ। हुन त चाहिँ राज्यले चाहिँ गर्ने भनेको विपन्न नागरिकहरूलाई सेवा गर्ने अथवा उहाँहरूलाई निशुल्क सेवा दिने चाहिँ हो, तर पनि फेरि कस्तो भने सबै ज्येष्ठ नागरिकहरूको कुनै न कुनै हिसाबले योगदान छ समाजमा होइन। त्यो समाजमा योगदान पुर्याउनु भएकोहरूलाई चाहिँ यो अवस्थामा चाहिँ हामीले सम्मान स्वरूप उहाँहरूलाई चाहिँ त्यो सेवा चाहिँ दिन सक्छौँ भन्ने हिसाबले सरकारले चाहिँ त्यो निर्णय गरेको।
0: अन्त्यमा ज्येष्ठ नागरिक यसै पनि वृद्ध अवस्था यहाँहरूले जहाँ आधारभूत अस्पताल स्थापना गर्नु भएको छ सबै त्यहाँ आउन सक्नु भएन भौगोलिकता विकटताका कारण अन्य केही कारणले भने त्यस्तो चाहिँ घुम्ती सेवा सञ्चालन गर्ने योजनाहरू चाहिँ छ कि छैन के छ?
3: एकदमै हामीले गरिरहेका छौँ हजुरले एकदमै राम्रो प्रश्न पनि गर्नुभयो। जस्तो अहिले राप्ती गाउँपालिकाले हामी विगत चार वर्षदेखि हामी निर्वाचित भएर आएदेखि नै जस्तो अस्पतालसम्म सेवा लिन आउन नसक्ने 80 वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूलाई अस्पतालसम्म ल्याउनको लागि भनेर निशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ होइन। त्यसै गरी चाहिँ हजुरको ज्येष्ठ नागरिकहरू जो 70 वर्षदेखि माथिका हुनुहुन्छ उहाँहरू अस्पतालसम्म आउन पनि सक्नु हुँदैन अथवा उहाँहरू चाहिँ घरमा एक्लो हुनुहुन्छ परिवार कोही पनि छैन भने हामीले चाहिँ एउटा चाहिँ नम्बर पनि उपलब्ध गराएका छौँ अस्पतालमा। त्यहाँ सिधै उहाँ त्यहाँको मेसुलाई उहाँहरूले फोन गर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँको मेसु डाक्टर एमबीजीपी डाक्टर डाक्टर सुशील केसी स्वयं उहाँ चाहिँ तपाईँको बिरामीको प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर पनि बिहान बेलुकाको समयमा जस्तो चाहिँ पिक आवरमा अस्पतालमा बिरामीको चाप हुँदाखेरि उहाँले अस्पतालमै सेवा दिइरहनु भएको छ। त्यो बाहेकको उहाँको चाहिँ ड्युटी आवर भन्दा पछि अथवा त्यहाँ अस्पतालमा अन्य डाक्टरले ड्युटी गर्दाखेरि त्यहाँको चाहिँ मेसु डाक्टर आफै नै प्रत्येक घरमा पुगेर चाहिँ ज्येष्ठ नागरिक घरमा सेवा दिइरहनु भएको छ। कतिपय अवस्थामा हामी सँगै पनि गएका छौँ। त्यसलाई चाहिँ हामीले सकेसम्म चाहिँ कोही पनि नागरिक चाहिँ अस्पतालसम्म आउन नसक्ने हुनुहुन्छ भने उहाँहरूलाई हामी घरमै पनि सेवा दिनुपर्छ भनेर पनि त्यो खालको हाम्रो चाहिँ नीति पनि अगाडि बढाइ
0: हस्। महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5-20-18।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-453-0653।
2: अब बाँकी समाचार। देशभर नयाँ प्रणाली कार्यान्वयनका क्रममा अधिकांश यातायात कार्यालयको सेवा प्रभावित भइरहेको बेला दाङले भने नयाँ प्रविधि मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण सेवा सफलतापूर्वक शुरू गरेर उदाहरण प्रस्तुत गरेको छ। यातायात व्यवस्था कार्यालय दाङले साउन 1 गतेदेखि लागू भएको नयाँ प्रणाली मार्फत लाइसेन्स नवीकरण सेवा सञ्चालनमा ल्याएको हो। प्राविधिक चुनौतीका कारण देशका अन्य कार्यालयमा सेवा अवरूद्ध भइरहेका बेला दाङ कार्यालयले भने नयाँ प्रणाली सफलतापूर्वक कार्यान्वयन गर्दै सेवाग्राहीले सेवा दिन थालेको जनाएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
14: डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष 2083/84 विभिन्न प्रजातिका 447 वन्य जन्तुको उद्धार गरेको छ। उद्धार गरिएको वन्य जन्तु मध्ये सबैभन्दा धेरै 431 सर्प प्रजातिका रहेका छन् भने ती मध्ये 270 कोबरा सर्प रहेका छन्। डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालका अनुसार उद्धार गरिएका सर्पमा 270 कोबरा, 42 धामन, 45 करे, 14 श्रृंगारे, 17 बिरालु सर्प, 32 पानी सर्प, 9 अजिंगर, 1 राजगोमन र 1 रसेल भाइपर रहेका छन्। त्यसै गरी 1 चितुवा, 2 चित्तल, 4 रतुवा, 5 गिद्ध र 3 वन बिरालो र 1 कछुवा पनि उद्धार गरिएको छ। देउखुरीमा 447 वन्यजन्तुको उद्धार युगबोध दैनिकमा खबर छ।
2: दाङमा प्रहरीले ठूलो परिमाणमा लागू औषध चरे सहित एकजनालाई पक्राउ गरेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गडुवा गाउँपालिका एक दुरौनीबाट 35 केजी 550 ग्राम लागू औषध चरे सहित एकजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रूकुम पूर्वका भूमि गाउँपालिका 2 निवासी 26 वर्षीय हिक्मत पुन रहेका बुधबार बिहान करिब 10 बजे अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट नेपालगंज तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001-0837 नम्बरको ईबी हाइसबाट चरेस बरामद गरेको हो। प्रहरीले गाडीमा रहेका 2 झोला र 1 सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको 35 प्याकेटमा रहेको 35 केजी 550 ग्राम चरेस बरामद गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ। बरामद गरिएको चरेस सहित पुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी डाक्टर केसीले जानकारी भएको छ। आजको गोरक्षा राष्ट्रिय दैनिकमा खबर छ।
14: सरकार र चिकित्सक संघ बीच सहमति भएको छ। सहमति सँगै चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता गरेको छ भने नियमित सेवा शुरू गर्ने भएको छ। स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच 5 बुधे सहमति भएको हो। बुधबार स्वास्थ्य मन्त्रालय तथा खाद्य स्वच्छता मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी बीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो। युगबोध दैनिकबाट खबर लिएका छौं। अब लागू यिनै पत्रिकाहरूले छापेका लेख विचार सम्पादक टिप्पणीहरूतर्फ आजको युगबोध राष्ट्रिय दैनिकमा एउटा चम्किलो तारा अस्ताउँदा नारायण प्रसाद शर्माको यो विचार छापिएको छ। सार्वजनिक सेवा प्रवाह र सरकार सेवाग्राही हरिप्रसाद पाण्डेको विचार छापिएको छ भने कूटनीतिक कुशलताको खाँचो शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षा राष्ट्रिय दैनिकले समृद्धिको इन्जिन बन्न सक्छन् बैंक वित्तीय संस्था शीर्षकमा ऋषभ गौतमको विचारलाई छापेको छ भने नेपालको वर्तमान राजनीति दल ध्रुवीकरण र भविष्यको दिशा शीर्षकमा बमबहादुर डीसीको विचारलाई छापेको छ। सँगै संविधान संशोधनको मार्गचित्र शीर्षकमा डाक्टर अर्जुन कुमार खड्काको विचारलाई छापेको छ भने खाना पकाउने ग्यास व्यवस्थापनको सन्दर्भमा सम्पादकीय छापेको छ।
14: यी खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर सुतीज
2: अनि म देवा भुसाल पनि बिदा हुन्छौ। नमस्कार।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: सामाजिक सद्भाव कायम राख्न एकजुट हुने दलहरूको प्रतिबद्धता दुई सातापछि आज प्रतिनिधि सभाको बैठक बस्दै नौवटा विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति संसदीय सुनवाई समितिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन सरकारसँग सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ्चालनमा र अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नभएको इरानको जवाफ
2: सूर्यको ग्रहण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
1: गृहमन्त्री सुदन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलसँग हिजो छुट्टा छुट्टै छलफल गर्नुभई सुनसरीको पछिल्लो वस्तुस्थिति सुरक्षा चुनौती तथा सम्भावित जोखिमहरूबारे विस्तृत जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ त्यसक्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन आम नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभयो प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मार्फत दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिनुभयो सुनसरीको दिवानगंज घटनाका सम्बन्धमा छलफल गर्न हिजो बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनैतिक रूपमा लड्ने मैदान फरक फरक भए पनि सामाजिक सद्भाव कायम राख्न सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुभयो
3: कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा द्वेष आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ देश सबैको राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको महसुस हामी सबै राजनीतिक दलहरूले गर्यौं यसको सन्देश पनि यही हो
1: बैठकपछि मुख्य राजनीतिक दलका नेताहरूले हस्ताक्षर मार्फत सार्वजनिक अपील पनि जारी गर्नुभयो मुलुकमा कुनै पनि प्रकारका हिंसा हुन नदिनेमा दलहरू एकमत हुनुपर्नेमा जोड़ दिँदै छलफलपछि सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको र यस किसिमका घटनाहरू हुँदा दलहरू एकै ठाउँमा उभिने परम्परा पनि रहेको बताउनुभयो छलफलमा सहभागी कांग्रेस सभापति गगन थापाले मुलुकमा भड़किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो
4: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्छौँ हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ हाम्रो जिम्मेवारी यस्तो बेलामा पनि प्रधानमन्त्री थालु भएर बस्ने हो यो बेलामा रिच आउट गर्नु पर्दैन सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन गर्नुपर्छ भन्ने हामी ठान्छौँ

0: काम गर्नका लागि सत्ता कायम गर्नका लागि सबैको सकारात्मक योगदानको अपेक्षा गर्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएको आरोप लगाउनुभयो। उहाँले धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझ्न सरकारलाई आग्रह पनि गर्नुभयो।
0: यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट बहुमतको सम्मान र अल्पसंख्यकको संरक्षण हुने खालका क्रियाकलाप
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र आर्यन राईले सामाजिक सद्भाव कायम राख्न आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजै आयोजना गर्नुभएको प्रदेश स्तरीय सर्वपक्षीय बैठकले देवानगंजमा उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गरी सामाजिक सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका आठ बुँदे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनाका मृतकका परिवारलाई 2,00,000 रूपियाँ तथा घर पसल अन्य आगजनी भएका परिवार एवं घाइतेलाई प्रति परिवार 50,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले घटनामा मृत्यु भएका ओम प्रकाश मेहताप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। गत आइतबार समुदाय स्तरमा झडप भएता अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनैतिक दलहरूको प्रयासपछि अवस्था क्रमशः सामान्यतर्फ फर्कन्दै गएको हाम्रा सुनसरी समाचारदाताले जनाएका छन्। सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालले सुरक्षा अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको र थप प्रयासहरू जारी राखिएको जानकारी दिनुभयो। गत आइतबार राति दुई समूहबीच विवादका क्रममा भएको झडपमा गोली लागि एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अवस्था थप तनावग्रस्त बन्न नदिन विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू एवं निषेधाज्ञाको आदेश निरन्तर कार्यान्वयन गरिरहेको छ। गृह मन्त्रालयले सुनसरी घटनापछि सोमबार मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरेको छानबिन समितिले सुनसरी जिल्ला गई घटनास्थलमा प्रमाण तथ्य बुझ्नुका साथै स्थानीयहरूसँग सम्वाद गरिरहेको छ। जिल्लामा हुन सक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको समितिले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। बीचमा दुई साता स्थगन गरिएको बैठक आज बस्न लागेको हो। बैठकमा अर्थमन्त्री डा सोनी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै सभामुख टोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान श्रेष्ठको निधनको शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा संघीयतामा विधायकी अन्तर्सम्बन्ध, नेपालमा अभ्यास, आवश्यकता र चुनौतीका विषयमा अभिमुखीकरण गरिनेछ। खास गरी प्रतिनिधि सभाको बैठकको पूर्व सन्ध्यामा हिजो सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेतासँग छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ। उहाँले एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि हिजै छलफल गर्नुभएको हो। यसअघि मंगलबार सभामुख अर्यालले विपक्षी दलका नेता विश्वराज आङदाम्बे तथा नेकपाका नेता वर्षमान पुन सहितका विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको थियो। यी छलफलहरूमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी, मर्यादित तथा आगामी बैठकका कार्यसूचीलाई थप व्यवस्थित ढंगले अघि बढ़ाउने विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ। संसद बैठकको पूर्व सन्ध्यामा सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा हिजो

0: बसेको मन्त्री परिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेतराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैठौं संशोधन नियमावली 2083 स्वीकृत पनि गरेको छ। सरकार र नेपाल चिकित्सक संघ बीच हिजो भएको पाँच बुँदे सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हिजो कानून न्याय तथा संसदीय मामिला, गृह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारीहरूबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले विरोधका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका हुन्। सहमतिसँगै देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा हिजो साँझदेखि नै नियमित भएको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्य कर्मीहरूमाथि कुटपीट र दुर्व्यवहार भएको घटनामा चिकित्सक संघले दोषीमाथि कार्यवाहीका लागि दबाव दिन देशका सबै स्वास्थ्य संस्थामा ओपीडी लगायतका सेवा बन्द गरी विरोध गरेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व वृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढ़ाएको जनाएको छ। चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले त्यसकालका घटनालाई केवल कानूनी कार्यवाहीमा सीमित नराखी भविष्यमा त्यस्ता घटना पुनः दोहोरिन नदिनमा केन्द्रित भएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनित हुनु भएको छ। हिजो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विधान बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको बैठकपछि पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। सुनसरी लगायत जिल्लाका पछिल्ला घटनाक्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै बैठकले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत समीक्षा गरिएको रासोपाले जनाएको छ। बैठकले सभापतिसहित पार्टीका निर्वाचित पदाधिकारीहरू, उपसभापतिद्वय डाक्टर स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्री त्रय असीम शाह, हरि ढकाल र निशा डाँगी रहनु भएको पार्टी सचिवालय पनि गठन गरेको छ। बैठकले महिनाको कम्तीमा एक दिन पार्टीका मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समितिका सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य रूपमा छलफल गर्ने निर्णय गरेको छ। आत्महत्या र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका तथा सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीका हरेक तह र तबकामा रहेका सदस्यहरूलाई त्यस्ता घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा शेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देश जारी गरेको पार्टीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति भवनसित निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनैतिक अवस्था एवं सुनसरी घटनाका बारेमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकका निर्णय लगायतका बारेमा जानकारी गराउनु भएको थियो। हिजै राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग छलफलमा अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरू वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबार स्थित समितिको हिजो बसेको बैठकमा प्रस्तावित प्रमुख आयुक्त कार्की र आयुक्तहरू वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसअघि संघीय संसदको सुनवाई समितिको बैठकमा उहाँहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा अनुमोदन हुनुभएका तीनैजनाले सुनवाईका क्रममा प्रस्तुत गर्नुभएको कार्ययोजनालाई समितिमा भएको छलफल र सुनवाईको आधारमा सूचक समय र उपलब्धिसहित विषय समेटेर नतिजामुखी बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्नुहुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको असार 19 गतेको बैठकले प्रमुख आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डाक्टर सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको आयोगको 27 बैठकले सरकारबाट विनियोजित 5,99,21,00,000 र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। बैठकले गत आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 99,85,96,267 र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ गरी 1,34,85,96,267 मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको हो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर देवेन्द्र बहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्त प्रसाद कोइरालाको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कांग्रेस सभापति गगन थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजली अर्पण गर्नुभयो। नेता श्रेष्ठप्रति श्रद्धांजली व्यक्त गर्न नेपाली कांग्रेस सहित विभिन्न दलका नेताहरू आर्यघाट पुग्नु भएको थियो। यसअघि वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिएको थियो। उहाँको 79 वर्षको उमेरमा ललितपुरको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो। नेपाली कांग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँ पटक पटक 6 वर्ष जेल जीवन रहनुभयो। स्वर्गीय श्रेष्ठ यसअघि 2048-2056 र 2064 स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले उप प्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य एवं शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयहरूको पुनर्संरचना गर्दै 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दाङको देउखुरीमा हिजो बसेको मन्त्री परिषदको बैठकले 12 मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम हुने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारी दिनुभयो। बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको जानकारी दिनुभयो। कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 2 गैडहवामा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। बहादुरगंजबाट तौलीहवा जाँदै गरेको ट्रकले मोटरसाइकल, पैदल यात्री र साइकल यात्रीलाई हिजो ठक्कर दिँदा 1 जना बालक सहित 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय बालक आनन्द कश्यप, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय भोलर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता रहेको प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। त्यसै गरी बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालू थारू, 26 वर्षीय प्रकाश थारू र 34 वर्षीय ब्रिजा थारू रहेको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। नुवाकोटको क्षेत्र नम्बर 1 प्रतिनिधि सभा महानिर्वाचित सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बन्चरी डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेको समस्या समाधानका सन्दर्भमा सम्बन्धित निकायसँग हिजो छलफल गर्नुभएको छ। मन्त्रालयमा आयोजित छलफलमा मन्त्री तिमिल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनवाई, सड़कको पूर्वाधारको सुधार र वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यानकर्षण गराउनुभयो। बन्चरी डाँडामा काठमाडौँ महानगरपालिका बाहेक अन्य 20 स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषयमा छलफल भएको हो।
1: कस्तो राम्रो जुत्ता लगाए,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5563-775।
2: सम्पर्क नम्बर 98-4-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: किराले खाएको दाँत निकाल्ने,
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
10: दाँतको जरैदेखि उपचार गर्ने,
9: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 082-5954-66 98-29-81-50-53।
12: आया, मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
8: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 082-5902-22।
19: चुरोट, चुटी, पुकार, खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल, घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
0: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हरि प्रोडक्सन सेन्टर घोराइश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
18: सम्पर्क मोबाइल नम्बर 9857131840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
25: भर्ना सम्बन्धी सूचना।
26: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
25: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
27: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
28: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
28: उपलब्ध। शल्यक्रियाहरू,
29: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
28: बालबालिकाको न्यूरो सर्जरी,
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
28: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
28: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
30: सीता के भयो तिमीलाई? घुम्छौ र बसिछौ
31: के हुनु नि?
30: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु मिम्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चिकित्सा तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
33: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
33: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
33: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
33: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
33: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने।
28: डाक्टर विप्लव रिमाल द्वारा दिइने सेवाहरू।
33: दूरबीन विधि द्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
33: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
28: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
33: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
3: हार्दिक आमन्त्रण।
0: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
28: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 98578323191।

0: ये दांत दुखी भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफू यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
2: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र कल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्। सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
4: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
5: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: कोकोनट, कोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
7: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
7: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 9858735990 9858331684 र 9858332770
8: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला भर्ना खुल्यो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081536086
8: र मोबाइल नम्बर 9848096600 9858036086 र 9841072773
10: मध्यपश्चिम जान चेक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। दाङको राप्ती गाउँपालिकाले 70 वर्ष माथिका नागरिकलाई निशुल्क उपचार सेवा उपलब्ध गराउन थालेको छ। स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले पालिकाले आर्थिक वर्ष 2083-84 बजेट विनियोजन गरी ज्येष्ठ नागरिकलाई चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको पालिकाले जनाएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घर आँगनसम्म सहज रूपमा पहुँच योग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढ़ाइरहेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले पालिकाभित्रका 80 वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपंगता भएका क र ख वर्गका नागरिक, सड़क दुर्घटनाका घाइते तथा बेसहारा नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। घोराईमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ता समस्यामा परेका छन्। उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको दावी गरिए पनि बजारमा उपभोक्ताले समयमै सिलिण्डर नपाउँदा दैनिक जीवन प्रभावित बनेको छ। घोराईका धेरै उपभोक्ताले पछिल्ला दिनमा खाना पकाउने ग्यास सहज रूपमा नपाएको गुनासो गरेका छन्। तर ग्यास व्यवसायीले भने उद्योगबाट ग्यास आइरहेको र प्राप्त हुने सबै सिलिण्डर नियमित रूपमा वितरण भइरहेको र माग अनुसार आपूर्ति हुन नसके पनि गत महिनाको तुलनामा ग्यासको परिमाणमा कमी नआएको बताउँछन्। बजारमा ग्यास अभावको गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिकाका नेपाल आयल निगम र नेपाल प्रहरीको संयुक्त टोलीले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको देखिए पनि वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिति संयोजक सावित्र पुनले बताउनुभयो। उहाँका अनुसार कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा राख्ने प्रवृत्ति तथा वितरण व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालयको पुनर्संरचना गरेको छ। लुम्बिनी प्रदेशको मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि 12 मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा वातावरणको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा

त्यो भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिए तत्काल स्वास्थ्य सेवा पुनः संचालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 को दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 को दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशोधन अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गर्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ। हिजो बुधबार बसेको मन्त्री परिषद बैठकले 9 वटा विधेयक स्वीकृत गर्दै महत्वपूर्ण 5 निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्नुभएको हो। बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। यसै गरी राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध र नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक समेत संसदमा पेश गर्न स्वीकृति दिएको छ। यसका साथै मन्त्री परिषदले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक बिहिबार आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक 11 बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। 11 बजेका लागि तय भएको समितिको बैठकमा संघीयतामा विधायकी अन्तर सम्बन्ध, नेपालमा अभ्यास आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुने तय भएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार बिहिबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मध्य प्रदेश, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हस्तो बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, विचिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: राम्रो पार्लरमा
1: बायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
2: मैले मेरो गुट्टुहरूलाई सुम्पिएको छु मेरी छोरीले दुःख नपा
3: थिएटर सिनेमा घोराइदस सौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
4: आमा म पढ्छु नि
5: के अरे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ बच्चा
6: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
7: गरेपछि
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4
14: मेगाहर्ट्ज। यी न्युजहरू हामीले पनि पढ्न पाए सुन्न पाए त्यो सबै गलत हो। त्यो कुरामा लाग्नु हुँदैन। आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या। एक प्रकारको 2 रुपियाँ दिएर मलाई 4 रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या। त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँ चाहिँ लाग्नु हुँदैन र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ, यस्तो लाग्नु दिनु हुँदैन भनेर।
15: आज हामीसँग कार्यक्रम बदलिलो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
14: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको 3-4 खरिका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ र कम्पनी बाहेक विभिन्न 4-5 कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर +2 ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा i5 सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमाण्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमान्ड हुन्छ, कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो आई थ्रीको रेन्जमा हुन्छ, कसैले नर्मल मलाई वर्ड एक्सेलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमान्ड भइरहेको देखिन्छ। म्याकहरू भयो यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठुला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ, कतिलाई एकदम पातलो सिरिज चाहियो म्याकतिर जान्छन्, तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसके। समग्रमा भन्दाखेरि चाहिँ मिटको जुन छ तपाईँको आई थ्री आई फाइभ आई सेभेन तीनटा क्याटेगोरी चल्ने हो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने आई फाइभ सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
15: मैले एउटा मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
14: होइन मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्राय मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु है, देखि पनि रहेछु, दुई चार पाँचवटा नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ, ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन् ती कस्टमरले सिरियल नम्बर वाइफाईका आईपी एड्रेसहरू चाहिँ यदि नोटेड गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्र तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
15: व्यवसायिक कुराहरू पनि गरौँ, अब यो महत्वपूर्ण देशकै ठुलो व्यापारिक केन्द्रमा छौँ हामी होइन, के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौँ अब अहिले।
14: अब व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन डाउनमा चलिरहेछ, र आईटी मार्केट पनि भन्नुहुन्छ भने आज आईटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भन्यो त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो, आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म। भनेपछि एउटा एउटा ल्यापटपमा विगत 6-7-8 महिनामा चाहिँ तपाईँको 25-30 हजारको हारिमा चाहिँ प्राइसहरू चाहिँ बढ़िरहेछ। त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ। हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ, आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ। मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ किनभने मोबाइलहरूको प्राइसहरू मेनली यो चिप्सहरूले गर्दाखेरि स्टोरेजले गर्दाखेरि मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ। फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछन्।
15: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि, सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन, अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो, अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन, पैसा छैन मान्छे त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा, त्यो बिक्रीको हिसाबमा के छ?
14: होइन बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छ, त्यसमा दुई मात्रै भएन, सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो, विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो। हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त, त्यो भोलुम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने होइन, त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ।
15: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ, उहाँहरूको चेतनामा अलिकति केही फरक आएको छ, अथवा ई कमर्स डिजिटल ब्याङ्किङ होइन, अहिले त पैसा तिर्दाखेरि पनि मान्छेले व्यापार गरिसके पछाडि अनलाइनबाटै तिर्ने खालको आएको छ सिस्टम, त्यसमा के परिवर्तन छ, उपभोक्ता कति सचेत छ अहिले?
14: अहिलेको अवस्थामा धेरै सचेत छ नि, हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्रगममा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिरगुटी मण्डपमा। क्यान महासंघले चाहिँ ब्लू बर्डर होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेको वीरेन्द्र सभागिरी बानेश्वरसम्म लगेको त्यसपछि भिरकुटी मण्डपसम्म क्यान इम्पोर्टेको हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरा आजको दिनमा त्यो रहेन। त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो आज अनलाइन पोर्टल छ सबै आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या ऊ आउने बित्तिकै मलाई यो यो मोडल यो ल्यापटप चाहियो यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो यसमा यो यो फिचर छ यो यो छ यो गर्दाखेरि तपाईँलाई यो हुन्छ तर आज उसैले भनेको त्यो भनेको अपग्रेड भएको अवस्था हो। पैसाको कुरा आयो पेमेन्टको डिजिटल पेमेन्ट पैसा बोकेर किन चोरी चकारी होला आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या वालेट पनि बोक्नु परेन मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन केही पनि परेन आयो सामान लियो क्युआर गर्यो सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट्स बढी मात्रामा क्युआर पेमेन्ट डिजिटल पेमेन्ट ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो त्यो भनेको अपग्रेड भएको हो। हिजोको दिनमा त्यो कुरा त थिएन नि त क्यासै हामीलाई पनि क्यास लियो गहन कहिले काहीँ घटी कम त्यो भएन न उसलाई भन्नु हामीलाई भयो।
15: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि के छ त्यो अलिकति जानकारी लिनु
14: होइन वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन जति पनि हाम्रो यो ल्यापटपहरू यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ ताइवान हुनसक्छ दुबई हुन उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा त्यहाँ विभिन्न आफ्ना डिएलएसपी एसर स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछन् त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त डिस्ट्रिब्युसन कहाँ गर्ने या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त डाइरेक्ट तपाईँको चाइनाबाट एसोसिएरीजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ तर मेन ठुला ठुला सामानहरू चाहिँ भन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि त्यहाँनिर तपाईँको कस्ट कम पर्छ कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन् ताइवानमा हुन्छन् तर पनि चाइनामै भर्किने पर्ने त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ।
15: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू। पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढी प्रयोगमा आइरहेको अवस्था हो अथवा चाहिँ यसको के छ फरक काम गर्दाखेरि अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा यसमा के छ उपभोक्ताको?
14: अब डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढी मात्रामा इन्स्टिट्युटहरू थियो गेमिङ जोनहरू थियो तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो आज त्यो इन्स्टिट्युटहरू छैन किनभने नर्मल्ली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो पनि मैले 3 घन्टा 4 घन्टा 2 घन्टा वाटेभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ त्यो टाइममा त मेरो बत्ती आयो मेरो काम त रोकिएन नि त डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ तर प्राइभेट अफिसहरूमा सरकारी गभर्मेन्ट अफिसहरूमा तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन त्यहाँ डेस्कटप युज भइरहेकै छ डेस्कटपको काम ल्यापटपले ल्यापटपको काम डेस्कटप दुइटैले गर्न सकिने सिमिलर कुरा हो सानो ठाउँ पनि गयो इलेक्ट्रिसिटी पनि कम खायो त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेको छ पहिला सबभन्दा बढी तपाईँको सेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन् जसलाई चाहियो बरु ब्रान्डेड किनिन्छ किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेला मान्छेले होइन बरु ब्रान्डेडै लान्छु र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ।
15: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
0: विगत लामो समयदेखि सेवा दिँदै आएको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
18: हेलो पिंकी
19: बोल दिन
18: एलईडी टीवी किन्न जाने
19: जान्न
18: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
19: जान्न
18: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
19: जान्न
18: किन
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
19: पाइनी भएर त जान लाग्यो नि
18: हो र
19: भन्दिन के
18: सत्य भन्दिनौ
19: आई लभ यु पिंकुली भनेको
18: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
19: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
21: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
18: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: सफ्टवेयर जुन हामीले उत्पादन गरेर छौँ त्यसलाई हामी निर्यात गरेर ठुलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आईटीले पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षेनी 10-12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो, त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठुलो हुन त हिजोको सरकारले ती कुराहरू नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भने चाहिँ केही सोच त होला। तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 10 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, 2 वर्ष के गर्ने, 3 वर्ष के गर्ने, हामी कहाँ पुग्यौं, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौँ। तर त्यो के भयो भने एउटादेखि 2 मिटिङ भयो, त्यसपछि दिएपछि
2: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
1: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै मान्छे त्यहाँ थिएन। तर त्यसलाई इम्प्लिमेन्ट सबभन्दा मेन कुरो बोल्न बुझ्नुहुन्छ, गर्नुपर्छ, सबै ठिक छ, तर कानुनी कुरा जानेर अड्को छ, त्यसलाई
2: प्राविधिक कुरा बुझ्नुहुन्छ कि हुँदैन?
1: बुझ्नुहुन्छ, बुझेर डेटा देखायो सबै कुरा बुझिन्छ। डेटा बेसमा बसिकन ल यो राम्रो छ गर्न सकिन्छ, तर त्यसको लागि ज्यादा गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो, त्यो नगरिकन चाहिँ मान्छे त्योतिर चाहिँ लगानी गर्न चाहँदैन।
2: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
1: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौँ रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन, यहीँ पनि कमाइरहेको छ 2 लाख 4 लाख 5 लाख 6 लाख कमाउनेले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने 4 वर्ष 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी धाउनु पर्यो, तपाईँको कोही चिनेको छ भन्ने उसले इन्टर्न गर्न पायो, नभए बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा 3 महिना 6 महिना उसले इन्टर्न गर्छ, फ्री अफ कस्ट। डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेको छ भने उसले 10-15 हजार रुपियाँ फेरि 6 महिना 3 महिनाको लागि काम गर्छ, फेरि अर्को 3 महिना तपाईँको 15-20 हजार 20 हजार 25 हजारमा, भनेपछि उसको 1-1.5 वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के बनाएको थियो एउटा फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ 4 वर्ष 3.5 वर्ष कलेजले पढाउँछ, 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले ल्याउने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, 6 महिनापछि तपाईँलाई 50 जना चाहियो, तपाईँलाई 10 जना चाहियो, तपाईँलाई 20 जना चाहियो, कस्तो कस्तो चाहियो त, ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गरौँ, उसले निस्किनेमा उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरेर राख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाई, आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए पनि बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसलाई चाहिँ एउटा 6 महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ, किन उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपाललाई के चाहिने हो, या विदेशमा के गर्दैछ, फ्रिलान्सर्स कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
2: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू, कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने, के छन् त्यस्ता?
1: यस्तो छ, अब सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त. जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा ई कमर्सको सफ्टवेयर चाहियो. मैले कसलाई गुहार्ने? जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो. उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियो. त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो. ठूलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फचे बनाउँछ. त्यहाँ पठाइसकेपछि यहाँ अनि त चाहियो, बनाउने मात्र त चाहियो. पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो? कारण त्यो थियो. आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन्, किनभने हिजोको दिनमा कोटीभिटीको एउटा केसहरू आएको थियो, ट्याक्सेसहरूको कुरा आएको थियो, तपाईँहरू पनि सुन्नुभयो होला. रातारात त्यो गर्नु हुँदैन. जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ, 11 वर्ष मेरो प्रोफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो. अर्को सरकार आउन पाएको छैन, अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तर्न तिर्नुपर्छ, त्यो होइन. 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनुपर्छ यदि यो लाइनमा लाने हो भने. यसरी हामी जानु ल, 5 वर्ष त तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्छ. हाँसी हाँसी आउँछ नि काम गर्न. 5 वर्ष त हामी मिहिनेत गर्छौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, 80% बढ्न सक्छ भने यदि देखायो भने, वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि.
2: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकता नै राखेको भन्ने छ. अहिले त मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खालको बाहिर चर्चा छ. के छ, व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला, र बजेटमा के के विषयहरू यहाँहरूका सम्बोधन भयो?
1: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन, आएको थियो. मेन कुरा इम्प्लिमेन्टको कुरा हो. सबभन्दा क्वेशन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ. बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो. इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ. बरु कम ल्याउनुहोस्, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ. त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ, प्राइभेट सेक्टर रेडी छ, उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो. त्यो हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ. खालि सहर देशमा मात्रै भएर होइन कि, गाउँमा पनि सोच्नु पर्यो. आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी यहाँ आएको. बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ. आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ. आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फण्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएछ. ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन? गभर्मेन्टसँग ठुलो कुरो आयो है. बिना टिचर त्यसले कसरी पढाउँछ? हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ, इङ्ग्लिस, नेपाली, वाट एभर के पढाइरहेको थियो. आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने, ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ. त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन. मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो. आइटी यत्र जुन पढेको मैले भने, तिनीहरूलाई कमसेकम 3-3 महिना ती स्कुलहरूमा गएर पढाउनु त, एक्सपिरियन्स त भयो नि त. हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउन. यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन मास छ त्यसलाई धेरै मात्रामा हामी रोक्न सकिन्छ.
2: विद्यालयको कुरा त गर्नुभयो, कम्प्युटरहरू प्राय स्कुलहरूमा अहिले चाहिँ कम्प्युटर ल्याब सञ्चालन भइरहेको भन्ने छ. अरू ग्रामीण क्षेत्रहरूमा नेपालको चाहिँ के छ अवस्था, यो जुन प्रविधिहरूको यो उपकरणहरूको पुग्ने कुरा अथवा त्यहाँ क्यान महासंघको पहल कस्तो रह्यो, तपाईँले कस्तो पाउनुभयो काठमाडौँ बाहिर?
1: होइन, बाहिर पनि तपाईँको धेरैवटा ठाउँमा चाहिँ पुगेको अवस्थाहरू छन्। त्यहाँनिर फेरि इलेक्ट्रिसिटीको ठुलो च्यालेन्ज छ. जुन टाइममा तपाईँको आउनुपर्ने इलेक्ट्रिसिटी भइदिँदैन, बिना इलेक्ट्रिसिटी कसरी चलाउने? कि सोलर सिस्टम लगानी धेरै भयो, ती ग्रामीणहरूमा पनि कम्प्युटरहरू पुगेका छन्। इभन गभर्मेन्ट स्कुलहरूमा अहिले स्थानीय लेभलहरूले त्यो कम्प्युटरहरू दिइरहेछन्। मैले बाबा पहिला एउटा टिचर चाहिँ दिनुहोस्, पढाउने बरु कम्प्युटर 10 वटा छ भने 8 वटा दिनुहोस्, 7 वटा दिनुहोस्, टिचर एउटा चाहिँ 1 वर्षको लागि राख्नुहोस् र त्यसको काम चाहिँ त्यो टिचरहरूलाई पनि एजुकेसन दियोस्। त्यही टिचर
2: पुरानोलाई त थाहा छैन, कम्प्युटर भनेर पनि थाहा छैन,
1: थाहा छैन, थाहा भए पनि ऊ आफूलाई जति छ क्षमता आफूले चलाउन सक्छ। कुनै कुरा भयो भने यताउता गरेर, स्टुडेन्टले केही कुरा सोध्यो, ओ पख म हेरेर भन्छु भन्न त मिलेन, विचारा त्यो ज्ञान पाएको छैन नि. त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू, इन्टरनेट त पुगिसक्यो, त्यो स्पिडमा पुगेछ कि छैन, हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन, यी कुराहरू हेर्नुभयो. ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन्, धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन्, कति ठाउँमा पुगेका पनि छन्, पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोगविहीन छन्, प्रयोग भएको छैन.
2: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू, अहिले त झन् अझ नयाँ सरकार, अझ युवाहरूको सरकार पनि भनिन्छ, सबै कुराहरू नयाँ परिवर्तन भयो, तर युवाहरू विदेश जाने क्रम रोकिएन. अब यो सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरोकार राख्ने विषय पनि भयो. तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकार योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन, त्यसलाई कसरी लिनुभएको छ? एउटा युवाको हिसाबले पनि, व्यवसायको हिसाबले, अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव?
1: विदेश प्लान जुन प्लान गरिरहेछन्, जुन गइरहेछन्, अहिले आज तपाईँको यो जयन्ती आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो, सुशासनका कुरा थियो, रोजगारीका कुराहरू थियो, यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो. भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त, स्कूललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ, राम्रो गर्छौँ, हुन्छ. आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ, एक महिनामा रिजल्ट निकाल्छ, राम्रो कुरा हो. त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो, कतिका रिजल्ट धेरै राम्रो आयो, कतिका बिग्रे पनि भन्छन्, प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ, तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू. एजुकेसनका जुन कुरा थियो, हामीले गभर्मेन्ट स्कूलमा प्राइभेट स्कूल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको, आज कहाँ छ त त्यो? त्यो दिन सक्ने अवस्था त छ. कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो, आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री, कोही मन्त्री, कोही भएको छन्, तर ऊ त्यही बेसमा पढाएर भएको छन्. आजको बेस चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त. विदेशमा पनि, बाहिर पनि, या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन्. तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ, ल ट्रेनिङ गरेर आउनुहोस् होइन. त्यस्ता कुरा उहाँहरूलाई यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँले गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश, सातवटा प्रदेश, प्रदेश बाहेक चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ. त्यहाँ रोजगारी पनि छिर्छ होला. आज दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न, थप्दै गएपछि पो पढ्ने हो रोजगारी, गुणस्तर बढ्छ. त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ. त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने, सफ्टवेयरका कुराहरू, फिनिसिङ स्कुल, एउटा फिनिसिङ स्कुल बनाऊ गभर्मेन्टसँग, धेरै बजेट प्राइभेट सेक्टर, गभर्मेन्ट सेक्टर बनाएर भइगयो. यदि चार वर्षको स्कुल कलेजले पैसा लिएछ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ, या तिन महिनाको मात्रै दिउँ, तिन महिनाको गभर्मेन्टले दिन्छ. एउटा स्किल लेभलमा गयो नि त. आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ नि, 8, 9, 10 नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ, बाहिर त्यही नै हुन्छ. पढ्दै गइरहेछ, प्लस टूसम्म त उसले पैसा कमाउन थालिसक्छ घर बसेर. आज चाहिने के हो त? आज गएर तपाईँको लेबर काम गरेर चाहिँ स्किल मात्रै होइन. आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ, एआईका कुराहरू छन्, डिजिटल मार्केटिङका कुराहरू छन्, ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ, एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ. आज त त्यो एसी पास गर्यो के भयो, एसी पास भयो, प्लस टू भयो भयो, त्यसपछि उसले धेरै पसल बनाउन पायो भने यसो सेल्सको कामहरू पाउँछन्, आफ्नो निमित्त काम पाएन. योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ, बरू बाहिर जाउँ, उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको. ती कुराहरूलाई रोक्नले त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो. ल्यापटप बनाउने एउटा सिक्यो भने, किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट, उसले 50-60 हजार रुपियाँ महिनाको कमाउन सकिन्छ. अनि त्यो ट्रेनिङ त चाहियो. कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ, सुनिरहेको हुन्छु. ती दिएकोमा उनीहरू कतिको युज भएको छ त, गरेको छ कि छैन, लगानी मात्रै भइरहेछ कि, यी कुराहरू छन्. यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ.
2: अब अन्त्यमा छ हामी, अब 4 मिनट. हामीले सफ्टवेयरको कुरा गर्यौं, सफ्टवेयरको सम्भावना, त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन, विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। एउटा हार्डवेयरको कुरा गरौँ, अब महत्वपूर्ण यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा। हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षेनी आयात गर्नुपर्छ अर्बौंको सामानहरू होइन। हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन, हामीसँग त्यो सम्भावना छ कि छैन भविष्यमा, अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा?
1: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन हिसाबले
2: हामी आफूलाई चाहिने मात्रै पनि गर्न
1: सक्दैनौ, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ। किनभने एक टाका अहिले त होइन, 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियु हामी बनाउँछौँ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ भने यो त यहीँ नेपालमा पाता हो नि त, नेपालमा बनाउन सकिन्छ भनेर म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट आउँछ त त्यो। त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो, एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो, भनेपछि 2200 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान मेरो हिसाबमा भएको पनि होला, तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने, जुन यो कम्पनीहरू ठूला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ। मैले भने नि विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल, एसर, आसुस, यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिमीहरू यहाँ के चाहिँ
2: तिमीहरूको सामान लिएर आऊ,
1: तिमीहरूको फ्याक्ट्री यहाँ, यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरेका छौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त। आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्रै भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन, त्यो त गाह्रो विषय छ नि त। यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो। त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, 5 वर्ष ट्याक्स फ्री हुनसक्छ, के गर्न सकिन्छ त यो कुरामा, ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ। भोलिको दिनमा ती मेन पावरहरू 5,000-10,000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो, यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यहीँ चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ न्युली विश्व बजारमा लान गाह्रो छ, त्योभन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गरे हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस्, यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छौँ हामी।
2: अब अहिले प्रधानमन्त्रीज्यूले पनि दैनिक कोही न कोही निजी क्षेत्रको फरक व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको होइन, उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ?
1: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमा अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ। भनेपछि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यत्तिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ। मेन कुराहरू यही हो मेरो चाहिँ, सफ्टवेयरका कुरा हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनु पर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ, चिसो ठाउँ, यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ होला, ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो 3-4 एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ.
2: कार्यक्रम बदलिदो नेपालमा क्यान महासंघका निवर्तमान अध्यक्षज्यू हुनुहुन्छ रञ्जित पोदारज्यू. अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबाडमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ होइन यो सुझाव सहित म टुङ्गाउन चाहेँ.
1: हस् धन्यवाद. राम्रो कुरा गर्नुभयो. कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या. यहाँ सानो केही कुरा बिग्रियो भने आई फ्याल्दै अर्को लिउँ. यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो. एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला, त्यो होइन. एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या.
2: देशको अर्थतन्त्रको कुरा छ नि,
1: अर्थतन्त्र कुरा छ. र अर्को कुरा यो तपाईँको डम्पिङ साइड भइरहेछ. आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, सेकेन्ड ह्यान्ड डेस्कटप, यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले. यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो, किनभने बाहिर फाल्ने कुरा हो हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला. छ महिना एक वर्ष चल्छ. आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ पाँच वर्ष, छ वर्ष, सात वर्ष हुन्छ. तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ. त आज मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू थर्ड, फोर्थ, फिफ्थ, सिक्स जेनेरेसनहरूको मार्केटमा आइरहेछन्. कहाँबाट आउँछ त्यो, जबकि हाम्रो कानुनै छैन त्यसले भित्राउने, फेरि पनि भित्रिरहेछ. त्यो कुराले रोक्ने कसरी, डम्पिङ साइन नबनाऊ भोलिको लागि. सक्दो ती मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्. बनाएर हुँदै भएन भने नयाँ किन्नु पर्यो. नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो, अर्थतन्त्र हाम्रो बाहिर गयो. एकचोटि त गइसक्यो, अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ. व्यापारी वर्गमा सधैँ एकै नाश हुँदैन व्यापार. कहिले काहीँ डाउन हुन्छ, कहिले काहीँ अप हुन्छ. अहिलेको बेलामा सबै व्यापारीहरू आत्तिरहेको बेलामा छ, डाउन छ, अप पनि हुन्छन्, किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन्. कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो. खर्च कम गर्ने होइन, आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नुपर्छ. र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने, नचाहिने कुरामा भित्र नछिर्ने, त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन, यदि हो भने त्यसलाई क्यान्सल गरेर र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ.
3: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले

0: देखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847423572।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दल, फोन नम्बर 82 82 23 98 78 18 17 98 78 35 643।
7: मध्य पश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट देवा भुसालको नमस्कार। विश्वव्यापी रूपमा बढ़दै गएको मानव बेचबिखनको समस्यालाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघको महासभाले सन् 2013 प्रस्ताव पारित गरी हरेक वर्ष जुलाई 30 अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। यसै अनुरूप आज नेपाल सहित विश्वभर 14 अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवस मनाइँदैछ। यस दिवसको उद्देश्य मानव बेचबिखनको गम्भीर समस्याप्रति विश्व समुदायको ध्यान आकर्षित गर्नु, पीड़ितको आवाजलाई बुलन्द बनाउनु, अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु र मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने सामूहिक प्रतिबद्धतालाई पुनः स्मरण गराउनु रहेको हो। मानव सभ्यताको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेका छ भन्ने एक ज्वलन्त उदाहरणको रूपमा मानव बेचबिखन रहेको छ। विश्व आज विज्ञान, प्रविधि र विकासको तीव्र गतिमा अघि बढ़िरहेको छ भने यही आधुनिक युगमा अपराधीले सामाजिक सञ्जाल र मेसेजिङ एप मार्फत मानिसलाई चिट्ठा पर्यो भन्ने रोजगारी विज्ञापन, वैवाहिक प्रस्ताव, मोडलिङ, विदेश अध्ययनको अवसर र आकर्षक आमदानीको प्रलोभनमा फसाई श्रम तथा यौन शोषणमा लगाउने गरेका छन्। यसैलाई ध्यानमा राखेर यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवसको नारा प्रलोभनको जालमा परेका भन्ने नारासहित विश्वभर मनाइँदैछ। मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ। वर्तमान सरकारको पहलपछि हुलाक मार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन पनि घरमै पुर्याउन थालिएको छ। नयाँ सरकार गठन भएको 4 महिनामा 2,37,311 थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी भइसकेका छन् भने हुम्ला बाहेक 76 जिल्लाका हुलाक कार्यालयले उक्त अवधिमा 7,885 थान राहदानी सेवाग्राहीको घर दैलोमै पुर्याइएको छ। यसैगरी यातायात व्यवस्था विभागबाट हालसम्म 8,81,166 सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने कास्की, मोरङ

राकेश सुनसरी बझाङ कालीकोट र पर्सा जिल्लाका गरी सात जिल्लामा 1014 वटा सवारी चालक अनुमति पत्र सेवाग्राहीको घरमै पुर्याइएको छ। विभागका अनुसार 17 वटा अस्पतालबाट 1417 स्वास्थ्य प्रयोगशालाका नमूनाहरू परीक्षणका लागि सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको छ। यसै गरी त्रिभुवन विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालय संघको सम्झौतामा 263 थान शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरसम्म पुर्याइएको छ। लुम्बिनी प्रदेश सरकारले कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालयको पुनर्संरचना गरेको छ। लुम्बिनी प्रदेशको मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि 12 मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। त्यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई सहजी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ। त्यसै गरी मन्त्री परिषद बैठकले प्रदेश कृषि सेवालाई 2 वरिष्ठ अधिकृतलाई लोक सेवा आयोगको सिफारिशका आधारमा स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। निर्णय अनुसार रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय रूपन्देही र भास्कर पौडेललाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीको महानिर्देशक पदमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री खत्रीले जानकारी दिनुभएको छ। र दाङको घोराहीमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ता समस्यामा परेका छन्। उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति

ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको देखिए पनि वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिति संयोजक सावित्रा पुनले बताउनुभयो। उहाँका अनुसार कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा राख्ने प्रवृत्ति तथा वितरण व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिनुभएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीबी रोड कोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
9: कता हिँड्नु नि बाबु? बजारतिर नि
10: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
12: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाङ
13: प्रोप्राइटर दीपक श्रेष्ठ सम्पर्क मोबाइल 98478-27-977
14: र 98578-30689।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमारी

0: कपाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिजान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा। उपचार हुने रोगहरू पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी क्षमा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिशोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
0: भर्ना सम्बन्धी सूचना।
5: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 286।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
1: डाक्टर आउने बारे सूचना
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
1: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
1: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
2: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818889028
7: मध्यपश्चिम ट्राङ चेक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाँकेमा बिरामीको चाप बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढ्दै गएको छ। रगतको माग अत्याधिक भएकाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार सेवा केन्द्रले पटक पटक रक्तदान कार्यक्रममा सहभागी हुन रक्तदातालाई आग्रह गर्दै आएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ। उहाँका अनुसार रगतको माग उच्च रहेकाले अधिकांश समय अभावको अवस्था रहने गरेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले 61 रक्त संचार सेवा स्थापना दिवस सप्ताहव्यापी रक्तदान कार्यक्रम सहित मनाएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असामी सेवा समाज बाँकेले 51 पिण्ड, राप्ती राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले 81 पिण्ड तथा भेरी अस्पताल नेपालगंजले आफ्नो 136 वार्षिक उत्सवका अवसरमा 33 पिण्ड रगत संकलन गरेको प्रमुख रेग्मीले जानकारी दिनुभएको छ। प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगंजका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रबाट 24,536 पिण्ड रगत वितरण गरिएको छ। नेपालगंज, कोहलपुर र खजुरा क्षेत्रमा रहेका 22 अस्पताल मार्फत चिकित्सकको सिफारिशका आधारमा बिरामीलाई रगत उपलब्ध गराइएको बताउनु भएको हो। हुम्लामा आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण वर्षेनी बढ़दै गएको छ। आयुर्वेद उपचारको प्रचार प्रसार प्रभावकारी हुनु, उपचार तथा औषधि निशुल्क उपलब्ध हुनु र सहज सेवा पाइनुले यस उपचार पद्धतिप्रति बिरामीको चासो बढ़ेको हो। आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाकी प्रमुख चिकित्सक साहना शर्माका अनुसार आर्थिक वर्ष 2082-83 4,836 बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन्। तीमध्ये 2,417 महिला र 2,419 पुरूष रहेका छन्। अघिल्लो आर्थिक वर्षमा 4,000 जना बिरामीले सेवा लिएका थिए। हाल केन्द्रमा दैनिक 40-50 जना बिरामीले उपचार सेवा लिइरहेका छन्। गाउँपालिकाका तहमा रहेका आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रमा पनि सेवाग्राहीको संख्या बढ़दै गएको छ। हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा 2 चिकित्सक र 1 कविराजबाट सेवा प्रदान भइरहेको छ। आयुर्वेद उपचार पद्धतिबाट मुख्यतया वात व्याधि, अम्लपित्त, श्वासप्रश्वास सम्बन्धी रोग, स्त्री तथा प्रसूति रोग तथा छालाका रोगको उपचार गरिँदै आएको छ। गत आर्थिक वर्षमा केन्द्रले छारसूत्र विधिबाट 2 फिस्टुलाका बिरामीको सफल उपचार समेत गरेको थियो। रूकुम पश्चिममा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्। जिल्लाको सानीभेरी गाउँपालिका 8 हुसुखोला निवासी 74 वर्षीय बुबा ठगेन्द्र खर्तीलाई उहाँका कान्छो छोरा 26 वर्षीय पारस खर्तीले हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धविन्द्र परियारका अनुसार हिजो बुधबार दिउँसो 3 बजे बाख्रा गोठाला गएको बेला पारसले धारिलो हतियारले बुबाको टाउकोमा प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको थियो। प्रहरी निरीक्षक परियारका अनुसार पारसले विगतदेखि नै नशाजन्य पदार्थको अत्याधिक प्रयोग गरी झैझगडा गर्ने गरेका थिए। बुबाको हत्यापछि उनले आफ्नै टाउको समेत आँसी प्रहार गरेर घाइते भएका छन्। उनलाई सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचारको लागि भर्ना गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। र विश्वव्यापी रूपमा बढ़दै गएको मानव बेचबिखनको समस्यालाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघको महासभाले सन् 2013 प्रस्ताव पारित गरी हरेक वर्ष जुलाई 30 तारीकलाई अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। यसै अनुरूप आज नेपाल सहित विश्वभर 14 अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवस मनाइँदैछ। यस दिवसको उद्देश्य मानव बेचबिखनको गम्भीर समस्याप्रति विश्व समुदायको ध्यान आकर्षित गर्नु, पीड़ितको आवाजलाई बुलन्द बनाउनु, अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ़ गर्नु र मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने सामूहिक प्रतिबद्धतालाई
पुनः स्मरण गराउनु रहेको हो। मानव सभ्यताको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेको छ भन्ने एक ज्वलन्त उदाहरणको रूपमा मानव बेजीबिखन रहेको छ। विश्व आज विज्ञान प्रविधि र विकासको तीव्र गतिमा अघि बढ़िरहेको छ भने यही आधुनिक युगमा अपराधीले सामाजिक सञ्जाल र मेसेन्जिङ एप मार्फत मानिसलाई चिट्ठा पर्यो भन्ने रोजगारी विज्ञापन, वैदेशिक वैवाहिक प्रस्ताव, मोडलिङ, विदेश अध्ययनको अवसर र आकर्षक आमदानीको प्रलोभनमा फसाई श्रम तथा यौन शोषणमा लगाउने गरेका छन्। यसैलाई ध्यानमा राखेर यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवसको नारा प्रलोभनको जालमा परेका भन्ने नारासहित विश्वभर मानव बेचबिखन मुक्ति मनाइँदैछ।

0: आवाज गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, सानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
9: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 92 78 18 617 98 78 35 643।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।

0: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी चिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कुराई 15 बीपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुनु अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45 226।
7: डाक्टर आउने बारे सूचना।
8: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
7: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858311684 र 9858303270।
11: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: मध्यपश्चिम ट्रान चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङमा सञ्चालन भइरहेको घोराई रामपुर सिमलतरा विद्युतीय सार्वजनिक यातायात सेवा कुनै पनि अवस्थामा नरोकिने अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीले जनाएको छ। प्रालीका उपाध्यक्ष नेउपानेले कानूनी प्रक्रिया पूरा गरेर सेवा सञ्चालन गरिएको भन्दै विरोधका कारण सेवा बन्द नहुने स्पष्ट पार्नु भएको छ। हाल दैनिक तीनवटा विद्युतीय सार्वजनिक सवारी साधन मार्फत सेवा दिँदै आएको प्रालीले यात्रुलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात उपलब्ध गराउने उद्देश्यका साथ सेवा विस्तार गरिएको जनाएको छ। घोराही सिमलतारा रूटमा 80 रूपियाँ भाडा दर कायम गरी सेवा सञ्चालन गरिएको उल्लेख गर्दै उपाध्यक्ष नेउपानेले केही अटो व्यवसायीहरूले अनावश्यक विरोध गरेर नागरिकले पाउनुपर्ने सहज सार्वजनिक सेवामा अवरोध सिर्जना गरिरहेको आरोप लगाउनु भएको छ। उहाँका अनुसार सरकारले जारी गरेको रूट पर्मिट तथा यातायात व्यवस्था कार्यालयले तोकेको मापदण्ड अनुसार दाङ जिल्लाभित्रका शहरी तथा ग्रामीण सड़कमा सार्वजनिक यातायात सञ्चालन गर्ने कानूनी अधिकार प्रालीसँग रहेको छ। प्रालीले आगामी दिनमा दाङमा विभिन्न ग्रामीण रूटमा समेत विद्युतीय सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले वातावरण मैत्री यातायातको विस्तारसँगै यात्रुले गुणस्तरीय र सहज सेवा पाउने विश्वास व्यक्त गर्नुभएको छ। जाजरकोटका ग्रामीण बस्तीहरूका जनताले घोडा खच्चरबाट सामान ढुवानी गर्नु परेको छ। नलगाट नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनिचाँदी गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा खनिएका सड़क मरमत नगरेका कारण सर्वसाधारणले घोडा खच्चरबाट सामान ढुवानी गर्नु परेको हो। नलगाट नगरपालिका 13, सिउनास, बारेकोट नगरपालिका 4, मूलसाम, जुनिचाँदी गाउँपालिका 7 बाहेक सातवटै स्थानीय तहका ओडा कार्यालयमा सड़क पुगे पनि दुर्गमका गाउँ बस्तीमा घोडा खच्चरमा सामान ढुवानी गरिएको छ। भौगोलिक विकटता, भिरालो जमीनमा खनिएका सड़क, स्थानीय सरकारले मरमत नगरेका कारण सर्वसाधारणले शास्ति पाउने गरेका छन्। जाजरकोटका 7 स्थानीय तहका 77 ओडा मध्ये जुनिचाँदी गाउँपालिका 7, नलगाट नगरपालिका 13, सिउनस बारेकोटी गाउँपालिका 4, मूलसामका ओडाका गाउँ बस्तीमा सड़क अझै पुगेको छ। सड़क नपुगेपछि घोडा खच्चर तथा जनताले सामान बोकेर पैदल हिँडेर लैजाने गरेका छन्। नलगाट नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतका अनुसार स्थानीय तहको बजेटले सड़क पुर्याउन नसकिने बताउनुहुन्छ। उहाँले प्रदेश सरकारलाई सड़क निर्माणका लागि बजेटको माग गरे पनि सुनवाई नगर्दा सड़क मरमत हुन नसकेको जनाउनु भएको छ। चिकित्सकलाई कुटपिट गरेको आरोपमा वीरगंज नगरपालिका 25 वडा अध्यक्ष आशुतोष चतुर्वेदी सहित 3 प्रहरीले पक्राउ गरेको छ। वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा हृदयघातका कारण शनिबार उपचारका क्रममा मृत्यु भएका रामकुमार पटेलको उपचारमा संलग्न रहेको आकस्मिक कक्षका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ पर्नेमा वडा अध्यक्ष चतुर्वेदी सहित वीरगंज रामगढ़वा निवासी अंकित पटेल र वीरगंज महानगरपालिका 26 शैलेश पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिनुभयो। चिकित्सकमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले देशभर शुरू गरेको आन्दोलन फिर्ता लिएको छ। यसै गरी नारायणी अस्पतालको बुधबार आकस्मिक सेवा सुचारू भएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डाक्टर चित्रञ्जन शाहले बताउनुभयो। 71 दिएको सामूहिक राजीनामा पनि फिर्ता गरिएको छ। र राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्दै दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख गरिएको छ।
हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।

0: दाँत
1: छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफू यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5363-027,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: सीता के हो तिमीलाई? गुम्सेर बसी छौ
8: के हुनु नि?
7: बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जाने त धेरै ठाउँ गयो, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848-43-572।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
12: हार्दिक आमन्त्रण।
13: दाङको घुराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
12: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98-5-78-30-404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98-5-78-32-391।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: घर घर अनि गृहिणी को साथ उल्लास ले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
0: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
1: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
0: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवार।

0: एम्बुलेन्स भन्दा चिन्तामा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिसियामा कमी शरीर साथी तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3576

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बाय नेट, अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू,
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्जिट यति बेला मध्याह्नको 12 बजेको छ।
2: आजको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग। अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा। 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह। अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरितामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। उहाँले यो घटनामा दर्जनौं नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो। यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो। साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ। सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति दिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर, हेल्पर, ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्यविवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने, जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो, चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एथिन्जेल। हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देश्य सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक संचालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ।

0: घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीनवटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा अर्यालको टीनको सानो भएको एक तले घर र सुन्दर राजवंशीको टीनको सानो भएको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसै गरी भरत पोखरेलको एक तले घर र शारदा राजवंशीको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाब स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाब हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुअघि मुख्य खबर फेरि एकपल्ट। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमाले गरा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग। अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा। 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह। आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै। र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-65-2018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल

0: हस्पिटल एक्सरे सेवा का साथ ही ऑपरेशन संबंधी सेवा तथा सलाह को लगी समझन हो।
1: नोट, यस शिव मेडिकल में अब महिलाओं को भिडियो एक्सरे का लगी कंसल्टेंट रेडियोलॉजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौं।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
3: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
9: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98578-35990 98578-31684 र 98578-30277।
10: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
11: डाक्टर आउने बारे सूचना
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
11: डाक्टर द्वारा दिइने सेवाहरू
12: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
11: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
13: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
3: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98128 9908
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
15: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-568-5454 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5789 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जहिलेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562177।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यू पिंकुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक, घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक, घुराई दाङ।
4: फोन नम्बर
5: 082562452,
4: 082562452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
10: भर्ना सम्बन्धी सूचना:
11: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
9: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालले महिलाहरूका लागि निशुल्क पाठ्यघरको मुखको क्यान्सर परीक्षण भीआईए स्क्रीनिङ सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ। अस्पतालले सूचना जारी गर्दै आजदेखि प्रत्येक बिहिबार बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म अस्पतालमै सेवा उपलब्ध हुने जनाएको छ। महिलाहरूमा बढ़दो पाठ्यघरको मुखको क्यान्सरको जोखिमलाई समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यले सेवा शुरू गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार भीआईए स्क्रीनिङ पाठ्यघरको मुखमा क्यान्सर हुनु अघिदेखि नै असामान्य परिवर्तन पहिचान गर्ने प्रभावकारी सरल र सुरक्षित परीक्षण विधि हो। यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने परीक्षणका लागि धेरै समय नलाग्ने, दुखाई न्यून हुने र समय कुनै पनि गम्भीर नकारात्मक असर नहुने जनाइएको छ। यो सेवा 30 देखि 49 वर्ष उमेर समूहका महिलाहरू तथा 3 वर्ष वा सो भन्दा बढ़ीदेखि भीआईए परीक्षण गराएका महिलाका लागि लक्षित गरिएको छ। गर्भवती महिला, पाठ्यघर निकालिसकेका हिस्टेरेटोमी महिला र पाठ्यघरको मुखको क्यान्सर पुष्टि भइसकेका महिलाहरूका लागि भने यो सेवा उपलब्ध नहुने अस्पतालले स्पष्ट पारेको छ। अस्पतालले पाठ्यघरको मुखको क्यान्सर शुरूआती चरणमै पत्ता लागे उपचारबाट पूर्ण रूपमा निको पार्न सकिने भएकाले लक्षित उमेर समूहका महिलालाई नियमित परीक्षण गराउन आग्रह गरेको छ। साथै आफूले मात्र नभई परिवार र समुदायका अन्य महिलालाई पनि यस सेवाबारे जानकारी गराई समयमै परीक्षण गराउन प्रेरित गर्न अस्पतालले अनुरोध गरेको छ। दाङको राजपुर गाउँपालिका 6 गंगदिकी दुर्गा चौधरी शारीरिक अशक्तता, गरीबी र पहिचानहीनताको कठिन यात्रा पार गर्दै अहिले आत्मनिर्भर र स्वावलम्बी जीवन बिताइरहनु भएको छ। लट्ठीको सहारामा हिँडडुल गर्ने उहाँ हाल आफ्नै घरको आँगनमा किराना पसल सञ्चालन गरेर सम्मानपूर्वक जीवनयापन गरिरहनु भएको छ। केही वर्ष अघिसम्म दुर्गाको अवस्था निकै दयनीय थियो। नागरिकता, घर र जग्गा केही पनि नभएकी उहाँले परिवार सहित गाउँको खानेपानी डिप बोर्डिङ भवनमा आश्रय लिएर जीवन बिताउनु परेको थियो। 16 वर्षको उमेरमा विवाह गरेकी दुर्गाको 3 बालबालिका, 2 छोरी र 1 छोरा सहितको परिवार ज्याला मजदूरीमा निर्भर थियो। 5 वर्ष अघि स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचार सफल हुन नसक्दा उहाँ शारीरिक रूपमा अशक्त बन्नुभएको थियो। दुर्गाको यो कष्टकर अवस्थालाई बदल्न ग्रामीण महिला उत्थान केन्द्र र राजपुर गाउँपालिकाले संयुक्त पहल गरेका हुन्। संस्थाको समन्वयमा उहाँको नागरिकता बनाइदिनुका साथै बकसपत्र मार्फत जग्गाको व्यवस्था गरियो। त्यसपछि संस्थाको सहयोगमा उहाँका लागि अपाङ्ग मैत्री तथा भूकम्प प्रतिरोधी घर निर्माण गरिएपछि उहाँ किराना व्यवसाय शुरू गर्न सफल हुनुभएको हो। राष्ट्रिय सुरक्षा परिषदको बैठक शुरू भएको छ। परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंह दरबारमा बैठक बसेको हो। सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन्। मन्त्री परिषदमा रक्षा सचिवको सदस्य सचिवको रूपमा काम गर्छन्। परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिश गर्ने, नेपाली सेनाको सुदृढीकरण एवं आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हात हतियार उपकरण र तिनीहरूको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ। र प्रतिनिधि सभाको बिहिबारको बैठकमा सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ। बैठक शुरू हुनासाथ यसअघि जस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिनुभएको थियो। संसदमा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गर्नुभएको भनाइबारे थप स्पष्ट पार्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै अवरोध गर्न बाध्य हुनु परेको बताउनुभयो। उहाँले हालै सुनसरीको कप्तानगंजमा स्थानीय युवक ओम प्रकाश महतोको निधन भएको घटनाको निष्पक्ष छानबिन र सरकारसँग माग गर्नुभयो। सरकारको पहिलो कर्तव्य नागरिकको जीवधनको रक्षासहित सुरक्षा र व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिए नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
7: दीपक, सम्पर्क मोबाइल 98477797
8: र 98578309।
9: के तपाईँलाई पायल सुस्ता सुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि

0: डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्य ले 2063 साल में महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छ।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 9844967।

0: सतासी
1: मैले मेरो मुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु मेरी चोली दुखेको छ।
2: एपेक्स सिनेमास घोराइदस पौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
3: आमा म पढ्छु नि।
4: के रे बाउलाई सिक्याउ सलाई पढाउनलाई बेगर ल्याऊ।
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
6: बिहे गरेपछि।

0: अखरू, कोकोनट, सोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अद्गुरी
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। काठमाडौँमा राहदानी बनाउनेहरूको लामो लाइन लागेको छ। काठमाडौँ त्रिपुरेश्वर स्थित राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको हो। पासपोर्ट बनाउने लाइनमा युवा युवतीहरू बढ़ी देखिन्छन्। दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने सेवाग्राहीको चाप बढ़ेपछि राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा संचालन गरिरहेको छ। विभागले बुधबार सूचना जारी गरी 22 साउनसम्म सेवा 2 शिफ्टमा संचालन गर्ने जनाएको छ। पछिल्लो 1 सातादेखि विशेष गरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढ़ेपछि सेवाग्राहीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ। विभागका अनुसार 14 साउनदेखि 22 साउनसम्म पहिलो शिफ्टमा बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म संचालन हुनेछ भने दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म संचालन गरिनेछ। त्यसै गरी शनिबार र आइतबार लगायत सार्वजनिक विधाका दिन समेत विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा संचालन गर्ने जनाएको छ। सार्वजनिक विधाका दिन बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ। ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढ़ेसँगै राहदानी बनाउन आउनेको चाप समेत बढ़ेको हो। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो 1 सातादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढ़ेको छ। सेवाग्राहीको चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र 2 शिफ्टमा सेवा संचालनको व्यवस्था गरिएको विभागले जनाएको छ। हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ। डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको हो। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यक्रमका अनुसार राहदानी नागरिकताको प्रतिलिपि गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागज नागरिकको घरसम्म पुर्याउने अवस्था गर्ने उल्लेख गरिएको थियो। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयमा आधुनिक पूर्वाधार डिजिटल पूर्वाधार प्रणाली अनलाइन ट्रयाकिङ विद्युतीय भुक्तानी सुविधा इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। हुलाकलाई अब केवल चिठी पत्र आदान प्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको विभागको भनाइ छ। सरकारको पहलपछि हुलाक मार्फत राहदानी शैक्षिक प्रमाणपत्र सवारी चालक अनुमति पत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने सेवा शुरू गरिएको विभागले जनाएको छ। सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक नीति पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढ़ाइरहेको विभागले जनाएको छ। राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालले महिला

0: हरका लागि निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण भीआईए स्क्रिनिङ सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ। अस्पतालले सूचना जारी गर्दै आजदेखि प्रत्येक बिहिबार बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म अस्पतालमै सेवा उपलब्ध गराउने जनाएको छ। महिलाहरूमा बढ़दो पाठेघरको मुखको क्यान्सरको जोखिमलाई समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यले सेवा शुरू गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार भीआईए स्क्रिनिङ पाठेघरको मुखमा क्यान्सर हुनु अघि देखिने असामान्य परिवर्तन पहिचान गर्ने प्रभावकारी सरल र सुरक्षित परीक्षण विधि हो। यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने परीक्षणका लागि धेरै समय नलाग्ने, दुखाई न्यून हुने र कुनै गम्भीर नकारात्मक असर नहुने जनाइएको छ। यो सेवा 30 देखि 49 वर्ष उमेर समूहका महिलाहरू तथा 3 वर्ष वा सोभन्दा बढ़ी अघि भीआईए परीक्षण गराएका महिलाका लागि लक्षित गरिएको छ। गर्भवती महिला, पाठेघर निकालिसकेका महिला र पाठेघरको मुखको क्यान्सर पुष्टि भइसकेका महिलाका लागि पनि यो सेवा उपलब्ध नहुने अस्पतालले स्पष्ट पारेको छ। अस्पतालले पाठेघरको मुखको क्यान्सर शुरूआती चरणमै पत्ता लागे उपचारबाट पूर्ण रूपमा निको पार्न सकिने भएकाले लक्षित उमेर समूहका महिलालाई नियमित परीक्षण गराउन आग्रह गरेको छ। साथै आफूले मात्र नभई परिवार र समुदायका अन्य महिलालाई पनि यस सेवाबारे जानकारी गराई समयमै परीक्षण गराउन प्रेरित गर्न अस्पतालले अनुरोध गरेको छ। र दाङको राजपुर गाउँपालिका 6 गंगदीकी दुर्गा चौधरी शारीरिक अशक्तता, गरीबी र पहिचान विहीनताको कठिन यात्रा पार गर्दै अहिले आत्मनिर्भर र स्वावलम्बी जीवन बिताइरहनु भएको छ। लट्ठीको सहारामा हिड़डुल गर्ने उहाँ हाल आफ्नै घरको आँगनमा किराना पसल सञ्चालन गरेर सम्मानपूर्वक जीवनयापन गरिरहनु भएको छ। केही वर्ष अघिसम्म दुर्गाको अवस्था निकै दयनीय थियो। नागरिकता, घर र जग्गा केही पनि नभएकी उहाँको परिवार सहित गाउँको खानेपानी डिप बोर्डिङ भवनमा आश्रय लिएर जीवन बिताउनु परेको थियो। 16 वर्षको उमेरमा विवाह गरेकी दुर्गाले 3 बालबालिका, 2 छोरी र 1 छोरा सहितको परिवार ज्याला मजदूरीमा निर्भर थियो। 5 वर्ष अघि स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचार सफल हुन नसक्दा उहाँ शारीरिक रूपमा अशक्त बन्नुभएको हो। दुर्गाको यो कष्टकर अवस्थालाई बदल्न ग्रामीण महिला उत्थान केन्द्र र राजपुर गाउँपालिकाले संयुक्त पहल गरेका हुन्। संस्थाको समन्वयमा उहाँको नागरिकता बनाइदिनुका साथै बकस पत्र मार्फत जग्गाको व्यवस्था गरियो। त्यसपछि संस्थाको सहयोगमा उहाँका लागि अपाङ्ग मैत्री तथा भूकम्प प्रतिरोधी घर निर्माण गरिएपछि उहाँ अहिले किराना व्यवसाय शुरू गर्न सफल हुनुभएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, बिबिस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
1: शुद्ध महका लागि कहाँ जाने त?
2: ल, घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
3: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
3: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 9843-0653-23।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू,
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट, अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 9847810030 र 9829-5555।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर।
11: हेलो पिंकी,
12: बोल दिन।
11: LED टिभी किन्न नजाने?
12: जान्न।
11: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
12: जान्न।
11: घरमा AC, कुलर, पंखा चाहियो भने होइन त?
12: जान्न।
11: किन?
12: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
11: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
12: पाइने भएर त जान लाग्यो नि।
11: हो र, कहाँ?
12: भन्दिन के?
11: सत्य भन्दिनौ?
12: आई लभ यू पिंकुली भनेको।
11: हो, AC, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
12: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
11: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
13: CG तथा LG ब्रान्डको आधिकारिक विक्रेता
12: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
11: फोन नम्बर
12: 082-5625-452
11: 082-5625-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल हिमहाल रोड घोराही दाल फोन नम्बर 082-5-62-23 98-78-18-617 र 98-78-35-643।
4: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: साथै भन्दिन
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।

0: हजुर, तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छ।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपने लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पायल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ
14: तर केही सिप चलेन अब त आफै मरिसक्यो
15: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अप्ठ्यारो हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ
5: गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
20: हेलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खाइयामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्नु थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषालाई 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नु भएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नु भएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज तेस्रो दिन पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाढ़ी, पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला, हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस, जीवाणु तथा फंगस जन्य संक्रमण

0: चौधारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी, हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य कर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि

0: यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनासोरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनासोर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनासोर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनासोरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खोल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा 1 खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार बैंज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनासोरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
1: एनडीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
5: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: शहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
9: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चापसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेपछि विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्टमा गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध

0: उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 औं वार्षिक उत्सवको अवसरमा नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार लगानी मेला शुरू भएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस अल्मुनाई सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला ललितपुरमा रहेको होटल हिमालयमा शुरू भएको हो। प्रदर्शनीले नेपाल र जापान बीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल आईटीएम अल्मुनाई सोसाइटीका अध्यक्ष किशोर भक्त माथेमाले जानकारी दिनुभयो। व्यापार मेलाले व्यवसाय सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो। व्यापार मेलामा 20 भन्दा बढ़ी नेपाली तथा जापानी कम्पनी र संस्थाका झण्डै 2 दर्जन स्टल रहेका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मेडपाबाट तालिम लिएका स्थानीय महिलाहरू उद्यमी बनी आत्मनिर्भर हुन थालेका छन्। नगरपालिकाबाट झोला बनाउने आधारभूत र एडभान्स तालिम पाएपछि वडा नम्बर 10 देखालका संगीता वासुकला, चन्द्रलक्ष्मी घेमेसु, राम लक्ष्मी दुवाल र लक्ष्मी फैजुले सामूहिक रूपमा झोला उत्पादन गर्ने व्यवसाय शुरू गर्नुभएको हो। उहाँहरूले उत्पादन गरेका गुणस्तरीय झोलाहरूले माग बजारमा दिनानुदिन बढ़दै गएको छ। स्थानीय उपभोक्ताहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन थालेपछि व्यवसाय विस्तार गर्न थप सहज मिलेको उद्यमीहरूको भनाइरहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेशद्वार निर्माण गरेको छ। नवनिर्मित प्रवेशद्वारको हिजो काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर डंगोलले प्रवेशद्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको बताउनुभयो। यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँको दावी छ। वडाले 1,07,94,000 रूपियाँको लागतमा परम्परागत नेवारी शैलीमा प्रवेशद्वार निर्माण गरेको हो। र विदेशी नागरिकले कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिमपाटबाट 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीका अनुसार लाजिमपाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थ मन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। राजधानी विभागमा पासपोर्ट लिनेहरूको भीड़, आजदेखि 22 गतिसम्मका लागि 2 शिफ्टमा सेवा। र नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी ललितपुरमा चल्दै। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाए,
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825-63-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
3: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
7: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू।
7: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाड जोडिङ सम्बन्धी अपरेसन सेवा,
8: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825 63 218।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
18: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
19: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
17: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
19: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
17: पाठे घरमा मासु पलाउने,
19: निसन्तान महिलाको चेक जाँच,
17: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
19: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
10: हाम्रा विशेषताहरू,
22: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
22: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
23: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
10: सम्पर्क फोन 081-536-086
22: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz

संसार छोडेर गएको भए बरु मैले चित्त बुझाउने थिए, मैले मन बुझाउने थिए, तर तिमीले त मलाई मात्र छोडेर गयो। कसरी बुझ्थ्यो र यो मन, कसरी बुझ्थ्यो र

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98477779770
7: र 98578309।
8: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराहिदाङ।
11: फोन 562-5521।
8: सम्पर्क मोबाइल
10: 98578-32819 र 98578-32223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-5634-479।
7: मोबाइल नम्बर 98-4-94-67-487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
18: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ
19: बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई पन्ध्र शहीद गेट दाङ
20: मध्य पश्चिम चाङ च्याक यति बेला अपराह्नको चार बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। तुलसीपुरमा स्कूल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ। मोटरसाइकलमा आएका दुई युवाले गहते खोलामा स्कूल बस रोकेर अरणीको माभिमा कक्षा 11 अध्ययनरत एकजना विद्यार्थीमाथि खुकुरी प्रहारपछि फरार भएका थिए। तुलसीपुर स्थित ग्रेट अरणीको माभिका विद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर 8 गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी कक्षा 11 अध्ययनरत नवल ओलीमाथि प्रहार गरेका थिए। का प्रिन्सिपल विष्णु देवकोटाका अनुसार मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रवेश गरी खुकुरी प्रहार गरेका थिए। बिहानी कक्षापछि घर फर्किँदै गरेका उनीमाथि आक्रमण गरेपछि उनीहरू भागेका थिए। तुलसीपुर 1 भमकेतिरबाट सञ्चालन हुने बसका विद्यार्थी सवार बस रोकेर आक्रमण गर्न थालेपछि बसका चालकले उनीहरू नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेको प्रिन्सिपल देवकोटाले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। पुरानो रेसिपीका कारण ओलीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकारीको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीलागिरी बीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यससँगै एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले दिने भन्ने विषयमा गृह कार्य शुरू हुने बताइएको छ। हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्य सहित एमालेका 5 जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेका हुन्। सहमति अनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्री परिषद पुनर्गठन केही दिनभित्रै हुने तयारी रहेको छ। दाङको नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूबहादुर रावत नियुक्त हुनुभएको छ। रिक्त प्रधानाध्यापक पदमा सोही विद्यालयको माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक रावत नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानाध्यापक रावत यससँगै सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक र त्यस विद्यालय सहायक प्राध्यापक भई काम गर्नुभएको लामो अनुभव रहेको छ। घुराई उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखामा आज भएको एक कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक रावतलाई नियुक्ति पत्र, टीका, खादा र टोपी लगाइदिनु भएको थियो। कार्यक्रम सामाजिक विकास महाशाखा विके टोली विद्यालय परिवारका सदस्य बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका विपना बर्तौलाले गर्नुभएको थियो। र सरकारले सल्यान र रूकुम पश्चिमका विभिन्न स्थानीय तहहरूमा संचालित कृषि जोनको क्षेत्र विस्तार गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सल्यानले दुवै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न ओडाहरू समेटिने गरी क्षेत्र विस्तार भएको जानकारी दिएको हो। सल्यानका शारदा नगरपालिका, बागचोर नगरपालिका र दर्मा गाउँपालिका तथा रूकुम पश्चिमका 8 बिस्कोट नगरपालिका, सानेभेरी गाउँपालिकामा कृषि जोन क्षेत्र विस्तार भएको कार्यान्वयन इकाइ सल्यानका वरिष्ठ कृषि अधिकृत अनिल कुमार कानु बानियाले जानकारी दिनुभएको छ। विस्तारित क्षेत्र अनुसार सल्यानको बागचोर नगरपालिका वडा नम्बर 1, 4 र 5 तथा दार्मा गाउँपालिका वडा नम्बर 1, 4, 5 र 6 सुन्तला जात फलफूल जोनको दायरा बढ़ाइएको छ। यस्तै शारदा नगरपालिका 6, 7, 12 र 14 धान जोन तथा वडा नम्बर 1, 2, 6, 11 र 12 तरकारी जोन विस्तार गरिएको छ।
अब सबरान 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अड्गुरी
3: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
3: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858335090, 9858331684 र 9858332070।
4: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली।
3: 601 सम्पर्क मोबाइल नम्बर 9858335090, 9858331।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.edu.mp.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र यति बेला प्रविधिमा विशाल चौधरीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले सदाको बसाई जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौ र कार्यक्रममा तपाईँ आजको बसाईमा सहभागिताका लागि रेडियो मध्यपश्चिमको फेसबुक पेजमा गएर सदाको बसाई जस्तै आज हामीले त्यहाँ एउटा स्टाटस छोडेका छौं। उक्त स्टाटसको मुनि यहाँले कमेन्ट गर्नुपर्ने हुन्छ। उक्त कमेन्ट बक्समा गएर आफ्नो नाम ठेगाना लेख्नुहोला अनि तपाईँले आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई पनि सम्झन चाहनुहुन्छ भने तपाईँले त्यहाँ लेख्न सक्नुहुन्छ। तपाईँको सम्झना तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ भन्न चाहन्छु। र यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.edu.mp.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रममा। र यहाँहरू जो साथीहरू नियमित रूपमा सुन्दै आउनुभएको छ उहाँहरूले कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए पनि हामीलाई दिन सक्नुहुन्छ भन्न चाहन्छु। र तपाईँ कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा यति बेला गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्दै आएका छौं। यदि तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ, हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ कार्यक्रममा। यति बेला प्रविधिमा विशाल चौधरीजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली र हामी यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब 5 बजेसम्म तपाईँको माझमा रहन्छौ। हामी यति बेला तपाईँहरूको कमेन्टहरू वाचन गर्दैछौ, साथीहरूले सहभागिता जनाउने क्रम जारी रहेको छ र यति बेला हामीलाई पहिलो साथी हुनुहुन्छ रेशम कुमार एकल यात्री हुनुहुन्छ। रेशमजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, सधैँ जसो सुनेर साथ दिनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाएर हामीलाई साथ दिनुभएको हुन्छ, खुशी लाग्ने गर्दछ। रेशमजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तिनदाङको मान्छे, हाल दुहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशमजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आगामी वर्षमा पनि यहाँको सहभागिता यसै गरी रहनेछ भन्न चाहन्छु। र विष्णु आचार्यजीले मिस यू अल भन्नुभएको छ, विष्णु आचार्यजीलाई पनि धन्यवाद दिन चाहन्छु, आगामी वर्षमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ भन्न चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला भने हामी तपाईँहरूको कमेन्टको पर्खाइमा फेरि पनि अर्को गीत राख्छौं।

यति बेला तपाईको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईको कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.org बाट पनि संसारभरि एकै साथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा विशालजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुत सुशीला ओली र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं र कार्यक्रममा बधिभर यहाँहरूका लागि निकै मिठा गीतहरू पनि सुनाउनेछौं कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु। र तपाईँ कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टारस कुम्भुनी कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं भन्न चाहन्छु। यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। करणप्रिय केसी संगीत हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। सधैँ जसो हामीलाई सुनेर साथ दिनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाएर साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते हजुर, म पनि आए है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चय हुनुहुन्छ होला होइन भन्नुभएको छ। हामी एकदम ठिक छौं करणजी, बरू यहाँलाई कस्तो छ? म यता भारतको हिमाचलबाट करणप्रिय केसी संगीत घर दाङ तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। करणाजीलाई धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। र कार्यक्रममा तपाई जुनसुकै ठाउँमा रहेर पनि सहभागिता जनाउन सक्नुहुन्छ। घरदेखि टाढा हुनुहुन्छ, आफन्तजन साथीभाइहरूलाई पनि कुनै सन्देश छोड्नु छ भने पनि यहाँले सक्नुहुनेछ कार्यक्रमको माध्यम मार्फत बाट भन्न चाहन्छु। यसै गरी कार्यक्रममा पुष्पा राईजीले मिस यू अल भन्नुभएको छ, पुष्पा राईजीलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाई पनि आजको बसाईमा कार्यक्रममा यसै गरी सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं र तपाईँको कमेन्टको पर्खाईमा हामी यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। सदाको बसाई जस्तै हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यहाँहरूका कमेन्टहरू हामी वाचन गर्दै आएका छौं। यति बेला प्रविधिमा विशालजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुत सुशीला ओली, र यति बेला केही साथीहरूको कमेन्ट पनि प्राप्त भएको छ।

जनाएर पनि हामीलाई साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। आईपी भण्डारी ओम भक्तजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँ लेख्नुहुन्छ, नमस्कार, दाङको घोराहीबाट सुन्दैछु, इनबक्स सम्झेको छु सबैलाई भन्नुभएको छ। आईपी भण्डारी ओम भक्तजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा र फेरि पनि यहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी दीपक बान्तुवा राईजीले मिस यू अल फ्रेन्ड भन्नुभएको छ, दीपक बान्तवा राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाई पनि आजको बसाईमा कार्यक्रममा यसै गरी सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं। र यहाँहरू जो साथीहरू नियमित रूपमा सुन्दै आउनु भएको छ भने तपाई सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु कार्यक्रम नियमित रूपमा सुन्दै आएका साथीहरूलाई। र यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्न 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र हामी फेरि पनि साथीहरूको कमेन्टको पर्खाईमा कार्यक्रममा गीत राख्छौं, फेरि आउनेछौं।

हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। यति बेला प्रविधिमा विशालजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा तपाई पनि सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्न चाहन्छु। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ, हामी जोसो साथीहरूले कमेन्ट गर्नुहुन्छ उहाँहरूको कमेन्ट वाचन गर्नेछौ कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु। र यति बेला हामीलाई तुफान मगरजीले कमेन्ट गर्नुभएको छ, दर्शन नमस्ते सुशीला शेष, म चाहिँ रोल्पाको मान्छे, हाल मोरिसेसबाट सुन्दैछु भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु तुफान मगरजीलाई। रोल्पाको मान्छे हाल भने मोरिसेस प्रदेशमा हुनुहुन्छ, उहाँ मोरिसेसबाट कार्यक्रम सुन्दै रहेको पनि जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ र कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। यदि तपाईँ आजको बसाईमा कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, हामी साथहरू कमेन्ट वाचन गर्नेछौ कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु। यसै गरी आरती मगरजीले झोरले खोटाङबाट आरती मगर हो मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आरती मगरजीलाई पनि र आगामी बसाईमा पनि यहाँको सहभागिता रहनेछ। यसरी थम्बन परियारजीको कमेन्ट प्राप्त भएको छ, नमस्कार सुशीला बहिनी, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म भारतको चेन्नईबाट सदा जस्तै आज पनि हजुर कार्यक्रम सुन्दैछु, अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबैमा मिठो सम्झना छ है भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईको सहभागिता रहनेछ र तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार्सको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्ट वाचन गर्छौं। तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भएको छैन, हामी कमेन्ट प्राप्त भयो भने वाचन गर्नेछौं। र यति बेला हामी छोटो गीत राख्छौं, फेरि कार्यक्रममा आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। अब अनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, विदा भएर जानुपर्छ। आज हामीले सुनेर साथ दिनुभयो तपाईँ सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र प्राविधिक मित्र विशाल चौधरीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
15: के तपाईँलाई पायल फुस्दा फुस भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिकाबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको आलु र प्याज बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको चेकिङ टोलीले आज राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा बेलबिजक नभएको भन्सार छली आएको प्याज र आलु नियन्त्रणमा लिएको हो। बरामद गरिएका खाद्यान्न सामग्रीहरूको कुल अनुमानित मूल्य 2,83,550 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्याज 900 बोरामा 14 क्विन्टल 85 किलो बरामद गरेको छ, जसको अनुमानित मूल्य 1,18,800 रहेको छ भने आलु 73 बोरामा 23 क्विन्टल 85 किलो रहेको छ, जसको अनुमानित मूल्य 1,64,250 रहेको छ। बेलबिजक बिना अवैध रूपमा भित्रिएका यी सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङमा राखी थप अनुसन्धान कार्य अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। यस्तै प्रहरीले बेलबिजक नभएका करिब 11,50,000 रूपियाँ बराबरका अवैध मोबाइल र मोबाइलका सामग्रीहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङमा खटिएको चेकिङ टोलीले आज राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा सो बिल बिजक नभएका मोबाइल तथा मोबाइलका पार्ट पुर्जाहरू बरामद गरेको हो। तुलसीपुरमा स्कूल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ। मोटरसाइकलमा आएका दुई युवाले गहती खोलामा स्कूल बस रोकेर अरूणीको माविका कक्षा 11 मा अध्ययनरत एकजना विद्यार्थीमाथि खुकुरी प्रहार पछि फरार भएका थिए। तुलसीपुर स्थित ग्रेड अरणीको माविका विद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर 8 गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी कक्षा 11 मा अध्ययनरत नयन ओलीमाथि प्रहार गरेका थिए। विद्यालयका प्रिन्सिपल विष्णु देवकोटाका अनुसार मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रवेश गरी खुकुरी प्रहार गरेका थिए। बिहानी कक्षापछि घर फर्कदै गरेका उनीमाथि आक्रमण गरेपछि उनीहरू भागेका थिए। तुलसीपुर एक भमकीतिर बाट सञ्चालन हुने बसका विद्यार्थी सवार बस रोकेर आक्रमण गर्न थालेपछि बसका चालकले उनीहरू नियन्त्रणमा लिने खोज्दा उनीहरू भागेको प्रिन्सिपल देवकोटाले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ। पुरानो रिसिभीका कारण ओलीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीलागिरी बीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यो सँगै एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू हुने जनाइएको छ। हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका 5 जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाले सत्ता समीकरण बनाउने सहमति गरेका छन्। सहमति अनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाइनेछ भने मन्त्री परिषद पुनर्गठन केही दिनभित्रै हुने तयारी छ। र दाङको नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूपबहादुर रावत नियुक्त हुनुभएको छ। रिक्त प्रधानाध्यापक पदमा सोही विद्यालयको माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक रावत नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानाध्यापक रावत यसअघि सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक र यस विद्यालयमा सहायक प्रधानाध्यापक भई काम गर्नुभएको लामो अनुभव छ। घोराई उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख एवं
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। घोराई उपमहानगरपालिकाका सामाजिक विकास महाशाखामा आज भएको एक कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक रावतलाई नियुक्ति पत्र, टीका खादा र टोपी लगाइदिनु भएको थियो। कार्यक्रम सामाजिक विकास महाशाखा विज्ञ टोली, विद्यालय परिवारका सदस्य बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण घोराई उपमहानगरपालिका सामाजिक विकास शाखाकी विपन्ना बर्तोलाले गर्नुभएको थियो। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ।
5: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98475 77977
9: र 98578 3689।

Sunday Party Live.अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्यपश्चिम
1: बाहेकहरूको छ र बनमा मेरी जन्ती माया अलि मख

0: know it like pro.
1: Rasita Pao from Kulang Prasa.
2: Chayas ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yasma sabai cha.
4: Ghar ghar ani grihini ko sath. Hulasle banaudai cha pariwar ek sath.
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: तपाईहरुको घर घरमा रेडियोमा उपस्थित
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिलिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
21: इन्डोस्कोपी सेवा
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू:
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
23: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
22: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-03 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा
0: दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospticare.com।
25: डाक्टर आउने बारे सूचना।
26: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
26: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
25: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
0: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
27: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
24: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
28: भर्ना खुल्यो।
29: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
28: हाम्रा विशेषताहरू:
29: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
28: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
29: शान्त तथा पारिवारिक वातावरण भएको,
28: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
29: तिहार सुसारको राम्रो व्यवस्था भएको,
28: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
29: घरको जस्तै माया पाउने,
24: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
25: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
24: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
30: खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल, घोराही, दाङमा।
32: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू:
32: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
32: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
32: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
32: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
32: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
27: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
27: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
27: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
27: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
32: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
27: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
32: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा पाइन्छ।
1: 9910
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार।
1: मध्य पश्चिम समाचार को समय हो। बेलुकी 6 बजे को मध्य पश्चिम खबर में सहकर्मी शांत कुमार बुढ़ा मगर संगे म सुशीला ओली को हार्दिक स्वागत।
0: हम प्रसारण सेवा लुम्बिनी प्रदेश कर्णाली प्रदेश में 91.4 मेगाहर्ज में इंटरनेट अनलाइन मार्फत www.radioMP.org लगन करें पनि संसारभर सुन्न सकिन्छ।
1: यस्तै रेडियो मध्य पश्चिम को फेसबुक पेज रेडियो मध्य पश्चिम एफएम बाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
0: खबर शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
1: दाङ प्रहरीद्वारा अवैध रूपमा ल्याइएका 2,83,000 बढ़ेको खाद्यान्न वस्तु बरामद। करिब 11,00,000 बराबरका मोबाइल तथा मोबाइलका पार्ट पुर्जाहरू प्रहरी नियन्त्रणमा।
0: बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या केही दिन भित्रै समाधान हुने। खाना पकाउने ग्यासको अनावश्यक संचित नगर्न प्रशासनको आग्रह।
1: राप्ती आँखा अस्पताल रक्षा चौरको शल्यक्रिया भवनको आज उद्घाटन। तुलसीपुरमा स्कूल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार।
0: र राप्ती गाउँपालिकाद्वारा विकास निर्माण बजेट कार्यान्वयन र सेवा प्रवाह बारे नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न।
1: अब खबर विस्तारमा।
0: दाङ प्रहरीले 2,83,000 बढ़ेको खाद्यान्न वस्तु बरामद गरेको छ। अवैध रूपमा ल्याइएको विभिन्न खाद्यान्न वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय भालबाङबाट खटिएको प्रहरी टोलीले आज राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा बेल बिजक नभएको भन्सार छलीको आलू र प्याज लगायत खाद्यान्न वस्तु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका खाद्यान्न सामग्रीहरूको कुल अनुमानित मूल्य 2,83,050 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्याज 900 बोरामा 14 क्विन्टल 5 किलो बरामद गरेको छ, जसको अनुमानित मूल्य 1,01,800 रहेको छ भने आलू 73 बोरामा 32 क्विन्टल 85 किलो रहेको छ, जसको अनुमानित मूल्य 1,64,250 रहेको छ। त्यस्तै प्रहरीले सोही स्थानबाट बिलबिजक नभएका करिब 11,50,000 रूपियाँ बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका पार्ट पुर्जाहरू नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामानहरूको कुल अनुमानित मूल्य 10,75,000 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले 1,80,000 मूल्य बराबरको आइफोन 16 एक थान, 75,000 मूल्य बराबरको आइफोन 13 एक थान, 77,000 मूल्य बराबरको आइफोन 12 एक थान र आइफोन 11 60,000 मूल्य बराबरको एक थान बरामद गरेको छ भने 6,84,000 मूल्य बराबरको एन्ड्रोइड फोनको डिस्प्ले 22 पीस तथा एन्ड्रोइड मोबाइलको ब्याट्री 3 पीस 6,000 बराबरको बरामद गरेको हो। बिलबिजक बिना अवैध रूपमा भित्राइएका ती सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङमा राखी थप अनुसन्धान कार्य अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
1: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अहिलेकै मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले भित्रको आन्तरिक छलफल र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकारीको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीलागिरी बीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यससँगै एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजना बारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू भएको छ। हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्य एमालेका 5 जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि अन्य केही साना दलहरूलाई समावेश गरी सरकार पुनर्गठन गर्ने सहमति भएको छ। सहमति अनुसार अब नेकपा र अन्य साना दलबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो आइतबारसम्म लगाइनेछ भने सोमबारसम्म मन्त्री परिषद पुनर्गठन गरी सक्ने सहमति पनि भएको छ।
0: दाङको नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूप बहादुर रावत नियुक्त हुनुभएको छ। रिक्त प्रधानाध्यापक पदमा सोही विद्यालयको माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक रावत नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानाध्यापक रावत यसअघि सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक र त्यस विद्यालयमा सहायक प्रधानाध्यापक भई काम गर्नुभएको लामो अनुभव छ। घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखामा आज भएको एक कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक रावतलाई नियुक्ति पत्र टीका खादा र टोपी लगाइदिनु भएको थियो। कार्यक्रम सामाजिक विकास महाशाखा विज्ञ टोली विद्यालय परिवारका सदस्यले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी विपना बर्तोलाले गर्नुभएको थियो।
1: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 4 रक्षा चौरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण गरिएको छ। अत्याधुनिक भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको हो। भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको उद्घाटन भारतीय राजदूतावास काठमाण्डुका काउन्सिलर गीताञ्जली ब्रेडन र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको। राप्ती भवन भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,00,000 38,000 रूपियाँ र आन्तरिक थप 1 करोड़ गरी 5,24,34,000 निर्माण भएको हो। दुई तलाको भवनमा 20 वटा कोठाहरू रहेका छन्। आधुनिक भवन निर्माणसँगै सेवा प्रभावमा सहजता आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले जानकारी दिनुभएको छ। उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत बहादुर चन्द, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेले शल्यक्रिया भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभएको छ। त्यस अवसरमा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख शमशेर थापाले भवन निर्माणसँगै आँखा स्वास्थ्यको विकास विस्तार र हालसम्म दिएको सेवाको विषयमा जानकारी गराउनु भएको थियो।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङमा अबको केही दिनमा खाना पकाउने एलपी ग्यासको सहज उपलब्ध हुने भएको छ। राप्ती ग्यास जिल्लामै उत्पादन हुने भए पनि भेरी र मनकामना ग्यासको भने समस्या हुने गरेको व्यवसायीहरूले बताउँछन्। आज जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सरकारवालाहरूको बैठकले ग्यास व्यवसायीहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव सिर्जना हुन नदिन आग्रह गरेका छन्। एक रिपोर्ट।
1: दाङमा उपभोक्ताले सहज रूपमा एलपी ग्यास उपलब्ध गराउनका लागि छलफल गरिएको छ। कार्यक्रममा सरकारवाला निकायका व्यक्तिहरूले ग्यास व्यवसायहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव सिर्जना हुन नदिन आग्रह गरेका छन्। अबको एक हप्ताभित्रमा एलपी ग्यास सहज रूपमा उपलब्ध हुने भएको छ। राप्ती ग्यास जिल्लामै उत्पादन हुने भएका कारण त्यति समस्या नभए पनि भेरी र मनकामना ग्यासको भने समस्या हुने गरेको ग्यास व्यवसायहरू बताउँछन्। व्यवसाय समितिका अध्यक्ष सन्तोष श्रेष्ठ,
2: राप्ती ग्यास त अब आइरहेछ होइन, जुन हाम्रो अलिकति प्रब्लम छ भने मनगाउना भेरीमा राप्ती ग्यासको मार्केट 50% छ अनि भेरी र मनगाउना 50% छ। राप्ती ग्यास आइरहेको र भेरी मनगाउना चाहिँ नआएको कारणले चाहिँ यो असर त बढेको, जुन 50% कभर गर्नुपर्ने के अरे भेरी र मनगाउनाले अब चाहिँ मैले सुन्नमा आएको बुझ्दामा आएको म हिजो चाहिँ कमिसन बुझ्दाखेरि 1 तारिकबाट पिडियो सुरु हुन्छ उहाँहरूको, जति पिडियो आउने उहाँको पिडियो आउने त्यो आइसक्यो। 1 तारिकबाट पिडियो आएपछि ग्यास चाहिँ एकदम सहज हुन्छ भन्ने जानकारी मैले प्राप्त गरेको छु। भेरी मनकामा पनि दाङ जिल्लामा यो आउने सोमबारबाट चाहिँ ग्यास चाहिँ दाङमा चाहिँ निरन्तर रूपमा आइरहन्छ। अब जनताहरू आफ्नो पर्दैन, अब चाहिँ एक हप्ताभित्र चाहिँ सबै सहजता हुन्छ भन्ने जानकारी गराउँछु।
1: जिल्लाको घोराही, तुलसीपुर र लम्ही क्षेत्रमा गरेर दैनिक 6,000 ग्यास खपत हुँदै आएको भए पनि उपभोक्ताहरूले सहज रूपमा पाउन नसक्दा समस्या हुने गरेको छ। आज घोराहीमा ग्यासको सहजताका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ग्यास व्यवसाय समिति, पत्रकार लगायतको उपस्थितिमा छलफल समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसी

0: विशेष गरी यी तीनवटा क्षेत्र उद्योग प्रश्न जानेछौँ। केही दिनमा अब सहज हुने सम्भावना चाहिँ देखिएको छ र आज मात्रै म बिहान उद्योगमा पनि पुगेको छु, राप्ती ग्यास उद्योगमा सदभरिया। त्यहाँ बुझ्दाखेरि ग्यास चाहिँ आज पनि पठाउँछ, रेगुलर डेली चाहिँ यहाँ पठाउँदैछ। पहिला बिचमा अलिकति ग्याप पनि थियो तर त्यो ग्याप चाहिँ नराखेर रेगुलर चाहिँ पठाउँदैछ र राप्तीको चाहिँ सहज रूपबाट आपूर्ति चाहिँ भइहाल्यो। र भेरी र मनोकामनाको हकमा पनि हामी सम्बन्धित निकायसँग कुरा गरिरहेका छौँ। आशा छ हामी एक दुई दिनभित्रमा यो सहज चाहिँ हुन्छ।
1: कोराईमा भएको छलफल कार्यक्रममा सरकारवाला निकायका व्यक्तिहरूले ग्यास व्यवसायहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव सृजना हुन नदिन आग्रह गरेका छन्।
2: अब बाँकी समाचार। दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिकसम्म भएका विकास निर्माण बजेट कार्यान्वयन र सेवा प्रभावबारे नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ। गाउँपालिकाको सभाहल मसुरियामा आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाले चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा अन्य कार्यक्रमको कार्यान्वयन अवस्थाबारे जानकारी गराएको हो। कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणको गुणस्तर, योजनाको प्रभावकारिता, बजेट खर्च, सेवा प्रभावमा देखिएका समस्या तथा आगामी प्राथमिकताका विषयमा खुलेर जिज्ञासा र सुझाव राखेका थिए। सहभागीहरूले पालिकाभित्रको शिक्षा, स्वास्थ्य, कृषि, सड़क, सिंचाई, विद्युत, न्यायिक सेवा, सुशासन तथा गाउँपालिका र मातहतका कार्यालयबाट प्रभाव हुने सेवा सम्बन्धी प्रश्न उत्तर गरेका थिए। सहभागीले उठाएका प्रश्न, गुनासा र सुझावको गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा अध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाब दिनुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सीमित स्रोत साधनका बाबुजी नागरिकको आवश्यकता सम्बोधन गर्ने गरी गाउँपालिका अघि बढ़िरहेको बताउँदै प्रदेश र संघीय सरकार समन्वय गरेर विकासका काम थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्रका करिब 80% प्रतिबद्धता कार्यान्वयन भइसकेको दावी गर्दै बाँकी काम पनि चरणबद्ध रूपमा पूरा गरिने बताउनुभयो। राप्तीवासीबाट प्राप्त हुने रचनात्मक सुझाव, सल्लाह र खबरदारीले स्थानीय सरकारलाई अझ उत्तरदायी बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले सेवा प्रवाहलाई थप सहज, सुलभ र नागरिक मैत्री बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै पारदर्शिता, जवाबदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको पनि बताउनुभयो।
1: तुलसीपुरमा स्कूल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ। मोटरसाइकलमा आएका दुई युवाले गहते खोलामा स्कूल बस रोकेर अरौनीको माध्यमिक कक्षा 11 अध्ययनरत एकजना विद्यार्थीमाथि खुकुरी प्रहारपछि फरार भएका थिए। तुलसीपुर स्थित ग्रेट अरौनीको माविका विद्यार्थी छोटो जाँदै गरेको बसलाई तुलसीपुर 8 गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी कक्षा 11 अध्ययनरत नयन ओलीमाथि प्रहार गरेका थिए। विद्यालयका प्रिन्सिपल विष्णु कोटाका अनुसार मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रवेश गरी खुकुरी प्रहार गरेका थिए। बिहानी कक्षा पछि घर फर्कदै गरेको उनीमाथि आक्रमण गरेपछि उनीहरू भागेका थिए। तुलसीपुर एक भमकेतिरबाट सञ्चालन हुने बसका विद्यार्थी सवार बस रोकेर आक्रमण गर्न थालेपछि बसका चालकले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेको प्रिन्सिपल देवकोटाले बताउनुभयो। इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरू को खोजी कार्य भइरहेको जनाएको छ। पुरानो रेसिपीका कारण ओलीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
2: दाङको बंगलाचोली गाउँपालिका वडा सदस्य तुलसी सुनारको मृत्यु भएको छ। बंगलाचोली गाउँपालिका 8 वडा सदस्य सुनारको निधनप्रति दुःख व्यक्त गर्दै भोलि साउन 15 गते पालिकाभर शोक विदा दिइएको छ। 2079 स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा सदस्य सुनार अकस्मात बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन 13 गते हिजो 46 वर्षको उमेरमा निधन भएको थियो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर केसीद्वारा हस्ताक्षरित सूचना अनुसार भोलि शुक्रबार गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण कार्यालयमा शोक विदा दिएको उल्लेख गरिएको छ।
1: दाङमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गढ़ुवा गाउँपालिका 5 चिसापानी स्थित लम्ही कोइलाबा सड़क खण्डमा रासायनिक मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा

0: गढ़ुवा गाउँपालिका छ। गढ़ुवा बजारका 26 वर्षीय सागर कुमालको मृत्यु भएको प्रहरले बताएको छ। टाउकोमा गम्भीर चोट लागेका सागर कुमाललाई लमहीमा प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कोराईमा ल्याइएको थियो। कोराईमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगंज स्थित नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरले बताएको छ। कोइलावासबाट कपिलवस्तुतर्फ लिलाम गरेको 49 बोरा मलखाद बोकेर जाँदै गरेको लो 2C 9139 नम्बरको बोलेरो अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परेर सामान्य घाइते भएका 3 जनाको लम्ही अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ।
1: रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा घाँस काटेर घर फर्किने क्रममा एक महिलाको भीड़बाट लडेर मृत्यु भएको छ। बिहिबार दिउँसो 8 बिस्कोट नगरपालिका 5 मेग्री निवासी 42 वर्षीय धनी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार स्थानीय नरगाउँ रातामाटा जंगलमा घाँस काटी फर्कने क्रममा करिब 50 मिटर तल भीड़बाट लडेर खत्रीको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे उडा नम्बर 5 का अध्यक्ष घनश्याम भण्डारीले प्रहरी चौकी गोताम खोकोटलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक बुद्धिराम ओलीको कमाण्डमा 3 जनाको टोली घटनास्थल गएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेपास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले आज इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाबी आक्रमण गरेको छ। करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः शुरू भएसँगै वार्ता मार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्य पूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ। सेनाको केन्द्रीय कमाण्डले यो कार्यवाहीलाई मध्य पूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ। आक्रमण अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै इरानलाई कड़ा प्रहार गरिने चेतावनी दिनुभएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। आईसीसी पुरूष विश्वकप क्रिकेट लीग 2 अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ। नेदरल्याण्डसको युटेस्टमा भएको खेलमा नेदरल्याण्डले नेपाललाई 57 रनले पराजित गर्दै जीत हासिल गरेको हो। नेदरल्याण्डले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा सबै विकेट गुमाउँदै 168 रन नै समेटियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने रोहित पौडेलले 26 रन, करण केसीले 23 रन जोड़े। त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो। नेदरल्याण्डका काइल क्लाइन्टले 3 विकेट लिए भने लोगान भान विकले रुलो भान डर बर्वे र ज्याक लाइन काचेतले समान 2-2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रन बनाएको थियो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 8 मिलिमिटर पानी परेको छ। अहिलेको हावा गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 77% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङ प्रहरीद्वारा अवैध रूपमा ल्याइएका 2,83,000 बढ़ीको खाद्यान्न वस्तु बरामद। करिब 11,00,000 बराबरका मोबाइल तथा मोबाइलका पार्ट पूर्जाहरू प्रहरी नियन्त्रणमा।
1: बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या केही दिनभित्रै समाधान हुने। खाना पकाउने ग्यासको अनावश्यक संचित नगर्न प्रशासनको आग्रह।
0: राप्ती आँखा अस्पताल रक्षा चौरको शल्यक्रिया भवनको आज उद्घाटन। तुलसीपुरमा स्कूल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार।
1: र राप्ती गाउँपालिकाद्वारा विकास निर्माण बजेट कार्यान्वयन र सेवा प्रभाव बारे नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनि भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टुगुट्टुबाट अरूलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपाओस्।
4: थिएटर सिनेमास घोराई दस चौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के अरे बाउलाई सिक्याउ, सलाई पढाउनलाई बेगर ल्याऊ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
6: आई लभ यू।
9: मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902222।
10: रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
15: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
16: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
15: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई? घुम्सेर बसी छु।
18: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
17: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अप्ठ्यारो हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
9: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332070।
21: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: हेलो पिंकी
4: बोल दिन
3: एलईडी टीवी किन नजाने
4: जान्न
3: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
4: जान्न
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
4: जान्न
3: किन
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
4: पाइनि भएर त जान लाग्यो नि
3: हो र
4: भन्दिन के
3: सत्य भन्दिनौ
4: आई लभ यू पिंकुली भनेको
3: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
6: मैले मेरो गुट्टु
5: थिएटर सिनेमास घोराइदस चौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
7: आमा म पढ्छु नि
8: के रे बौलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ
9: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
7: आई लभ यू
10: मम्मी मेरो दाँत भङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
11: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
14: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
12: सम्पर्क फोन नम्बर 082-592-222
10: जुरोड चुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
16: मध्यपश्चिम चाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ
17: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
18: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
17: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
18: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
6: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदाङ।
19: सम्पर्क मोबाइल नम्बर 9822964।
20: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
21: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
22: उपचार हुने रोगहरू
21: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: आदरणीय श्रोता, दान सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित आवाज उनको आवाज पश्चिम नेपाल को आवाज रेडियो मध्य पश्चिम 91.4 MHz बाट प्रसारित जेस नागरिक सरकार कार्यक्रम बाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता दाङी को साथमा संचालक ददिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा प्रत्यक्ष रूपमा रेडियो मध्यपश्चिम 91.4 MHz साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 MHz फेसबुक पेज लाइक गरेर पनि आफूले चाहेको समयमा संसारभरबाट सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 MHz आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेष्ठ नागरिकहरूको आफ्नो जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखार बिन्दुबाट हाम्रा श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज हामीसँग हुनुहुन्छ घुराई उपमहानगरपालिका वडा नम्बर 2 रामपुर सुकी दाईको शुभराम चौधरी। चौधरी भन्न बित्तिकै यो दाङ जिल्लाको यो समथर भूमिको जुन चाहिँ धरती पुत्र भनेर चिनिने जात नै थारू अथवा चौधरी जातिहरू हुनुहुन्छ, उहाँहरूको जीवनमा गरेको भोगाई र गराईलाई आफ्नै मुखार बिन्दुबाट आफ्ना श्रोतामा पस्किने उद्देश्यका साथ आज चाहिँ उहाँ सुर्खे डाईबाट हाम्रो रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रममा आउनुभएको छ। उहाँलाई म स्वागत गर्न गइरहेको छु। स्वागत बा शोभाराम चौधरीजी।
1: धन्यवाद
0: धन्यवाद।
1: मजा बा
0: आफ्नै बुढाइल त हुइलले अब 80-83 वर्षको उमेर त बुढाइल त मनाइ हु त शरीर देख्ला त तन्दुरुस्त शरीर बाबै होइन यी एसिक शरीरले के आफ्नै कैशिक परिवारमा जन्म ऊ आफू छुटीमुटी हुइलक जन्मलक समय आफ्नै जिम्मेदार परिवारमा जन्मेलो हो कि रैटिन परिवार
1: परिवार जन्मलक हो
0: परिवारमा जन्मलक हो
1: हाम्रो दुःख मेहनत गर्छ
0: मेहनत त पाछे गर्ली पहिला पहिला आफ्न बाबा दाई बाबा कहाँ कहाँ छ
1: दाई बाबा त अब दुःख पहिला अब के सिन्टल पढल लेखल पेनिरल
0: जग्गा जमिन दाई बाबाको हुन्छ नै गाई बाबा खेतीपाती कर लग आपन जगह हुई कि अंडे बटे
1: आप अंडा भंडा करी अंडा भंडा कर जैसे जिंदगाने
0: आपन दादून भयन दीदी बहनी कई कई दादू भाई दीदी बहनी बाबा
1: दादू दादू फिर बहनी भर अब थो रह
0: आपने एक थो बहनी
1: बहनी
0: दुई छो के
1: दुई छो
0: बहिनी बाँकी नै
1: बहिनी त बुढान जु अथवा बा अथवा नि हो बुढान
0: पत्ता नै लागो
1: नि लागल
0: मुगिल कि जीवन
1: वे पनि मोल जेल नि ठाउँ हो हाम्रो बिजनी नि ठिक हो फिन्ने
0: बुढान गएल अहिले एकको नै आएल आफै पनि गएल
1: मन पर्यो गेलस हो रही गेलस अब अगर मुलक जिल्ल ठाने हो मार
0: ओकर छावा छाइन कत्र गइल कुछु था पत्ता नै हो
1: अगर छ कठा खुल्ले का होले कसिन बार कसिन दुःख खाइदा कि सुख खाइदा नि
0: कत्रको उमेरमा गइलको
1: 15-16 वर्ष
0: भयो
1: उहो गर
0: आफ्नै
1: गर्नुहोसित
0: तब आफ्नै लिखल पढल गरे छुटीमिटी उमेरमा केटाकेटी उमेरमा लिखल पढल गर्न मिले कि नै
1: हाम्रो लिखल पढल त नि अब स्कुल फिर्ने रह कुछ फिर्ने रह हाम्रो लिखल पढल यो भरतपुरमा आउँछ हाई स्कुलको नाम स्कुल नै रह स्कुल त हाम्रो
0: आफ्नै पढे लेखे उमेर भरतपुर हाई स्कुल त बाबै थिए
1: आजकल त अब हाम्रो राष्ट्रिय

0: ಜನ್ನಿ ಬಾಬಿಗೆ ನೈ
1: ನೀ ಹೋ ಜನ್ನಿ
0: ಕತ್ರಕ್ ಬರ್ಸವಿ ಜನ್ನಿ
1: ಜನ್ನಿ ಮುಳುಗದ ಹೋಗಲ್ಲ ಸತ್ರ ಸಾರ
0: ಛಾವಾ ಛಾಯಿ ಬಾಬೈ
1: ಹಾವಾ ಛಾಯಿ ಬಾಬ
0: ಕತ್ರಕ್ ಬಾಬ
1: ಛಾವನ್ ತಿನ್ ಭಾಯಿ ಬಾತ ಛೈನ್ ಫಿ ತಿನ್ ಬಹಿನಿ ಇಟ ಚಾರ್ ಬಹಿನಿ ಇಟ ಬರ್ತಿ ಛಾಯಿ ಮರ್ ಜಲ್ಲ
0: ಒಕರ ಲಡ್ಕಾ ಪ್ರಕಾರ ಬಾಬೈ
1: ಅಗಲ ಬರ್ಗಾ ಬಿನಾ ಹೋಲೆ ಛುಟಿ
0: ಛುಟಿ ಅವ್ರ ಸಕ್ಕು ಘರ ಬಾರ ಮಜಾ ಬಾ
1: ಅವ್ರ ಸಕ್ಕು ಮಜಾ ಬಾಟಿ ಘರ ದ್ವಾರ ಮಜಾ ಬಾಟಿ ಲಡ್ಕನ ಆಟಾ ಸಬ್ ತಿನ್ ಭಾಯಿ ಛುಟಿ ಲುಟಿ ಲ ದುಃಖ ಮೆಹನತ
0: ಆಪನ್ ಸಾಥ್ ಕೌನ್ ಛಾವಾ ಬಾಬೈ
1: ಬರ್ಕಾ ಛಾವಾ ಬಾ ಅಬಂಗಾ ಬಾ
0: ಒಕರ್ ಪಟೋನ್ ಬಾಕಿ ನೈ
1: ಬಾವ ತಿನ್ ಚೌ ಭಾಸ್ತೆ ದೇನು ಪಹಿಲ ಗಾಂವ ಭಾಸ್ತೆ ದೇನು ಚಲ್ ಗೆ ಅಂತ ಭೈಸಾ ಹಿ ಚಲ್ ಗೆ ಮಾದೇವಾ ಸೆ ಕೈ ದೇನು ಮಾದೇವಾ ಸೆ ಫಿರ್ ಕಹಾ ಉದಾ ನಮ ದರವಾಗೆ ಕಹಾ ದೇ ದೇನು ದೂಸರೆ ಅಠು ಫಿರ್ ಝಿಂಗೆ ನೀ ಸೆ ಕೈ ದೇನು ಝಿಂಗೆ ಸೆ ಕೈ ದೇನು ಉಭರ್ ಬಾ ಉಭರ್ಬಾ
0: ಸೇವಾ ಕರ ಲಗೋ ಖಾಯಿ ಪಕಾಯಿ ದಿಯ ಠಾ
1: ಬಂದೋಬಸ್ತ ಸಪನ ಬಾಟಿ ತಿನ್ ಬಹಿನಿ ಬಂದೋಬಸ್ತ ಮಜಾ ಬಾಟಿ ಖಾನ್ ಪಿನ್ ಬರ್ಕಿ ಛಾಯ ಮಂದೆ ಛಾಯ ಗಹಮ ಬಾಟಿ ಛಾಯ ಝಿಂಗಿಮ ಬಾ ಛೋಟಿ
0: ಸಕ್ಕು ಮಜಾ ಬಾ
1: ಸಕ್ಕು
0: ಆಪನ್ ಸಂಗೆ ಐಲ ಭೋಜ ಕೈಲ ರಾಮ ಸಾಮ ಜಿಂದಗಿ ಸಂಗಸಂಗ ಬಿತಾಯಲಾ ಜನ್ನಿಟ ಮುಗಿಲ್ ನಾ ಅವ್ರ ಘರ ವಾತಾವರಣ ತ ಮಜಾ ಬಾ ಆಪಿ ಜೀವನ ಕಾಮ ಕರಿ ಆಪನ್
1: ಗೈಯಾ ಬಿಲ್ಲಿ ಕುಚೋ ಬನ್ನಿಲೆ ಸಬ್ಕು ಚಾಟ ಕರಲಿ ಹಮರೆ ಘೃಣಾ ಬಟಲೆ ಅಡ್ಡ ಮೇ ಔರ ಚಾಟ ಫಿರ್ ಡೌರಿ ಗೋಡು ಪಸಂದ ಕೆ ಡೌರಿ ಬಟಾ ಛಲಿನ ಕೆ ಡೌರಿ ಬಟನಾ ಕಾಮ ಕರಿ ಅವಸ್ಥೆ ಕರಿ ಕಾಮ ಕರಿ ಹರ ಜುವಾ ಸಸ್ತಾ ಹೋ ಆಪನೆ ಉಜಾ ತಸಾ ಹೋ ಸಬ್ಕು ಚಾಟ ಕರಿ
0: ಪಹಿಲಾಕ ದಿನ ಸಮಿ ಲೇಕರ ಲಿನ ಆಜಕಾಲ ಕೈಸಿನ ಲಾಗ
1: ಆಜಕಾಲ ಪಹಿಲೆ ಸಮಿ ಸಮಝ
0: ಆಫ್ನ ಬ್ರೈಲ್ ಹುಲ ನಾ ಬ್ರೈಲ್ ಮನೆ ಲಾಗ್ತೆ ಜೇಸ್ ನಾಯಿ ಸುರಕ್ಷಾ ಭತ್ತಾ ದಿಯ ಖಾಯ್ತಿ ಕಿ ನೈ ಭತ್ತಾ ಐತಾ ಕಿ ನೈ ಆಪನ್ ಸತ್ರಕ ಬುದ್ಧಿ ಬಾರ ಪೈಸಾ ಕೇ ಕಟ್ಟಿತು ಆಪನೆ
1: ಪೈಸಾ ದಾನಾ ದುಃಖ ಗೆಲ ಇಂಪೋರ್ಟ್ ಉಪಚಾರ ಕರಲೆ ಜಿಥೆ ಕುಛು ಚಾಟ ಕಿ ನಾ ಲಟಾ
0: ಛಾವ ಪಟೇನ್ ಕು ದಿಯ ಪರಲ ಕಿ ನೈ
1: ಮೈ ತೇ ಸಕು ಛಾವ ಹಂ ದೇಠು ಲೈ ಪೈಸಾ ಧ ಮಹ ಉಪಚಾರ ಕರ್ನಾ ಸೈ ಲುಗಾ ಲತಾ ಲಗಿನಾ ಸಬ್ಕು ಚಾಟ ಮಹ ಲಾ ದಾಸಾ ಕರ ದುಃಖ ಪೇ ರಾಮ ಕರ ಜಾತಾ ಹಾಸ್ಪಿಟಲ್ ಲೈ ಜೈ ಸಕೆ ಜನ್ನೆ ತ ಜೆ ಔ ಕಥಾ ಲೈ ಲಾ ಛಿನ್ ಬೈಸಾ ಕೆ ಮೈನ ಹಮ ಮೈ ಬೇರಾಮ ಪರ್ನು ಸಬ್ ಹೋ ಹೋ ಚಾಲ ಲೈ
0: ಉಪಚಾರ ಕರ
1: ಲೈ ಜೈ ಕೆ ಸಬ್ ಮಹ ಜೆ ಚಿತಾ ಹೋ ಲೈ ಚಾ ಸಬ್ ಕಹಾ ನಮ ಹೆ ಆ ಛಿನ್ ಜೆ ಆ ಚಿ ದೇಖೆ ಕೆ ನಮ ಹೆ ಲು ಜಾ ಹಾಸ್ಪಿಟಲ್ ಮಹ ಆಪರೇಷನ್ ಕರ ದೇ ಹೆ ಸಬ್ಕು ಚಾಟ ಕೆ ದೇ ಮಜಾ ಕಥಾ ಛಾವನ್ ಬಟ ಬಟ್ಟೆ ಬಡಕಾ ಛಾವಟ ಮಜಾ ಕಥಾ ಸಬ್ಬಾ ದುಃಖ ಬೇರಾಮ ಲಾಫಿ ನಾಟಾ ಕಾಫರ್ ನಾಟಾ ಪೇಷನ್ ಲಾಫ್ಟಾ ಪುಚ್ಛ ಮಜಾ ಬ
0: ಘರ ಫುಟಲ ಛಾವ ಫೇ ಸೋಚಾ ಪುಚ್ಛಾ ಟೀಚರ್ ಬಾಬೈ
1: ಮಜಾ ಕಥಾ ಆಪಣ ಬಾಂಗ್ಲಾ ಬಾಟ ಸೇವಾ ಸಬ್ ಕಥಾ
0: आफू कमजोर हुई कल कल बाबाको सेवा करला
1: सेवा कसिन जो से सुटल कथा मजा कथा
0: अपन रोज रोज औषधी खाइल सुगर प्रेसर जैसे रोकता नहीं लागल अपन बिरुवा खाई नहीं पड़ी
1: नहीं बिरुवा बिरुवा बिरुआ बिरुवाई सब झड़ बिरुवाई
0: ठीक हुई कल कल मजा हुई कल कल खाई नहीं पड़ी
1: मजा
0: अपन बिहान संध्या को भोजन कैसे कर कौन कौन
1: खाइना अब सब कुछ अब जा हाथ में पकड़ पोटो पका खाई मजे से
0: खाए
1: घर में बाटे अपने जन्म खेते वो डेटा अपने तो शैसी का आदमी खेते मास मछली नहीं खेते
0: नहीं खेती
1: सबको अब दिल से शैसी का मास मछली के मही डेट है सब कुछ जाते खाई ला डेट है
0: दूध दही खाई मास मछली नहीं खेती
1: नहीं खाई
0: कतरक साल हुई लग मास मछली
1: छोड़ा पांच छह वर्ष
0: कैसे करके मास मछली छोड़ गया
1: जार रसे थे मैं पिंड थी तू अब छुट्टी नहीं थी मैं नहीं थी तू फिर तो दास्ता
0: गाँव घर में अपन गाँव घर में ये थारू जातिन और जातिन फरक जात बाबा ना अपन थारू जातिन थारू जातिन दाई बाबन को दुख डेलक छावा पटेन कराई लग जैसी वैसे तो और
1: नदनी पटोहा हमारे सौ आठ वर्ष हो गए बास करने घर में कहा करना अब जी हमें और वास्तव बन था कि नहीं बन कि कठिन सरकार नियम कठिन बा कहा बा कुछ कठिन
0: क्या कर लाए
1: वो नदी पर है नहीं छो और बिया कर नहीं
0: अपन नती जो नती जापान बस लग ना ओकर जन्नी यहाँ पढ़ाई थी ना स्कूल में उहे घर में नहीं आई थी
1: नहीं आई
0: अब नाती से फिर संबंध मजा नहीं हो
1: नहीं हो अब नाती तो ऐसा तो मजा कर था नाती तो
0: नहीं नहीं वो अपन लगता मजा कर लग नाती उहे नाती और ओकर जन्नी चाहे नटिनी बुहारी बा ना ओकर चाहे संबंध मजा बाकी उहे फिर झगड़ा पड़ला
1: वो हम तो मजा
0: बाकर नाती नाती और उसको जन्नी थोड़ा जन्नी तो मजा बा मिलग लो
1: आप काफू बारे हो मजा हो तो सही तो हम आप
0: नहीं देखा नहीं चाहिए ना अब ऐसी कोई चीज है अरे अब कानून का कुरा तो अब थारू मनाई जन्नी मनाई नहीं मिली कल कल ऐसी छुटकारा हुई मुद्दा में मिला कल कल कल ऐसी जब फिर छूट जाए था ना अब बाजेन बोइन दाय सासुन ससुरन के लाग उसे मिली कल कल से आपने छुट्टी हुई उसे नहीं आई थी कल कल ऐसी मुद्दा नहीं लागले अरे
1: ना
0: मुद्दे मुद्दे मुद्दा मामिला कर मुद्दा मामिला कलक हो मिलना हो तो उहे नटिया करे पड़ी ना हमरे करे नहीं बनी रही ना ये तो हमरे तो वकील नहीं हुई हमरे बाहर बुझ लगता वैसे लागल ना तब नाती आई कल कल से वो नाती और उसे नटिनिया बुहारी बा ना सब कुछ संग संग रख के खेराए पड़ी ना और आपने इतना वर्ष हुई ना दुख सुख कर लग कर लग चाहिए जिंदगी तो ढकाई गिरी अपन छावन पटेन को फिर माया लागल ना
1: जल्दी फिर
0: और नाटिन को भी मजा लागल माया माया लागल था अब कुछ कुछ करना पा हुई कल कल से ऐसी हुई कल कल से मजा हुई था क्योंकि ये कर्म कुछ बाकी नहीं
1: और सब कुछ मजा के देख छावन के घर पर लेटे सब जगह दिन सब कुछ दिन चार सब को बराबर दिन सब कुछ मजा करना तो हम एक दिन बस बोली बचन तो मजा कर हम छुट्टा छुट्टे लग में लेते भाई गिर अब हम जो खाई थी पे थी अब जो अपन साथ में बाबू हमारा डाल सब कुछ खान पीन हेटी बा भूख प्यास के हेटी बा हमारा मजा कर और जाने
0: और जाने तो ठेका ले नहीं पड़ी अब आपने आपने अब कुछ जीवन में ऐसी कैसी कर लो गीत भजन फिर गाय जानती उहे फिर जानती उहे बताए फिर बाबा कल को आपने कुछ गाई गाई बजाना गाना जानी कल कल से अपने अलग कुछ भी कल कल से बता देवी
1: हम लोग कहा
0: कविता फिर गाई थी आपने
1: दुख ए बहुत भी आकर बारो
0: अलग अलग गाय जी भी गाई
1: मंगूटा जी गाड़ी ना
0: गाय जी गाय
1: हम बरसत के दिन देखी गंगा जे बहाये बरस दिन देखी जे न हम गंगा जे बहाये दुख सुख जे न गंगा जे न छोड़ी छे दुख सुख जे न गंगा मन छोड़ी छे दुख सुख जे न माघ का दिन वहाँ देखी लहाये माघ का दिन वहाँ देखी लहाये अपन सोचल जैसी देहोरे मिला अपन सोचल जैसी देहोरे मिला अपन सोचल जैसे माघ का दिन वहो न कठी वो परठी माघ का दिन वहो न कठी वो परठी जन्म फर मैया लहे भी लगा जन्म भर मैया लहे भी लगा जन्म भर मैया
0: रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज प्रसारी जेष नागरिक सरकार कार्यक्रम एतिन्जेल सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता हाम्रो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जका प्राविधिक मित्रहरू र आजको आफ्नो यो 83 वर्षको उमेरमा पनि आफ्नो विचार राख्न रामपुर सुकी नाईबाट घुराई चाहिँ आएर आफ्ना विचार राख्नुहुने आजका अतिथि शोभाराम चौधरीलाई हार्दिक हार्दिक धन्यवाद दिँदै मेरो यो कार्यक्रम सञ्चालक देवराम खनाल पनि यस हप्ताको लागि बिदा चाहन्छ हस्त धन्यवाद
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
7: शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ
8: सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव
9: कसको कमी हो कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्
8: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने राहदानी बनाउनेको भीड़ बढ़दो अब दुई सिप्स विदाको दिन पनि सेवा दिइने राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी
10: हामीलाई सूचनाबाट संप्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं एक हुँदैछौ एक भयौं एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरूरी छ
8: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो। संतोष गन्धर्वबाट।
12: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिरामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको बिरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले CIN बताउनुभयो।
13: बिहानदेखि नै केही प्रदर्शनकारीहरूमा झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हाँक्दनी जस्तो सम्भवत नै हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2028 बमोजिम 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं। र कर्फ्यूको आदेश जारी भएपछि 4 सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
12: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
14: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
15: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
14: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
16: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व, अस्तित्व र भाइचारा हो।
14: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
17: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी ठिक ठाउँ सम्ममा पुग्न सक्दैनौ।
14: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
18: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
14: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
19: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या बढेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई, हामी कोही छैन पराई।
14: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
12: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मधेस प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले भने यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएमसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
9: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अगर डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, धैर्यको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। त्यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
12: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकार्य भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप भत्तै बढ़ेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगू जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
20: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
21: चार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
20: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
23: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
24: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
22: अनुहार का हड्डी भाँचिएको जोड्ने,
24: दाँतको एक्सरे सेवा,
22: सामान्य तथा जटिल दाँत निकाल्ने,
24: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
22: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
24: मेसिनबाट जरेदेखि दाँत फरिने,
22: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
24: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
22: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
24: साथै
23: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
24: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
25: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08252977।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
3: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई साम्य शान्त पार्नलाई जुन कदम चाल्छ त्यो भन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो र सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो। जुन कुरा कुनै कुरा पनि भएन। यस्तो अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यसकारण
4: यस्तो अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन् ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
3: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ। मैले त्यसकारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण मेलमिलापूर्ण वातावरण आपसी सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरुरी छ। अघि तपाईँले भने जस्तै हो हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि छन्, राज्यका संरचना पनि छन् जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ। कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ। अब द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त उ गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन। तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। यसको दुष्चक्र अत्यन्त खतरनाक अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँले कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अर्थ रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामको गोल बजारमा दुःखद घटना भयो।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
5: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौं यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
2: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्र
9: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि
8: सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
9: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
9: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
8: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
10: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
13: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 92� 98 78 18 17 98 78 35 643।
14: भर्ना सम्बन्धी सूचना
15: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 9283 र 97 625 2686।
5: तीव्र ढङ्गले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
17: बिचमा चाहिँ जानुभयो जाँचहरूको
5: गए तर फर्के
17: कसरी प्रस्तुत हुने के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ।
5: तयारी त पुग्छ नि किन नपुग्नु होइन। फिल्ड गइन्छ अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के 1-2-3 1-2-3 अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने जनताका आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
17: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुर?
5: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ। यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
17: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
5: मेरो सदनको पहिलो कार्यकाल डे 1 नै म निरन्तरमा केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बास्ने स्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराख राखेको छ भने त्यो डिडिए को कार्यविधि जुन छ त्यो डिडिए को कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिए को कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिश गरेको छु भनेर अस्ति मलाई भन्दै
17: हुनुहुन्थ्यो
5: पुनर्निर्माणका लागि, तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
17: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
5: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
17: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
5: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ, होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
17: के हो यो डिडिए भनेको?
5: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्ड गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्ड गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
17: अनि तपाईँले जुन आग्रह गर्दै आउनुभएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
5: आफूले गरेका काममा त विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
18: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप 2 जनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। 4 सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हौस आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सिराहाको गोलबजारमा आज गोली लागेर अर्का युवकको मृत्यु। सिराहा र सुनसरी सहित चार जिल्लामा निषेधाज्ञा कर्फ्यू जारी।
0: प्रधानमन्त्री सम्बोधनको तयारीमा गृहमन्त्री द्वन्द्व भइरहेका जिल्लाको अवलोकनमा प्रतिनिधि सभाको बैठक चार दिन स्थगित। जेन्जीदेखि पूर्व राजासम्मको चिन्ता व्यक्त।
1: लघुवित्त पीड़ित र सरकारको वार्ता निष्कर्षविहीन। कोरियन भाषा परीक्षाको आवेदन दिने म्याद तीन दिन थप।
0: रूसले युक्रेनमा गरेको आक्रमणमा आठ जनाको ज्यान गयो। इरानले सैन्य अड्डालाई निशाना बनाएपछि अमेरिकाको जवाबी हमला।
1: र इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन फ्लेमिङ नियुक्त। क्रिकेटबाट सन्यास लिने रहानेको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सिराहाको गोल बजारमा गोली लागेर अर्का युवाको पनि मृत्यु भएको छ। कर्फ्यू जारी रहँदा प्रदर्शन गर्ने क्रममा गोली लागेर मिर्चाया स्थित तुलसीपुरका गणेश यादवको मृत्यु भएको हो। प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दावी गरे पनि प्रहरीले भने अस्वीकार गरेको छ। प्रदर्शनकारीले बेलुकीसम्म मृतकलाई सड़कमै राखेर प्रदर्शन समेत गरेका थिए। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्लाधिकारी चेतराज बरालले बताउनुभयो। प्रदर्शनका क्रममा विकास ठाकुर घाइते भएका छन्। उनलाई उपचारका लागि सेनाको हेलिकप्टर मार्फत लगिएको छ। गत आइतबार सुनसरीमा भएको गोली काण्डमा गम्भीर घाइते भएका जयप्रकाश मेहताको पनि आजै मृत्यु भएको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यो सँगै दुई जिल्लामा मात्रै गोली लागेर तीनजना युवाको मृत्यु भइसकेको छ। गत आइतबार स्थानीय ओम प्रकाश मेहताको घटनास्थलमै गोली लागेर मृत्यु भएको थियो। देवानगंज गोलीकाण्डमा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि आज काठमाडौँ ल्याइएको छ। विराटनगरमा उपचाररत एकजनाको मृत्यु भएपछि देवानगंज तीनका 18 वर्षीय अमित यादव र 21 वर्षीय रविन्द्र कुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको हो।
1: पाँच दिन अघि सुनसरीबाट शुरू भएको दुई समूह बीचको द्वन्द्वले मध्य प्रदेशका विभिन्न जिल्ला अशान्त छन्। सरकारको पहलमा अवस्था साम्य हुनुको साटो थप भड्किएपछि चार जिल्लामा कर्फ्यू र निषेधाज्ञा लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगंजमा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, पार्क बाईपास रोड, पश्चिममा तिवाली पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो। यसरी सिराहाको गोल बजार र लहान क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ। गोल बजार क्षेत्रमा लगाइएको कर्फ्यू कार्यान्वयन गराउन नेपाली सेना खटिएको थियो। गोल बजारमा आज बिहानैदेखि तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन गोल बजारमा प्रहरीले 20 राउण्ड बढ़ी अश्रु ग्यास प्रहार गरेको थियो। यसै सन्दर्भमा हामीले गोल बजारका मेयर श्याम कुमार श्रेष्ठलाई अवस्था नियन्त्रणमा लिन भइरहेका प्रयासबारे सोधेका छौ।
3: आज त हामीले नगरपालिकाले राखेर सजाव काम गर्ने भनेर हामीले विज्ञप्ति निकालिदिएको छ। हामीले गाउँ ठाउँमा सम्झाउने बुझाउने कामहरू गरिरहेको छ। प्रशासनहरू मुखदर्शक भइरहेको छ, केही हेर्दैन। यो अहिले कर्फ्यू आदेश जारी छ, घटना भएको भएकै छ। के गर्ने हामीले यसमा भन्नु छ? राजनीति केन्द्रले, प्रशासनले, सरकारले हेर्ने कुरो हो त्यहाँनिर हेरी देखि देखिकन हाम्रो बाल नियन्त्रण जान पाइरहेको बाल नियन्त्रणमा हाम्रो ड्राइभर रहन्छ अरू सशस्त्र रहन्छ सशस्त्र बाल नियन्त्रणमा चढ्दैन कसरी आगामी भने भन्नु न सबै पार्टीको दलको सिनेटर सहित माइटिङ सहित हामीले आज निकाल्न मिले सोचलाई हामी निर्णय नै निकाल्छ हामी देशमा भने हामी खटी पनि नगर बाबु नगर नगर भनेर सबै पार्टीको मान्छेहरू हामीले मौखिक हिसाबले सबैले खटी खाएको छ तर प्रशासन प्रशासनहरूको चाहिँ भूमिका रहेन कि कर्फ्यू लगाएर सेना आउँछ अनि मुख दर्शन बसेर हेरिरहन्छ अनि कसरी हुन्छ त्यो त्यसलाई के पहल गर्नु पर्यो नि त ठेलठाल गरिदिनु पर्यो गोली चलाउनु हुँदैन गोली चलाउनु नभए ठेलठाल गर्न सकिन्छ नि त गरिदिँदैन प्रशासन निरीय छ
4: गोली नै चलाउनु पर्ने परिस्थिति कसरी
3: गोली त कसरी चल्यो मलाई थाहा छैन होइन तपाईँले प्रशासनलाई नै सोध्नुहोस् त्यो कुरो सिडिओलाई सोध्नुहोस् यसको सोध्नुहोस् त्यही गोली चल्यो भनेर हामी नगरपालिकामा हामी सर्वदलीय बैठक बसा बसिरहेको
1: गोलबसारमा घटना छानबिन गर्न मध्य प्रदेश प्रहरी कार्यालयले आज तीन सदस्यीय समिति गठन गरेको छ मध्य प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको कमाण्डमा छानबिन समिति गठन गरेको हो यसैगरी हामीले सहायक प्रमुख जिल्लाधिकारी चेतराज बराललाई पछिल्लो अवस्थाबारे सोधेका छौं
5: अहिलेको ताजा अवस्था पनि तनावग्रस्तै छ बिरामीलाई सेनाको हेलिकप्टरद्वारा धरान पठाइएको छ डेड बडी सड़कमै छ त्यसलाई अब उठाउने काम तयारी गर्दैछौ हामी केही घरहरूमा भएको छ एबी मल भन्ने थियो एउटा गोलबजारको मेन चौकीमा त्यसमा चाहिँ अब दमकल पनि जान दिएको छैन उनीहरू आफै दिने भनेर तनावपूर्णै अवस्था छ अहिले
4: यो स्थिति नियन्त्रणमा लिनका लागि चाहिँ गोली नै चलाउनु पर्ने यो परिस्थिति कसरी आयो
5: यसको विषयमा छानबिन समितिले नै आधिकारिक रिपोर्ट दिएला अब कसले कसको गोली चल्यो भन्ने नै यहाँ विवरण आइसकेका छन्
0: जिल्ला प्रशासन कार्यालय धनुषाले पनि तीनवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ जनकपुर उपमहानगरपालिकाका सबैवटा लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरिएको त्यहाँका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले थाहा संसार नेटवर्कसँगको कुराकानीमा बताउनु भएको छ
6: अहिले चाहिँ हामीले 3:30 बजेदेखि कर्फ्यू लगाएको थियौँ दिउँसोबाट र अहिले सबै कुराका कर्मीहरूले चाहिँ नियन्त्रणमा लिइसकेको र अहिले सुनसान शान्तपूर्ण रूपमा यहाँको नागरिकहरू पनि आफ्नो घरतिर चाहिँ गइसक्नु भएको र अवस्था अहिले धनुषाको चाहिँ सामान्य जिल्लाभरि छैन अहिले हामीले चाहिँ धनुषा गाउँपालिका लक्ष्मीनिया गाउँपालिकाको केही भाग र नगराइन नगरपालिकाको केही भागलाई लिएका छौँ र जहाँ जहाँ सदरमुकाको अलिकति क्षेत्रहरूमा पनि त्यस्ता गतिविधि भयो भने त्यहाँ जोइन्टली सुरक्षा अपरेसन गरे
0: घटना शुरू भएको सुनसरीका 10 स्थानीय तहमा मंगलबार रातिदेखि कर्फ्यू अझै जारी छ झडप शुरू भएको सुनसरीको अवस्था भने सामान्य बन्द गएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताउनुभयो
7: सुधार भइरहेको कायमै छ त्यो अस्तिबाट लागू गरेर जहिलेसम्म छ त्यसको अहिले हटाउने त निर्णय भएको छैन कायम हुन्छ अर्को सुजन नआएछ कायम
1: सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा ज्यान गुमाउने दुईजनाको परिवारलाई पालिकाले जनही 10 लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ आज बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको परिवारलाई समवेदना व्यक्त गर्दै 10 लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्न पालिकाले माग गरेको छ दुर्घटनामा घाइते भएका व्यक्तिलाई 2 लाख तथा मध्यम र सामान्य घाइते भएका व्यक्तिलाई 50,000 का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ यसअघि कोशी प्रदेश सरकारले सो घटनामा ज्यान गुमाउनेको परिवारलाई 2 लाख रूपियाँ तथा घर पसलका साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई 50,000 का दरले राहत दिने बताएको थियो
0: सुनसरी घटनाले सरकारको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ तीनजनाको मृत्यु भइसक्दा समेत प्रधानमन्त्री र गृहमन्त्रीले मौन व्रत नतोडेको भन्दै सड़कदेखि सड़कसम्म विरोध भएको छ आज बेलुकी मात्रै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको बताइएको छ तर अहिलेसम्म उहाँले सम्बोधन शुरू गर्नुभएको छैन आज दिउँसो मात्रै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक राख्नुभएका प्रधानमन्त्री शाहले लगत्तै गृहमन्त्री सुदन गुरूङलाई घटना भइरहेका क्षेत्रमा जान निर्देशन दिनुभएको थियो प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री गुरूङ स्वास्थ्य मन्त्री निशा मेहता लगायत कई सांसद लिएर मध्य प्रदेश जानुभएको छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो, त्यहाँ पुगेर गृहमन्त्रीले मृतकका परिवार सहितलाई भेट्ने कार्यक्रम छ। आजै गृह मन्त्रालयमा गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा मुस्लिम आयोग र हिन्दू संस्थाका पदाधिकारी बीच छलफल समेत भएको छ।
4: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदहरूलाई आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिनुभएको छ। आज बेलुकी आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव कायम राख्ने काममा सांसदहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
8: भड्काउन खोजेको छ भने त्यसलाई स्थिर पार्न, त्यसलाई मञ्चर पार्नको लागि सम्पूर्ण सांसदहरूको भूमिका रहनुपर्छ भनेर उहाँले स्पष्ट निर्देशन दिनुभएको छ र हामी यहाँबाट आफ्ना सम्बन्धित जिल्ला सम्बन्धित प्रदेश जान्छौँ, सम्पूर्ण सांसदहरू जानुहुन्छ र त्यसै गरी एउटा एक किसिमको संयन्त्र पनि बनेको छ जो चाहिँ सम्पूर्ण मधेस र जहाँ पनि यस प्रकारको द्वन्द स्प्रिट भएका क्षेत्रहरूमा हामी स्वयं पुग्छौं र राज्यका संयन्त्रहरूसँग कोअर्डिनेसन गर्ने काम पनि हामी गर्छौं।
0: सुनसरीसँगै मध्य प्रदेशका विभिन्न जिल्लाको शान्ति सुरक्षा खलबलिएको भन्दै पूर्व राजादेखि जेनजी अभियन्तासम्मले सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आजै निजी क्षेत्रले पनि अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला धार्मिक एवं साम्प्रदायिक सद्भाव कायम राख्न सरकार र आन्दोलन

0: विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप समेत चलेको छ। विपक्षी दल नेकपा एमालेकी सांसद गंगा देवी श्रेष्ठले जेएनजी आन्दोलनका बेला वर्तमान प्रधानमन्त्री बालिन्द्र शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको आरोप लगाएको भन्दै सुनसरी घटनामा पनि आफूहरूले त्यही भन्नुपर्ने हो भन्दै सोधेपछि रासोपाकी सांसद आशिका तामाङले नियम आपत्ति जनाउनु भएको थियो।
1: पूर्व सांसदज्यूले जुन एउटा शब्द बोल्नु भएको छ, मान्छेको रगत पिउने भन्नुभएको छ, यो चाहिँ एकदमै अपमानजनक आपत्तिजनक, यो एकदम शिष्टता विरूद्ध अनि तपाईँको यो नैतिक नभएको पतन भएको यो शब्द बोल्नु भएको छ र उहाँको यो बोलीलाई हजुरको जुन ऊ छ त्यसबाट चाहिँ रेकर्डबाट पूरा रूपमा हटाइयोस् भनेर भन्न चाहन्छु। यो भ्याम्पायरले रगत खाने जस्तो चाहिँ यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
0: आशिकाले पूर्व सांसद भनेपछि अर्की सांसद विष्णु माया विकले वर्तमान सांसद मात्र बैठकमा सहभागी भएको सम्झाउनु भएको थियो। रासोपाका अर्का सांसद रहवर अन्सारीको अभिव्यक्तिमा नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले आपत्ति जनाउनु भएको थियो।
2: बिहानदेखि संयम भएर बोलिएको भाषा ताकि हिन्दू मुस्लिमको विवाद नबढ़ोस् भनेर हरेक मान्यजीहरू कन्सियस हुनुभएको थियो, तर उहाँले अहिले बोल्दा बोल्दै के बोले भनेर थाहा भएन जस्तो लाग्यो। उहाँले हर हर महादेव भन्नेहरू गाँजा खाएर हिँड्छ भनेर उहाँलाई त्यो मात्रै कसरी थाहा भयो? त्यसमा यो शब्द हर हर महादेव र ओम नमः शिवाय भन्नेहरूले चाहिँ गाँजा खाएर भन्छ, भाङ खाएर भन्छ भनेर यो शब्द यो संसदको रेकर्डबाट हटाइयो सभामुख।
0: राप्रपा प्रमुख सचेतक खुशबु ओलीले सुनसरीमा कसले गोली चलाएको हो प्रश्न पार्न सरकारसँग माग गर्नुभयो। नेपालमा रोहिंग्या, सोमालिया र पाकिस्तान मूलका मानिसहरूको आगमनले सुरक्षा चुनौती बढ़ेको बताउँदै ओलीले सबै पक्षले संयमता कायम राख्न आग्रह गर्नुभएको छ। आज दुईवटा मात्र कार्यसूची भए पनि आजको बैठक करिब 4.5 घण्टा चलेको थियो। अब प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते बस्नेछ, राष्ट्रिय सभाको बैठक भने भोलि बस्नेछ।
3: नेपाल परिवेशमा इरानले गरेको आक्रमणमा कुवेतमा एक नेपालीको ज्यान गयो, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्द
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
5: इरानले गरेको आक्रमणमा परि कुवेतमा एक नेपालीको ज्यान गएको छ आज बिहान उत्तरी कुवेतमा गरिएको आक्रमणमा परि एक नेपालीको ज्यान गएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत विवरण नआइसकेको र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ
4: अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित बीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ वार्ता नटुंगिए पनि सकारात्मक र समाधान उन्मुख भएको मन्त्रालयले बताएको छ तर लघु वित्त पीड़ितहरू पनि काठमाण्डुको माइतीघर मण्डलामा धरना दिइरहेका छन् भोलि पुनः बस्ने वार्तामा थप छलफल हुनेछ अर्थमन्त्री डाक्टर श्रमिक वाग्ले आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको थियो

0: सम्पत्ति छानबिन आयोगले तत्काल काम गर्न नपाउने भएको छ। यसअघि सर्वोच्च अदालतले 15 दिनभित्रमा टुंगो लगाउने भने पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लिखित जवाफ नै पेश नगरेपछि मुद्दाको तत्काल टुंगो नलाग्ने भएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा आज पेशी तोकिए पनि सुनवाई अगाडि बढ़न सकेन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो मात्र सर्वोच्चको म्याद तामेली भएको थियो। अब लिखित जवाफ परेपछि वा अवधि नागेपछि सबै मुद्दालाई एकैसाथ राखेर पेश गर्न भनिएको छ। आयोग गठन संविधान विपरीत भएको र आयोगको काम समेत गैर संवैधानिक दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल लगायतले दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तरिम आदेश जारी गरेको थियो। सम्पत्ति छानबिन आयोगलाई विवरण संकलन, जाँचबुझ तथा कार्यवाही सिफारिशका काम रोक्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि आयोगले सबै काम रोकेको छ।
1: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा नियुक्त मानबहादुर कार्कीले आज शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको हो। त्यस्तै राष्ट्रपति पौडेलले गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ। संसदीय चुनाव समितिले तीनैजनाको नाम अनुमोदन गरेपछि संवैधानिक परिषदले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। उहाँहरू तीनैजनाले आजै शपथ लिनुभएको छ।
0: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाका लागि आवेदन दिने म्याद थपिएको छ। आज सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले 3 दिन म्याद थप गरी साउन 20 गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। यसअघि आवेदन दिने अवधि साउन 17 गतेसम्म तोकिएको थियो। भाषा परीक्षाको आवेदन खोलेपछि राहदानी बनाउने र नवीकरण गर्नेहरूको चाप बढ़ेको छ। राहदानी नभएकै कारण योग्य र इच्छुक नागरिक दरखास्त दिनबाट वञ्चित नहुन भन्दै आवेदन दिने म्याद थप गरिएको विभागले जनाएको छ। यसका साथै विभागले अहिले आवेदन दिन चाहनेले म्याद समाप्त भइसकेको राहदानी राखेर आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ। विभागका अनुसार भाषा तथा सिप परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फारम भर्ने समयसम्ममा म्याद रहेको राहदानी पेश गर्दा हुनेछ। यस्तै राहदानीको आवेदन दिने सेवाग्राहीको चाप बढ़ेपछि राहदानी विभागले 2 सिफ्टमा सेवा दिने भएको छ। आजदेखि साउन 22 गतेसम्म पहिलो सिफ्ट बिहान 7 देखि 2 बजे र दोस्रो सिफ्ट दिउँसो 2 देखि बेलुकी 9 बजेसम्म सञ्चालन हुने विभागले जनाएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825 63 775।
3: सम्पर्क नम्बर 98 4 78 26 873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-5363-509 र मोबाइल 98453-065-23
0: मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती सहित अन्य विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिजो पनि काठमाडौँमा भारी वर्षा हुँदा कपन गोकर्णेश्वर लगायत क्षेत्र डुबानमा परेको थियो। यसैगरी धुबी खोला आसपासका बस्तीमा बाढ़ी पसेको थियो। त्यसैगरी महाशाखाले भोलि दिउँसो मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँ हावहुरी र बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। राति कोशी प्रदेशको पहाड़ी र तराई भूभाग बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 16 अंकले घटेको छ। त्यसैगरी परिसूचक नेप्से 2672 बिन्दुमा कायम भएको छ। यो साता कारोबार शुरू भएदेखि नै लगातार बजार घटिरहेको छ। साताको चार दिनमा नेप्से परिसूचक 62 अंकले घटेको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 4.2 अर्ब करोड़को कारोबार भएको बजारमा आज 3.38 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको छ। आज 59 कम्पनीको शेयर मूल्य बढ्दा 206 कम्पनीको शेयर मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी इरानले गरेको क्षेपास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले आज इरानका विभिन्न स्थानमा जवाफी आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निकै कड़ा प्रहार गर्ने धम्की दिएको केही घण्टाभित्रै अमेरिकी सेन्ट्रल कमाण्डले इरानमा बमबारी शुरू गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डर सेन्ट्रल कमाण्डले यो कार्यवाहीलाई मध्य पूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ। सरकारी संचार माध्यमका अनुसार इरानको आबादान बन्दर अब्बास र बुसेहर प्रान्तमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। बुसेहर प्रान्तमा इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेकाले उक्त क्षेत्रमा भएको विस्फोटलाई निकै गम्भीरताका साथ हेरिएको अल जजिराले समाचारमा उल्लेख गरेको छ। यस्तै क्यूम टापुको आवासीय क्षेत्रमा पनि मिसाइल खसेको स्थानीयले बताएका छन्। खुजेस्तान प्रान्तको आबादानमा रहेका केही रणनीतिक स्थानहरूलाई अमेरिकी फौजले निशाना बनाएको जनाइएको छ। करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः शुरू भएसँगै वार्ता मार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्य पूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।
1: रूसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा परि 8 जनाको मृत्यु भएको छ। आज ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनहरू प्रयोग गरेर गरिएको आक्रमणमा परि बाल बालिका सहित कम्तीमा 8 जना सर्वसाधारणको मृत्यु भएको र केही मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पोल्याण्डको सीमा नजिकै युक्रेनमा आक्रमण भएको हो। यो आक्रमण यस्तो समयमा भएको जब युक्रेनले पश्चिमी देशहरूद्वारा आपूर्ति गरिएको प्याट्रिएट वायु रक्षा क्षेपास्त्रको गम्भीर अभावको सामना गरिरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा 10 क्षेत्रहरूमा आक्रमण गरेको बताउनुभयो। आक्रमणबाट दर्जनौं घरहरू व्यवसायहरू र पूर्वाधारहरूमा क्षति पुगेको छ। रूसले ब्यालिस्टिक क्षेपास्त्रहरू सहित 70 भन्दा बढ़ी क्षेपास्त्र र 280 भन्दा बढ़ी ड्रोन प्रहार गरेको र युक्रेनले यीमध्ये 260 भन्दा बढ़ी ड्रोन खसालेको दावी गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन फ्लेमिङ नियुक्त भएका छन्। न्यूजील्याण्डका पूर्व कप्तान फ्लेमिङले ब्रेन्डम म्याकुलमको स्थान लिनुभएका छन्। म्याकुलमलाई यसै महिनाको शुरूआतमा टेस्ट टोलीको जिम्मेवारीबाट हटाइएको थियो। यद्यपि उनी इंग्ल्याण्डको सीमित ओभर एक दिवसीय र टी20 टोलीको मुख्य प्रशिक्षकका रूपमा नै यथावत छन्। फ्लेमिङले पहिलो पटक कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् तर चेन्नई सुपर किंग्सको मुख्य प्रशिक्षकका रूपमा काम गरेका फ्लेमिङले टोलीलाई 5 पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनाएका थिए। साथै जो रूटलाई इंग्ल्याण्ड क्रिकेट टोलीको नयाँ टेस्ट कप्तान नियुक्त गरिएको छ। रूटले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका बेन स्टोक्सको स्थान लिनेछन्।
1: र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान अजिंक्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटका साथै सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आज सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले तत्कालै लागू हुने गरी आफ्नो खेल जीवन अन्त्य भएको घोषणा गरेका हुन्। रहानेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र 20 टी20 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले 15 शतक सहित 8,414 रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा 12 र एकदिवसीयमा 3 शतक प्रहार गरेका छन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् 2023 जुलाईमा वेस्ट इण्डिज विरूद्ध टेस्ट म्याचका रूपमा खेले। रहानेले पछिल्लो समय आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी गरेका थिए। उनको सन्यासपछि अब केकेआरले नयाँ कप्तान खोज्नुपर्ने अवस्था देखिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सिराहाको गोलबजारमा आज गोली लागेर अर्का युवकको मृत्यु। सिराहा र सुनसरी सहित 4 जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी।
1: प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधनको तयारीमा गृहमन्त्री द्वन्द भइरहेका जिल्लाको अवलोकनमा प्रतिनिधि सभाको बैठक 4 दिन स्थगित। जेन्जीदेखि पूर्व राजासम्मको चिन्ता व्यक्त।
0: लघुवित्त पीड़ित र सरकारको वार्ता निष्कर्षविहीन। कोरियन भाषा परीक्षाको आवेदन दिने म्याद 3 दिन थप।
1: रूसले युक्रेनमा गरेको आक्रमणमा परि 8 जनाको मृत्यु। इरानले सैन्य अड्डालाई निशाना बनाएपछि अमेरिकाको जवाबी हमला।
0: र इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन नियुक्त। क्रिकेटबाट सन्यास लिने रहानेको घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? पछि सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई जान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोनमा टिप्नुहोस् 082-5364-14।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता, के हो तिमीलाई? घुम्चोर बसी छौ
5: के हो नि?
4: बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति राम्रो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-5572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
3: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5361-509 र मोबाइल 98453-0653।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
20: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
21: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफाट उपचार,
22: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
23: बिना टाका प्रभावकारी उपचार,
21: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
23: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
21: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
23: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
21: बिरामी जाँच हुने मिति यही श्रावण 15 गते शुक्रबार।
20: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-29913, 98-478-26163 र 98-095-12871।
24: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब शुभ मेडिकल हल घोराही दाङमा।
25: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू, हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
20: खुशीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: एस सिद्धार्थ पोलिक्लिनिक हॉस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुनो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
0: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 68 0 98 78 18 617 र 98 78 35 643।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45 226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
2: समीक्षा गरेको छ।
1: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
3: अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको,
4: स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्ध जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा सम्वाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा सम्वाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाब स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझा पखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारहरू प्रदेश सरकार स्थानीय सरकार र अन्य सरकार अधिकारीको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले। आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय अब पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा दुई वर्षका एक बालक सहित तीनजनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दान प्रहरीले 2,83,000 बढ़ीको खाद्यान्न वस्तु बरामद गरेको छ। अवैध रूपमा ल्याइएको विभिन्न खाद्यान्न वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय फालुबाङबाट खटेको प्रहरी टोलीले आज राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा बिल बिचक नभएको भन्सा छलीको आलु र प्याज लगायत खाद्य वस्तु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका खाद्यान्न सामग्रीहरूको कुल अनुमानित मूल्य 2,83,050 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्याज 900 बोरामा 14 क्विन्टल 5 किलो बरामद गरेको छ, जसको अनुमानित मूल्य 1,01,800 रहेको छ भने आलु 73 बोरामा 32 क्विन्टल 85 किलो रहेको छ, जसको अनुमानित मूल्य 1,64,250 रहेको छ। नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अहिलेकै मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले भित्रको आन्तरिक छलफल र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकारीको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यससँगै एमाले र नेकपा बीच बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्य योजनाबारे औपचारिक छलफल भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू भएको छ। हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्य सहित एमालेका 5 जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई लिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि अन्य केही साना दलहरूलाई समावेश गरी सरकार पुनर्गठन गर्ने सहमति भएको छ। सहमति अनुसार अब नेकपा र अन्य साना दललाई सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो आइतबारसम्म लगाइनेछ भने सोमबारसम्म मन्त्री परिषद पुनर्गठन गरिसक्ने सहमति पनि भएको छ। दाङको नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूप बहादुर रावत नियुक्त हुनुभएको छ। रिक्त प्रधानाध्यापक पदमा सोही विद्यालयको माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक रावत नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानाध्यापक रावत यसअघि सिद्ध रत्ननाथ माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक भई काम गर्नुभएको लामो अनुभव छ। घोराई उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाले नियुक्त पत्र प्रदान गर्नुभएको थियो। घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखामा आज भएको एक कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक रावतलाई नियुक्ति पत्र, टीका, खादा र टोपी लगाइदिनु भएको थियो। कार्यक्रम सामाजिक विकास महाशाखा विज्ञ टोली विद्यालय परिवारका सदस्यहरूले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी विपना बर्तुलाले गर्नु भएको थियो। र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 4 रक्षा चौरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण गरिएको छ। अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको हो। भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको उद्घाटन भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली प्रौडन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा गर्नु भएको हो। भवन भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँ र आन्तरिक थप 1 करोड़ गरी 5,24,34,000 निर्माण भएको हो। दुई तलाको भवनमा 20 वटा कोठाहरू रहेका छन्। आधुनिक भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता आउने अस्पताल व्यवस्था
व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले बताउनुभयो। उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत बहादुर चन्द, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बुलामी छाने र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरीले शल्यक्रिया भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकहरूलाई सम्मान गरिएको थियो। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख शमशेर थापाले भवन निर्माणसँगै आँखा स्वास्थ्यको विकास विस्तार र हालसम्म दिएको सेवाको विषयमा जानकारी गराउनु भएको थियो। हवस् त, अहिले र राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चालेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाल,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578730689।
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
10: पिसाबको समस्या,
12: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
10: पाठे घरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
10: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
10: सम्पर्क दिव्य फार्मेसी, घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
12: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाई सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गीसँगै म रात्रिकालीन सहयात्री वन्दना न्यूपानीको तर्फबाट श्रोता साथीहरू यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिम कापसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकै साथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न

श्रोता कार्यक्रम जीवन कथा मा हामी के गर्छौं त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईहरुकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नु भएका कथा व्यथा वेदनाहरू प्रस्तुत गर्छौं। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौँ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतु धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम।

भाइले मलाई भन्दथे कुकुरतिर हेर्यो, कुकुरलाई आँगनको डिलबाट पनि खेदे मैले। त्यसपछि भाइ त खाली कुकुरतिर हेर्दै रुन पो थाल्यो। त्यो रुवाई सुनेर पर गल्लीमा पुगेको कुकुर पनि टपक्क रोकियो र भाइतिर फर्किएर हेर्यो। कुकुरलाई नै आमा थाने झै उसको रुवाईको लयले भने जस्तो लाग्यो, आमा जान्छु लाग्यो। उसले आमा जान्छु भनेर कुकुरसँग जान्छु भनेको हो, मैले बुझाउँदै भने आमा त देउताको घर जानु भयो नि, उसको अमुख भाषामा भाव मात्र बोल्यो। कहिले आउनुहुन्छ नि देउताको घरबाट आमा? मैले आउनु नि बाबु, यत्तिकै हो अब, आउनुहुन्न। फर्केर आउने भा म किन रुन्थे, नजाने भर पो रुन रुन मन लाग्छ। तर ऊ पत्याउँदैन, उसलाई लागेको छ आमा गोठ पारि पुगेकी छन्, एकछिन पछि फर्केर आउँछिन्, दुध खुवाउन आउँछिन्। मैले आफ्नो दुलाको अनुहार नसम्झे चाहिँ यो भाइले पनि जिन्दगी भरि आफ्नी आमाको अनुहार सम्झिने छैन। अब उसको रुवाईको लयमा तोते बोलीको भावले भनिरहेछ, भोक लाग्यो, दिदी म बुबु खान्छु। मैले ठुलो भाइलाई भने, जा बाबु रमा काकी रमा काकीको घरबाट भाइलाई भनेर अलिकति दुध लिएर आइछ। ठुलो भाइले पनि एक कचौरा दुध ल्यायो। घरमा दुनु छैन, बा दुनु गाई या भैँसी जे भए पनि किन्न खोज्दै हुनुहुन्छ।

वृत्त ताएर मनताप गनाई र भाइलाई चम्चाले खुवाउन लागि उखान अप्ठ्यारो मान्दैछ। आमाको बुबु हो खाऊ, उसको भावले भनिरहेछ, नै आमाको बुबु खान्छु लाग्यो उसले आमा भनेर कुकरकै दुध खान खोजिरहेछ अझै। पल्लो घरकी काकी आइन्, तिमी सुत्केरी भएको भर्खर 2-3 महिना भएको छ। भाइलाई काखमा लिएर आफ्नो दुध खुवाउन खोजिन्। उसले दुध चुस्न भन्दा पहिले तिनको अनुहारमा हेरे, कुनै के सोच्यो, मुख हालेर पनि चुस्न मानेन, छोडिदियो र उसको अनुहारमा पनि उही भाव झल्किरह्यो। त्यति बेलामा घर पछाडितिरबाट हुमेर कुकुर हाम्रो अगाडि आँगनमा आइरहेको छ। भाइको रुवाईको लय सुनेर आयो जस्तो छ, आयो र मातृत्व आँखाले भाइलाई हेरिरह्यो। यो कुकुर हाम्रो घरकै हो, भाइको जन्मदेखि आजसम्म सबै घटनाक्रमहरूको साक्षी भर्खर गएको थियो। 5 छाउडा छाउरी के भएर हो कुनै, ती सबै मरेछन्। ऊ अहिले सन्तान शोकमा छ लाग्यो। भाइबाट उसले त्यसको क्षतिपूर्ति गर्दैछ। त्यो क्षतिपूर्तिमा कारुणिकता भए पनि त्यसलाई मैले मन पराइरहेकी छैन। कुकुरलाई अगाडि देख्न साथ मैले हातले ताकेर तपाउन खोजे, टेरेन, अगाडि बसिरह्यो पुच्छर हल्लाएर। उसका आँखाले भनिरहेछन्, मेरो छाउरो अघाएकै छैन, मेरो दुध गानिन लाग्यो, देऊ मेरो छाउरो, म उसलाई दुध खुवाउँछु। मैले नजिकै रहेको सानो लौरा समातेर ताके, अनि पर सरेर बस्यो। डर लागिरह्यो, कुकुरको दुध खाएर भाइ पनि कतै कुकुर जस्तै भुक्नेर भुक्ने हुने त होइन, यसको स्वभाव रूप पनि बिस्तारै कुकुरको जस्तै हुँदै गयो भने नपटिकन नपिटिकन लौरो ताकेर मात्रै कुकुरलाई खेदे र बाटो कदाए, खेदे पनि फेरि आइहाल्छ। म एकदम डराए, मेरो डरको साथी कोही हुँदैन, डर नै हुन्छ, डर हुरी हुन्छ, म सुकेको पात हुन्छु। सधैँ मैले ध्यान दिनु पर्यो, ठुलो भाइलाई पनि भने तेरो काम भाइ र कुकुरलाई हेर्ने, भाइ कता छ कुकुर कता छ, भाइको नजिक आउन साथ कुकुरलाई खेदिहाल्नु, उसलाई घरमा छोडेर पधेर या दाउरा घाँस गर्न जाँदा पनि भाइको चिन्ता लाग्ने हुन थाल्यो। कतै भाइले कुकुरको दुध खाँदै त छैन। गोठतिर गए, हाम्रा गाई पनि भैँसी पनि ब्याउने छन्। तिनका आँखामा हेरे, तिनले पनि मलाई हेरे। गाईले मलाई देखेपछि घाँस मागेको हो भन्ने मैले बुझेँ, तर गाईले हेर्दा साँच्चै उनले भनिरहे कि मेरो दुध खाएर तिमीहरू म जस्तै भएका छौ र मेरो जसरी नै घाँस कुदो खाने भएका छौ र मैले जस्तै गोठमा बाँधे र मलमूत्र त्यागेकै ठाउँमा बस्ने भएका छौ र मैले जस्तो मैलो पानी खाएको छौ र म जस्तो अमुख भएका छौ र यी मानिसहरू पशुको सहारामा बाँचेर तिमीहरू पशु भएका छौ र त्यसपछि मलाई कुकुर प्रति दया लाग्यो, उसले देखाएको ममता प्रति श्रद्धा लाग्यो। साँझतिर ठुलो भाइलाई भने, बाबु कुकुर कता गयो, बोला त, त्यो भुकायो होला, भाइले बोलायो। भाइले बोलाउन नपाउँदै कुकुर त टुप्रुक्क पुच्छर हल्लाउँदै आँगनमा आइपुग्यो। म भने अझै डराइरहेकी छु, फेरि कतै भाइलाई यसले दुध खुवाउने त होइन, ती गाई पनि कस्ती, मलाई कति धेरै कुरा सम्झाइन्, आमाले जस्तै आँप खाएर आँप जस्ता, सुन्तला खाएर सुन्तला जस्ता, सागपात खाएर सागपात जस्ता, अरू जे जे खान्छौ त्यही जस्ता भएका छौ र हामी त जे खाए पनि आफू जस्तै छौ, ती फलफुल र सागपातले पनि माटो जे खाए पनि जे खाएको हो त्यस्तै भएका छैनन्, आफू जस्तै भएका छन्। मलाई ठुला ठुला पण्डित जतिहरूको ज्ञान भन्दा गाईले सिकाएको ज्ञान बढी नै लाग्यो। अझ धेरै कुरा सिकायो कुकुरले, तर मैले सिकिरहेकी छैन। तैपनि भाइले कुकुरको दुध खान्छ कि भन्ने डर चाहिँ लागिरह्यो। त्यसको क्षतिपूर्ति गर्न मैले एउटा जुक्ति निकालेँ, सुन्तला लगभग निस्किसकेको छ, कतै कतै बोटमा 2-4 साना साना साना दाना बाँकी रहेका छन्, ती टिपे किस्रा किस्रा बनाएर छोडाए। एउटा किस्राको
एक छेउमा सिंहले छेडेर त्यहाँ धागो उने र खाबोमा बाँधे। अर्को टुप्पामा सिंहले दसवटा पल बनाए आमाको दस धारा आउने पल जस्तै र भाइलाई भने बाबु बुबु खाऊ। उसले खान मानेन, सायद पत्याएन। मैले फकाए, बाबुले बुबु खायो। मैले खुसी भएको अभिनय गरे, उसलाई फुर्क्याए फकाए। उसको टुहुरो अवस्थाले कुकुरको मातृत्व त पग्लिएको छ। म उसकी आमा सरहकी दिदी, मलाई कस्तो भयो होला। उसले खाना त खायो तर बुबु भनेर खाएन, सुन्तला नै भनेर खायो। बुबु जसरी खाएन सुन्तला जसरी नै खायो। उसका लागि सुन्तला आमा हुन सकेनन्। उसले सुन्तलाको केस्रामा कुकुरको थुन देखेन। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर नेपालीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम सम्बन्ध प्रस्तुत गर्न चाहन्छौ।

मामा र बा भोलि दुहुनु गाई लिएर आउने अरे मामा घरबाट। भान्जालाई दुध भएन भनेर आमाले गाई पठाइदिन लाग्नु भएको रहेछ, त्यसैले बा लिन जानु भएको। बा नभएर आत्तिएकी छु किनभने भाइ बिरामी छ, जाडो उत्पात बढेको छ, चिसो लागे जस्तो छ भाइलाई। आमाको छातीको तातोले सेकेर सन्चो हुने बिरामी लागेको छ भाइलाई। छिमेकी काकीले दिनुभएको भैँसीको दुध पनि खाएन, जबरजस्ती खुवाएको पनि ओकल्यो, लिटो पनि खान मानेन। राति भइसक्यो, रोइरहेछ भित्रैदेखि, उसको फोक्सोबाट हुरी चले झै सास चलिरहेछ, भित्र बाहिर गरिरहेछ। कतै बाहिर मात्र गरिदियो भने कोखा हानिरहेछ, म एकदम डराइरहेको छु। कतै निहुने बेलाको दियो, चर्को बोलेको त होइन। मामा घरबाट त्यहाँ नआएको हप्ता दिन भइसक्दा पनि ऊ अझै तग्रिएको छैन, बदलामा ऊ बिरामी भएको छ। बा हुनु भएको भए पनि मलाई आड हुने थियो, म एकदम डराइरहेकी छु। कतै भोलि भाइका निम्ति बाले दुहुनो गाई ल्याइपुग्दा यसलाई केही हुने त होइन। ठुलो भाइ निदाइसकेको छ, प्रकृति पनि निदाए जस्तै भएको छ, चिसो रात उत्कर्षमा पुगेको छ लाग्छ। भाइको रोग पनि उत्कर्षमा पुगिसकेको छ, उसको शरीर छाम्छु, जहाँ छामे पनि ढाड मात्र बिझाउँछ, तिनै ढाड पनि पाकेका छन् ज्वरोले। दुईवटा सिरक ओढाएकी छु, आफ्नो छातीमा टाँसेर राखेकी छु। उस सिरक भित्र मेरो छातीमा ताकेर रोइरहेछ, उसको रोइ र पीडा दुवै मैले खप्न सकिसकेको छैन। उसको कोखा हानिरहेको छ, डर लाग्यो आफ्नै सासको प्रहारले कतै उसको कोखा नै पाल त पर्ने होइन। हाम्रो घरमा दुनु पनि छैन, भैँसी त छ तर ब्याउने। बा र मामाले एउटा लैनो गाई पाल्नु भयो मामा घरबाट। माली गाई गाई सँगसँगै सानी बाछी पनि छे गाजेले। एक मन त मलाई आमा नै फेद आए जस्तो लाग्यो, आमा गाई भएर आउनुभयो। आमा पनि मामा घरबाटै बिहे गरेर आउनु भएको हो बासँग। गाई पनि मामा घरबाटै आए कि, हामीलाई आमाले आफ्नो दुध खुवाएर हुर्काउनु भयो, बढाउनु भयो। यी गाईले पनि हामीलाई दुध खुवाएर पाल्दैछिन्, एउटा भावना त हो सोचे। यी आमा नै हुन्, मैले ठुलो भाइलाई भने, बाबु यी हाम्री आमा हुन्। अब यिनलाई आमा भनेर बोलाउने है, ऊ एकदमै खुसी भयो। बाले के जडीबुटी खुवाउनु भयो सानो भाइलाई। एक दुई दिनमै भाइ बिस्तारै सन्चो हुँदै गयो, अब घरमा प्रशस्त दुध पनि भयो। भाइ बिस्तारै तङ्ग्रिँदै पनि गयो, उसका शरीरका हाडहरू पनि। अर्को हप्ता दिनमै धेरै छुपिँदै गए। दिनहरू बित्दै जाँदा भाइ त आफैसँग खेल्ने गयो। मैले खुसी हुँदै भने, बा भाइ त अब बाँच्छ, ती गाईलाई कुदो पानी घाँस ओराल दिने काम प्राय मैले नै गर्छु, कहिले काहीँ बाले पनि गर्नुहुन्छ। माथि काङ्लातिर छोडिदियो, चरिराख्छन् आफै। साँझ परेपछि ए आमा भनेर बोलाए, अचम्म भयो, तिनी त बाबा गर्दै आइन्। मलाई आमा आए जस्तै लाग्यो, भाइले पनि आमा भनेर बोलाउँछ। गाईले साँच्चै बिउजे चाहिँ बा गरेर आउँछिन्। भाइले पुतलीमा आमाको प्राण प्रतिष्ठा गरे चाहिँ मैले गाईमा आमाको प्राण प्रतिष्ठा गरे जस्तै लाग्यो। आज बिहान गाईले बा बा गरिन्, म बिउजिए। सधैँ कुखुराको भाले भालेले उठाउँथ्यो, आज गाईले उठाइन् मलाई मेरी आमाले। नानी उठ, अब उज्यालो भयो भने जस्तै लाग्यो। माली गाईले बोलाई, बाबा पनि म विभिन्न धुनीमा सुन्छु, कहिले नानी भनेर बोलाए जस्तो लाग्छ, कहिले भोक लाग्यो, कहिले तिर्खा लाग्यो, कहिले चढ्न जान्छु आमा भनेर बोलाउँदा भने बा गरेको हजुर भने जस्तो लाग्छ। मेरी आमाले भन्दा धेरै दुध दिने गाई जसको टाङ मुनि पुच्छर म प्रत्येक गाई तिहारमा पुच्छु, लाग्छ म आमाको
टाङ मुनि बाटा छिर्ने खेल खेलिरहेको छु। सानो छँदा त आमाको पिठ्यूमा चढेर आमालाई मुढो बनाएर कति दुःख दिन्थे होला। तर यी गाईको टाङ मुनि बाटा प्रत्येक गाई तिहारमा छिरेर के म त्यो भाडा तिर्न सकुला र अचम्म भएको छ। जब मैले र भाइले ती माली गाईलाई आमा बनायो, त्यसपछि भाइले झुम्राको पुतलीलाई आमा बनाएर बोलाउन छोडेको छ। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर निरूपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ।

आजु भोलि यमुना मेरा लागि यमुना नदी जस्तै पवित्र निर्मल भएकी छन्। जब उनका कुरा सुन्छु मेरो मन उनका रसिक कुराले मुहाउँछ, जसरी तीर्थालुहरू गंगामा मुहाउँछन्, मुहाएपछि शरीर चंगा भए जस्तै उनका कुरा सुनेपछि मेरो मन पनि चंगा हुन्छ, कहिले त चंगा भन्दा पनि बढी हुन्छ, किनभने मेरो मन चंगा भन्दा धेरै माथि टाढा टाढासम्म पनि उडेर जान्छ। एक दिन हाम्रो घरको बारदलीमा बसेर उनले आफ्ना कुराहरू भन्न सुरु गरिन्। 14 वर्षसम्म मेरो बिहे नहुँदा आमा एकदमै अतिनु भयो, बा हुनुभएको भए धेरै पहिले नै बिहे हुन्थ्यो होला मेरो। कतै बिहे नहुँदै म महिनावारी हुन्छु कि भन्ने ठूलो डर थियो आमालाई आफन्तलाई, त्यसपछि म अपवित्र हुन्छु, मेरो बिहे हुँदैन, ठूलो हुँदै र सफ्रिँदै गएको मेरो जीव देखेर आमा मलाई दिनदिनै तर्सेका आँखाले हेर्नुहुन्थ्यो। मलाई थाहा थिएन उहाँले मलाई मन पराउनु हुँदो रहेनछ जस्तो लाग्थ्यो, मलाई बिहे गर्न खोज्नु भएको रहेछ। ती 25-27 वर्षका जवान र राम्रा युवक पढेका पनि तिनको अघिल्ला दुईवटी दुलही मरेका रहेछन्। तिमी माग्न आउँदा आमाले भन्नुभएछ तपाईँका त दुईटी दुलही मरेका रहेछन्, दुलही फाप्दो रहेनछ तपाईँलाई, पहिले अर्को बिहा गरेर आउनु अनि बल्ल मेरी छोरी दिउँला, नत्र बिर मात्रै क्यार्ने हो र तपाईँका गर्वले मेरो छोरी नै मर्छ। उहीलाई जसरी पनि मलाई बिहे गर्न मन लागेको रहेछ, मलाई पाउनु नै उहाँले जेठी बिहे गर्नुभयो। आफूले हेर्दै नहेरी बाह्र दाईहरूले हेरेको घरमा बिहे गर्नुभयो। त्यसको 20-22 दिनपछि उहाँले मलाई बिहे गर्नुभयो। जन्माउने बेलामा आमाले भन्नुभयो, मेरी छोरीलाई कहिल्यै नरुवाउनु है जयनारायण। श्रोता, यति बेलासम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौ। जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यति बेलासम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो कार्यक्रम सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-8054 पनि पठाउन सक्नुहुन्छ। भन्दै यति बेलासम्म आफ्ना सृजनशील आवाज चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता दाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री बन्न नै उपाने पनि आगामी एक सप्ताहका लागि बिदा हुन्छ।

0: या ये दांत दुख रहे हैं।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफ्नो यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
2: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
5: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
5: 98-41-68-47-40।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुलियो, भर्ना खुलियो, भर्ना खुलियो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
7: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
2: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट सारिक राम चौधरीको नमस्कार। दान प्रहरीले 2,83,000 बढ़ीको खाद्यान्न वस्तु बरामद गरेको छ। अवैध रूपमा ल्याइएको विभिन्न खाद्यान्न वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय फालुबाङबाट खटेको प्रहरी टोलीले आज राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा बिल बिचक नभएको भन्सार छलीको आलु र प्याज लगायत खाद्य वस्तु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका खाद्यान्न सामग्रीहरूको कुल अनुमानित मूल्य 2,83,050 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्याज 900 बोरामा 14 क्विन्टल 5 किलो बरामद गरेको छ, जसको अनुमानित मूल्य 1,01,800 रहेको छ भने आलु 73 बोरामा 32 क्विन्टल 85 किलो रहेको छ, जसको अनुमानित मूल्य 1,64,250 रहेको छ। नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अहिलेकै मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले भित्रको आन्तरिक छलफल र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकारीको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यससँगै एमाले र नेकपा बीच बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल गर्ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू भएको छ। हाल प्रदेश र सरकारमा मुख्यमन्त्री आचार्य सहित एमालेका 5 जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई लिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि अन्य केही साना दलहरूलाई समावेश गरी सरकार पुनर्गठन गर्ने सहमति भएको छ। सहमति अनुसार अब नेकपा र अन्य साना दललाई सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो आइतबारसम्म लगाइनेछ भने सोमबारसम्म मन्त्री परिषद पुनर्गठन गरिसक्ने सहमति पनि भएको छ। दाङको नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूप बहादुर रावत नियुक्त हुनुभएको छ। रिक्त प्रधानाध्यापक पदमा सोही विद्यालयको माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक रावत नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानाध्यापक रावत यसअघि सिद्ध रत्ननाथ माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक भई काम गर्नुभएको लामो अनुभव छ। घोराई उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाले नियुक्त पत्र प्रदान गर्नुभएको थियो। कोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखामा आज भएको एक कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक रावतलाई नियुक्ति पत्र, टीका, खादा र टोपी लगाइदिनु भएको थियो। कार्यक्रम सामाजिक विकास महाशाखा विज्ञ टोली विद्यालय परिवारका सदस्यहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण घोराई उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी विपना बर्तुलाले गर्नुभएको थियो। र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 4 रक्षा चौरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण गरिएको छ। अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको हो। भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको उद्घाटन भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली प्रौडन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा गर्नुभएको हो। भवन भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँ र आन्तरिक थप 1 करोड़ गरी 5,24,34,000 निर्माण भएको हो। दुई तलाको भवनमा 20 वटा कोठाहरू रहेका छन्। आधुनिक भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार
गिरीले बताउनुभयो। उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत बहादुर चन्द, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बुलामी छाने र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरीले शल्यक्रिया भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकहरूलाई सम्मान गरिएको थियो। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख शमशेर थापाले भवन निर्माणसँगै आँखा स्वास्थ्यको विकास विस्तार र हालसम्म दिएको सेवाको विषयमा जानकारी गराउनु भएको थियो। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै फेरि हामी

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: मानिसको जीवन प्रकृति। मानव भ्रूण 9 महिना गर्भमा रहेर शिशु बनी संसारमा जन्मन्छ। शिशु मातृ स्याहार र सम्भार पाएर जगतमा सुरक्षित रहन्छ। स्तनपान गरेर पोषण लिँदै पुष्ट हुँदै हुर्कन थाल्छ। मातृ पोषण पछि अझ अधिक आहारको आवश्यकता भएपछि शिशुले पृथ्वी माताको पोषण लिन थाल्दछ। अन्न पानी फलफूल कन्दमूल खाएर ऊ सबल हुँदै जान्छ। अन्य प्राणीको तुलनामा मानव शिशुको शैशवकाल लामो समयसम्म कमजोर रहन्छ। बाख्रा पाठा गाई बाछा जन्मेको 2-3 घण्टामा उठ्न हिँड्न थाल्छन्, तर मानव शिशु 1-1.5 वर्षमा मात्र उभिएर हिँड्न सक्छ। अझै आफै खान सक्दैन, बोल्न सक्दैन, 5 वर्षसम्म ऊ शिशु नै रहन्छ, अन्जान रहन्छ, आमा बा अभिभावकको आँखामा रहिरहन्छ, मायामा रमाउँछ, शिशुलाई सबै बोलाउँछन्, समाउँछन्, लिएर खेलाउँछन्, पिसाब गरे पनि प्यारै गरिरहन्छन्। पाँच वर्ष पार गरेपछि शिशु बालक बन्दछ। अलि बलियो हुन्छ, खेल्छ, दौड़न्छ, साथी समूह बनाएर हिँड्छ, जित्न बल गर्छ, फलफूल हर्छ, चोर्छ, भाग्छ, लुक्छ, संसारको सम्पन्न आँगनमा हर्षित रहन्छ। केटाकेटी मिलेर भाँडाकुटी खेल्छन्, पातलाई पैसा सम्झन्छन्। यो प्रकृतिमा सम्पूर्णता छ। 8 वर्षपछि उसले संसारबाट सूचना लिन थाल्छ, जानकारी संकलन गर्छ, बा आमाले शिक्षा दीक्षाको प्रबन्ध गरिदिन्छन्, पाठशालामा पढ़ाई चल्छ, अक्षर अंकको ज्ञान लिन्छ, शब्द वाक्य गणित ज्योतिष विज्ञान भाषाको शिक्षा लिन थाल्छ। शिक्षासँगै बालकमा कला पलाउँछ, संयोजनको ज्ञान आउँछ, रेखा रंग संगीत नट नृत्य भाव क्रीडा वीरताको लगाव लक्षण देखिन्छ। यो बेला मानव जीवन किशोर अवस्थामा पुग्दछ। 10 वर्ष नाघेपछि 13-14 वर्षसम्मको उमेरको जीवनमा यौवनको अंकुरण हुन्छ। 9 वर्षसम्म कि गौरी रूपी कुमारी छोरी किशोरी हुन्छे, कुमार कार्तिकेय जस्तो छोरो किशोर हुन्छ, शरीर ब्रिय बलले हरिन थाल्छ, उर्वराले अन्नपूर्ण बन्छे, विद्या बुद्धि प्रबल हुन थाल्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825627707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ निसा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी
6: अठार बीस वर्ष पछि युवा आफ्नो परिवार समाज राज्य र राष्ट्रप्रति पूर्ण जिम्मेवार हुन्छ राष्ट्रको सेवामा समर्पित हुन्छ बिहे गरेर घरबार चलाउँछ समाजको कर्तव्य पूरा गर्छ पढेर विद्या आर्जन गरी देशको दायित्व लिन्छ सेना प्रहरी कर्मचारी समाजसेवी राजनेता व्यापारी उद्योगी व्यवसायी बनेर राष्ट्रलाई योगदान गर्छ यो अवस्था सक्षम घड़ीको समय हो उर्वर समय हो संसारलाई सजाउने समय हो राष्ट्र बनाउने युग हो ऊर्जाको यही उन्नत घड़ीमा युवाले विवाह गर्दछन् र गृहस्थ संसारको धर्म धान्नका साथै जीवन वृक्षको बीज शिशु जन्माउने गर्भाधान गरी सन्तान जन्माउँछन् यो जोश जागर र जागृतिको समय 50-55 वर्षसम्म जागिरहन्छ चलिरहन्छ आफ्नो कार्यक्षेत्रमा लागिरहन्छ कर्तव्य पथमा डटिरहन्छ व्यक्तित्व उत्थानमा खटिरहन्छ साथी नपुग्दासम्म उसको अभिष्ट अविच्छिन्न चलिरहन्छ जीवन यात्रा प्रकृति र चेतनाको पाइला चालेर अघि बढ्छ जीवन भय बलिष्ठ भएका बेला प्रकृति तत्व नै प्रबल हो कि जस्तो पनि लाग्दछ यति बेला चेतन तत्वको झन दरकार पर्दछ प्रकृतिले वंश बल धन मान दिएका बेला चैतन्य तत्वले संयमता दिन सकेन भने जीवन यात्रा खतरामा जान सक्छ मानव जीवन वंशमत्त बलमत्त धनमत्त र मानमत्तमा पुग्न सक्छ उत्तर ध्रुवीय लोकमा गर्मी बढेर वैशाख लागेका बेला वनस्पतिले पत्रदल खोलेर फूल फुलाउँछ प्रकृतिको यही महकतामा परेर मानिस पनि जाडाका वस्त्र परिधान खुलाउँदै वैशालु बदनका पुष्प पत्र रूपी नयन नचाउँछन् अवयवहरू देखाउँछन् आकर्षण थपेर आमन्त्रण गर्छन् तर वैंश सधैं रहँदैन यो उनीहरूले बुझ्नु पर्छ गएको वैंश फर्की आउँछ भने पैसै हाली किनौला भन्ने दिन पनि आउँछ सोच्नु पर्छ यस बेलालाई सम्यक विवाहले व्यवस्थित गर्नुपर्छ नत्र जीवनको जहाज डुब्न पनि सक्छ वैंश मत्तले व्यत्यास पार्न पनि सक्छ बलमत्त पनि अहंकार मात्र हो आज लाठो लिएर अरूलाई हान्छु मार्छु भनेर हिँड्ने गरेको बलवान भोलि त्यही लौरी टेकेर हिँड्न थाल्छ बल भनेको भातको भुइँचालो मात्र हो यसमा घमण्ड गर्दा प्रकृतिले छला पनि पार्न सक्छिन् धनमत्तले जीवन गति खतिमा जान सक्छ धन पनि प्रकृति प्रदत्त आर्जन मात्र हो संसारी संग्रह हो यो सधैं अडिने नचुहुने गरी राख्ने कुनै भाँडो बन्न सकेको छैन कठोर कम्युनिष्टले खोसेर

पार्नु पर्दैन। सद्दानमा गइरहेको धन अक्षय हुन्छ, दान विहीन धन क्षय हुन्छ। धनमत्त भएको व्यक्तिको प्रवृत्तिमा परिवर्तन आई यो स्वत नासिन्छ। छोरी आत्तिन्छे, छोरो मात्तिन्छ, बुढाबुढी पात्तिन्छन् अनि धनको सिरिखुरी सिद्धिन्छ। मानमत्त वा मैमत्त भएको अवस्थामा पनि जीवन खाडलमा जाकिन सक्छ। पद प्रतिष्ठा, सामाजिक मान सम्मान, राजनीतिक शानका बेला चेतनाको शीतलताले शालीन हुन सकिएन भने यो उठ्नै नसक्ने गरी उचाइबाट खोचमा खस्छ। सामाजिक पदको मान ज्ञानको जस्तो अच्युत पद होइन, यो पम्प भरेर बनाइएको हुन्छ। हावा गयो छैन मायालु। पदमा मैमत्त भएका नेता राजनेताले अहंकार आग्रहको आगो फुक्दा रडाको मच्ची मुलुक र मुलुकवासी डुबेका कैयौं इतिहासका घटना छन्। यस्ता मानमा पुगेका मान्छे मातेर होइन, सज्जन ऋषि ज्ञानी साधु सन्त क्रान्त दर्शीलाई मानेर सोधेर उनीहरूकै दर्शनमा देश चलाउनु छ। पद पाएर कोही उत्तान पाद हुनु हुँदैन, पद ध्रुव जस्तो सत्य छैन। आत्मज्ञान वा चेतनाको बागडोर बिनाको मानव जीवन बार बिनाको बगैंचा हुन्छ। त्यहाँ फलै पाक्दैन, पाके पनि बाँडेर खान पाइँदैन। प्रकृतिगत वृद्धिमा रहेको शरीरलाई चेतनाले चलाउनु मानव जीवनको सम्यक सञ्चालन हो, सभ्य विकास हो। अदृश्य पुरूष तत्वले प्रकट प्रकृतिलाई शाश्वतको सन्ध्यालतर्फ जान संकेत गरिरहनु पर्दछ। चेतनाको ज्योति अधि र प्रकृतिको डुङ्गा पछि लगाई सज्जनले समान पतवार चलाई जीवन नौका संसार पार लैजान्छ।

40 वर्ष पछि मृत्यु रस पसेको जीवन ज्यान 50 पुग्दा अलि कमजोर हुन थाल्छ। 50 पुगेर लागियो साथी, आँगन पनि दूर भो चाहिन्छ लाठी। अब शरीरमा जोश जागर कम हुँदै गयो, आत्मा बल कमजोर हुँदै गयो, जठराग्नि मधुरो भो, खानपान समयमित भो, मेरो तेरो भन्ने जुधाई कमजोर भो, यो संसार अनित्य क्षणभंगुर रहेछ भन्ने जानकारी भो, लिनको जित्नको तोड कमजोर भो, भइहाल्यो छाडिदे जीवनको गति त रोकिँदो रहेछ, जगतको यो जालमा के मरिहत्ते गर्ने भन्ने ज्ञान भो, शान्ति भो, हिजो तम्म भरेको ट्युब जस्तो वैशालु बदन आज चुडेको तुल झै लत्र्याक लुत्रु भो, हिजो आगो झै उन्मत्त भएको उफ्रिएको वैशालु उन्माद आज सेलाएको चुलो झै भो, अब विगत हेरेर बीद बन्ने बेला भो, संसारको सार खिच्ने बेला भो।

0: साथी पछि त जीवन घरले जा जा भन्ने र बलले आइजा आइजा भन्ने काल घडीमा पुग्दछ। आफूलाई डाँडा माथिको जुन भनिन्छ, गयो खाने बेला मकन त बास मिल्यो बनको। उता काम गर्ने कार्यालयले पनि साठी पुगेको उमेर पुगेको भन्दै निवृत्ति भरण पेन्सन सञ्चय कोष दिएर विदा गर्छ। राज्यले बुढो भन्छ, यता मनले पनि त्याग रोज्छ, राग सकिएको शिक्षा लिन्छ, मलाई के भनिस् भन्ने अभिमान घटेर त्यो तेरो स्वभाव रहेछ, ठिकै छ भन्दै जा भन्ने शीतलता पलाउन थाल्छ, सहन थाल्छ, सहनु बराबर तप छैन भन्ने शिक्षा मिल्छ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: फुर्गुदारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुसारको राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल भए उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183।
14: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना सम्बन्धी सूचना।
15: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पांचों ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
14: सम्पर्क फोन नम्बर 082-562-6601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
15: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
16: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
15: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
17: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
13: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
19: आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर हरू, खोज का गलसी हरू र यात्रा का पाइला हरू, कार्यक्रम त्रिवेणी।

जीवन लीला ढल्दैछ। धर्म अर्थ काम मोक्षको बाटो हुँदै यो जन्म मुहानमा पुग्दैछ। दुःख सुख जे भयो भोगाईमा गयो। कोही जीवन वृत्तान्त सुनाउँछन्, दुःख मान्छन्, सुखका कथा हाल्छन्। कोही सुनाएर पो के भयो भनेर चुपै लाग्छन्। कोही वृद्धावस्थामा सम्मान पाउँछन्, कोही सन्तानबाट अपमानित हुन पुग्छन्, कसैका सन्तान सेवामा आउँछन्, कोही छाडेर पर जान्छन्। तर वानप्रस्थ आश्रममा एउटा धर्म भूमि बनेको हुन्छ, ज्ञान भूमि हुन्छ, विश्वविद्यालय हुन्छ, भीष्म पितामहको देन देखिन्छ। हिमगिरी जस्तै केश फुलेका अग्रजलाई मान गरी शिर झुकाई भेट्न आउनेलाई वृद्धहरू आशीर्वादको वरदान दिन्छन्, शुभ जीवनको कामना गर्छन्। जीवेत शरदम सतह भनेर 100 वर्षसम्म जीवेस भन्ने आशीर्वाद आशिक दिन्छन्। आफू योगमा आनन्दित भइरहन्छन्। मानव जीवन योगमा लगाई योगी हुने मानव शैली भारतवर्षमा मात्र देखिन्छ। यो संसारमा भोग जताततै छ, योग भने हैम सभ्यताको काखमा छ। यो संसार शून्य हो भने सन्यासी भई सारा त्यागेर भिक्षा आर्जन गरी जिउने, भस्म स्नान गरी लटा पाली जटाजुट बन्ने, नित्य सदा शिवको शरणमा रहने, जीवन स्रोतको ज्योति धुनी बाली रहने गरेर अग्रजहरू योगीको अखडामा रहन्छन्। सन्यासी शैली सनातनी धर्मको धुरी रहेछ। सन्यासी शैली सनातनी धर्मको धुरी हो। मानव जीवनमा सन्यासी भई जगततिर भन्दा सत्यतिर समर्पित हुने, शून्यतिर आकर्षित हुने, मृत्यु स्वीकार गरी प्रसन्न रहने, मृत्यु वरणका लागि तयार हुने, सो मृत्युको सन्देश सुन्ने अद्वितीय योग ज्ञान हैन समाजमा मात्र पाइन्छ। यो सभ्यता रागदेखि विरागसम्म र भोगदेखि योगसम्म जीवनलाई प्रकृति र चेतन पुरूष आत्म तत्वको मार्गमा हिँडाउने विशिष्ट जीवन पथ भएको सभ्यता हो। मानव प्रकृति अन्त पनि उस्तै छ, तर हिमाली काखको जीवन मरण विशेष छ। यस स्थानको संस्थिति प्रकृतिको गतिमा मात्र चल्दैन, चेतनाको प्रकृतिमा चढेर अघि बढ्छ। यो चेतनाको चैत्य भएको गिरी गरिमालय हो। यहीबाट सचिदानन्द सम्मको जीवन उचाइ भरिन्छ, शिव ज्योतिमा पुग्ने दीप शिखा बालिन्छ। जागृत जीवन सम्भव भए शिवमय बन्दछ, नत्र अवतार भई पुनः उन्नयनको प्रयास गरिन्छ। हुतासनको धुनी ज्योति आहुति सँगै अनन्तमा प्रवेश गर्ने प्रयास गरिन्छ।

0: श्रद्धेय श्रोतावृन्द, यिनै यात्रा गर्दा गर्दै आजलाई समयले समाप्तिको संकेत गरिसकेको छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौ। अवस्थ प्राविधिक मित्र रमण नारायण भण्डारी विदा हुन्छौ। नमस्कार। जीवन गति प्रकृति र चेतनासँगै चल्छ।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो।